0: सन्जु कहाँ हो कि यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हिँडेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारस है, म फेरि नमन सपिङ सेन्टरमा जाइदु।
0: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570 2017 र 98570 3352।
1: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
4: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने,
5: त्यो सँगै सिरक, डसना अनि सिरानी।

0: पाइन्न। अहिले बिहानको 6 बजेको छ।
1: यस ट्रान्जेक्टका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल पसल कञ्चनपुर जाने बाटो बरिगाउँ बजार बर्दिया।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 15 गते बिहिबार सन् 2026 अक्टोबर 1 तारीख असोज कृष्ण पक्षको पञ्चमी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेकोशी प्रभावित क्षेत्रमा अब खोज पुनर्लाभ र पुनस्थापनामा जाने सरकारको निर्णय, बेपत्तालाई मृतक सरह वा मृतक घोषणा गरिने, त्यसअघि आधिकारिक विवरण संकलन हुने।
0: बाढ़ी पहिरोले बन्द भएका सड़क खुलेसँगै जनजीवन सहज बन्दै लमजुङ मनाङ र म्याग्दी मुस्ताङ बीचको सड़क सम्पर्क भने अझै जोड़िएन।
1: नेपालको निर्यात व्यापारका लागि अमेरिका महत्वपूर्ण गन्तव्य, चीनतर्फका नाका अवरूद्ध हुँदा समस्या, चाडपर्वमा मूल्य वृद्धिसँगै आपूर्ति प्रभावित हुने चिन्ता।
4: हिसाबले एउटा उत्साह उमङ्ग हुनुपर्ने, त्यो उत्साह उमङ्ग बजारमा देखिएको छैन। काठमाडौँमा सामान लिनलाई एकदम कम मात्रामा आएको हामीले पाएको सूचना अनुसार बजारलाई चाहिँ एकदमै त्यसले व्यवसायलाई हानि पुर्याउने काम गर्छ।
0: इरानसँग शान्ति सम्झौता वा सैन्य कारवाही दुवै विकल्प खुला रहने ट्रम्पको भनाई, मध्यस्थकर्ता देशहरू मार्फत वार्ताको प्रयास चल्दै।
1: र फिफाको निलम्बनका कारण नेपाल पहिलो पटक सात च्याम्पियनसिपबाट बाहिर।
5: आउँछ तल जान्छ तल खल्ती खाली छैन बचत।
6: सो वाट नेक्स्ट?
7: एसआईपी गरौ, एसआईपी गरौ, फ्युचरको लागि लगानी गरौ।
8: लगानी बेस्ट एट एनी एज, यो एनआईसी एसिया क्यापिटलको
9: एसआईपी। आजैदेखि आफ्नो नियमित कमाई र तलबको रु 1000 भन्दा माथिदेखि प्रत्येक महिना एनआईसी एसिया क्यापिटलको म्युचुअल फन्ड अन्तर्गत एसआईपी गरी जीवनका सपनाहरू सहजै पूरा गर्नुहोस्।
10: थप जानकारीको लागि 9853145531 वा व्हाट्सएप र वाइबर नम्बर 9803555678 मा सम्पर्क गर्नुहोस्।
11: एनर्जी एसिया क्यापिटल,

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: काया कैरनमा अब खबरको सिलसिला सरकारले भोटेपछि बाढ़ीको एक महिनापछि खोज तथा उद्धारबाट अब खोज पुनर्लाभ र पुनर्स्थापनामा जाने निर्णय गरेको छ उद्धारको काम सकिएको घोषणा गरेको सरकारले अब कानून संशोधन गरेर बेपत्तालाई मृतक सरह घोषणा गरी परिवारलाई राहत तथा अस्थायी आवास निर्माण सहितका विस्थापितलाई पुनर्स्थापना गर्ने भएको हो यसबाहेक भाड़ाको घरमा बस्न चाहनेलाई मासिक 15,000 रूपियाँ दिने प्रक्रिया पनि शुरू हुने भएको

0: छ। गृहमन्त्री सुदन गुरूङको अध्यक्षतामा हिजो बसेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारिणी समितिको 37 बैठकले खोज तथा उद्धारबाट खोज, पुनर्लाभ र पुनर्स्थापनामा जाने निर्णय गरेको समितिका सदस्य सचिव समेत रहेका विपद व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बताउनुभयो। प्राधिकरणका अनुसार अहिलेसम्म 7 पालिकाका 278 परिवारले तत्काल अस्थायी आवासमा बस्न चाहेको विवरण प्राप्त भएको छ। यसबाहेक रसुवाको घोसाईकुण्ड गाउँपालिकाका 400 परिवार तथा उत्तर गया सहितका पालिकाबाट विस्थापित 350 परिवार नुवाकोटको विदुर नगरपालिकामा होल्डिङ सेन्टरमा बसिरहेका छन्। यद्यपि उनीहरूको विकल्प छनौट गर्ने काम भइरहेको छ। कानून संशोधन गरेर भोटेकोशी त्रिशुली बाढ़ीमा बेपत्ता भएकालाई मृतक छ र वा मृतक घोषणा गर्ने भएको छ। गृह मन्त्रालयले विपद सम्बन्धी ऐनलाई संशोधन गर्न विधेयक तयार पारिसकेको छ। विपद प्राधिकरणका कार्यकारी प्रमुख उप्रेतीले बेपत्तालाई मृतक वा मृतक छ र घोषणा गरेर परिवारलाई राहत दिने विषय 15 दिनभित्र निर्कुल हुने बताउनुभयो। कानून संशोधन गरेर मृतक छ र घोषणा गर्ने निर्णय भएको छ। कानून मन्त्रालयले पनि कानून संशोधन तत्काल गर्न सकिने ब्रिफिङ गरेको छ। उहाँले भन्नुभयो त्यसअघि बेपत्ताको आधिकारिक विवरण संकलन हुने भएको छ। यो खबर आजको नयाँ पत्रिकाले लेखेको छ। यस्तै बाढ़ी प्रभावित नुवाकोट र रसुवाका बासिन्दाहरू भग्नावशेषमा आफ्ना बाँकी स्मृति जोगाउन लागि परेका छन्। घरभित्र पसेको बाक्लो लेदो पन्छाउँदै उनीहरू महत्वपूर्ण कागजात, पुराना तस्विर, पुराना चिनो, अध्ययनका कापी किताब र जीविकोपार्जनका सरसामान खोजी गरिरहेका छन्। सर्वस्व गुमाएकाहरूका लागि लेदोमुनिबाट भेटिने सानो भन्दा सानो वस्तु पनि आशा, सम्मान र पुनर्जीवनको बलियो आधार बनेको देखिन्छ। कान्तिपुरमा खबर छ।
1: अविरल वर्षापछि गएको बाढ़ी पहिरोले ठाउँ ठाउँमा सड़क र पुलमा क्षति पुर्याएपछि बन्द भएका सड़क विस्तारै खुल्दै गएका छन् र जनजीवन पनि सामान्य बन्दै गएको छ। केही दिन अघि परेको अविरल वर्षाले गाड़ीको चाप बढ़ी हुने पृथ्वी र बीपी राजमार्ग ठप्प बनेका थिए। अहिले

0: समस्या भएका सबै राजमार्गमा भोलिसम्म सहज रूपमा गाड़ी चल्ने उहाँको भनाई छ। आजको कान्तिपुर दैनिकले खबर छापेको छ। यसैबीच काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सबै सड़क अहिले नियमित रूपमा चलिरहेका छन्। बाढ़ी पहिरोका कारण बन्द रहेका सड़कमा हिजोदेखि गाड़ी चल्न थाले। धादिङको पृथ्वी राजमार्ग अन्तर्गत 40 मा गैराती सामान्य पहिरो खसेपछि केही समय सड़क अवरूद्ध भएको थियो। पहिरो पन्चाएपछि अहिले त्यहाँ एकतर्फी रूपमा गाड़ी सञ्चालन भइरहेको र सड़क पूर्ण रूपमा खुलाउने गरी पहिरो हटाउने काम भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। काठमाडौँलाई हेटौँडा हुँदै तराईसँग जोड्ने कान्ति लोकपथ पनि पहिरो पन्चाएपछि सञ्चालनमा आइसकेको छ। बीपी राजमार्ग पनि बाढ़ीले क्षति पुर्याएका तथा डाइभर्सन बगाएका ठाउँमा वैकल्पिक व्यवस्था मार्फत सञ्चालनमा ल्याइएको छ। अरणीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सड़क खण्डमा पनि नियमित रूपमा गाड़ी चलिरहेका छन्।
1: नेतृत्वमा दाई दिदी संस्कृतिको विरासत रहेको पुरानो लोकतान्त्रिक पार्टी काँग्रेसमा यसपटक पुस्तान्तरण नारामा मात्र सीमित नरही संगठनको संरचनामै देखिन थालेको छ। 15 महाधिवेशनको प्रक्रियासँगै वडादेखि केन्द्रसम्म ठूलो संख्यामा युवा नेतृत्व तहमा आउँदैछन्। कुल 6743 वडाका कार्य समितिमा 10,271 युवा छानिएका छन्। यस्तै 33,715 युवा चाहिँ क्षेत्रीय प्रतिनिधिमा छानिएका छन्। काँग्रेसको ओडा भन्दा माथिल्लो तहमा पुग्न क्षेत्रीय प्रतिनिधि अनिवार्य हुनैपर्छ। क्षेत्रीय प्रतिनिधिमा हरेक ओडाबाट कम्तीमा 3 छनौट भएका खबर आजको नयाँ पत्रिकाले लेखेको छ। भारी वर्षाका कारण काँग्रेसको 15 महाधिवेशन 2 दिनपछि सारिएको छ। पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि 2 दिनको समय उपयोग गर्नुपर्नेमा मध्यमार्गी नेताहरूले नेतृत्वलाई सुझाव दिएका छन्। संस्थापन गगन थापा नेतृत्वको महाधिवेशनको प्रक्रिया तीव्र भए पनि पूर्व सभापति शेरबहादुर देउवा पक्षसँग सहमतिको प्रयास पनि भइरहेको छ। पूर्व सभापति देउवालाई महाधिवेशन उद्घाटन सत्रको अध्यक्षता गराउने र थापालाई बन्द सत्रको अध्यक्षता गराएर सहमतिको मध्यमार्ग खोजी हुनुपर्ने एक थरी नेताहरूको सुझाव छ। देउबा पक्षले मंगसिर 21 गतेदेखि 23 गतेसम्म छुट्टै 15 महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। वडा अधिवेशन आजदेखि शुरू गर्ने र 56 जिल्लामा निर्वाचन संयोजक तोकिएको देउबा पक्षको भनाई छ। अर्कोतर्फ सभापति गगन थापा पक्षले भने महाधिवेशन उद्घाटनसम्म देउबालाई सहभागी गराउने प्रयास भइरहेको बताउँदै आएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ। काया कैरनमा चीन तर्फका नाका अवरूद्ध हुँदा व्यवसायमा परेको समस्या बारेको जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निःशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठा, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी प्रभावित क्षेत्रमा अब खोज पुनर्लाभ र पुनर्स्थापनामा जाने सरकारको निर्णय

0: बेपत्तालाई मृत सरह वा मृत घोषणा गरिने, त्यसअघि आधिकारिक विवरण संकलन हुने, बाढ़ी पहिरोले बन्द भएका सड़क खुलेसँगै जनजीवन सहज बन्दै लमजुङ मनाङ र म्याग्दी मुस्ताङ बीचको सड़क सम्पर्क भने अझै जोड़िएन, कांग्रेसमा ओडादेखि केन्द्रसम्म युवा नेतृत्व आउँदै लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। नेपालको निर्यात व्यापारका लागि अमेरिका महत्वपूर्ण गन्तव्यका रूपमा देखिन थालेको छ। चालू आर्थिक वर्ष 2083-84 को पहिलो दुई महिनामा भारतपछि सबैभन्दा धेरै नेपाली वस्तु निर्यात भएको देश अमेरिका बनेको छ। यस अवधिमा अमेरिकातर्फ झण्डै 8,94,00,00,000 रूपियाँ बराबरको वस्तु निर्यात भएको तथ्याङ्कले देखाएको छ। व्यापार तथा निकासी प्रवर्धन केन्द्रका अनुसार गएको आर्थिक वर्षको यही अवधिको तुलनामा अमेरिकातर्फको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। नेपालको कुल निर्यातमा अमेरिकाको हिस्सा झण्डै 5% हारिरहेको छ। भारतपछि अमेरिकातर्फको निर्यात तुलनात्मक रूपमा ठूलो भए पनि समग्र निर्यातको आधार भने अझै साँगुरो छ। अमेरिकापछि जर्मनी, बेलायत, अस्ट्रेलिया, जापान, फ्रान्स, संयुक्त अरब इमिरेट्स, इटाली, डेनमार्क लगायत देशमा नेपालबाट वस्तु निर्यात भएका छन्। तर चीन जस्तो ठूलो सम्भावित बजारमा नेपालको निर्यात भने अत्यन्त न्यून छ। चीनतर्फ नेपालको निर्यातको वृद्धिदर उच्च देखिए पनि आधार नै सानो भएकाले यसले नेपालको समग्र निर्यातमा उल्लेख्य योगदान पुर्याउन सकेको छैन। यसले नेपालको निर्यात बजार सीमित देशमा केन्द्रित रहेको देखाउँछ। विशेष गरी छिमेकी देश चीन विश्वकै ठूलो व्यापारिक बजार मध्ये एक भए पनि त्यसतर्फ नेपालको निर्यात कमजोर रहनु व्यापार विविधीकरणको चुनौतीका रूपमा देखा परेको छ। निर्यातको दोस्रो गन्तव्य अमेरिका, कारोबार दैनिकमा खबर छ।
0: चीनसँगका प्रमुख व्यापारिक नाका बन्द हुँदा आपूर्ति ठप्प छ। दशैं तिहार जस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा व्यापारिक सामान नाकामै अड्किएपछि व्यवसायहरू थप समस्यामा परेका छन्। लामो समयसम्म सामान नआउँदा व्यवसायको लगानी रोकिएको छ भने बजारमा आवश्यक वस्तुको अभाव हुन सक्ने चिन्ता पनि बढेको छ। थप जानकारी अबको पालोमा।
2: यो बेलामा अरू बेला भन्दा अलिक बढी सामान ल्याउने हुनाले त्यो सामानहरू सबै त्यहाँ रोकेको अवस्था छ। कोरोलामा बजारलाई चाहिँ एकदमै त्यसले व्यवसायलाई हानि पुर्याउने काम गर्ने अहिले व्यापारीहरू छेद विच्छेद भएको अवस्था छ र व्यवसायहरू मलाई लाग्छ कति विस्थापित हुन सक्छ। सरकारले पनि ध्यान पुर्याओस् भन्ने हामी चाहन्छौँ।
1: नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठ। चीनसँगको सबैभन्दा पुरानो तातोपानी नाका पहिरोको जोखिमका कारण यसरी नै बन्द थियो। भदौ 10 गतेको भोटेको सीमा आएको बाढ़ीले रसुवागढ़ी नाकाका भौतिक संरचनामा क्षति पुर्याएपछि त्यहाँबाट हुने व्यापार पनि रोकिएको छ। तातोपानी र रसुवागढ़ी बन्द भएपछि विकल्प बनेको मुस्ताङको कोरला नाका पनि बाढ़ीका कारण सड़क सम्पर्कबाट विच्छेद भएको छ। यसले चाडपर्वको व्यापारिक सिजनमा व्यवसायी थप प्रभावित हुने जोखिम बढेको छ।
2: बजारमा जुन हिसाबले एउटा उत्साह उमङ्ग हुनुपर्ने त्यो उत्साह उमङ्ग बजारमा देखिएको छैन। दशैंलाई लक्षित गरेर बाहिर जिल्लाबाटहरू पनि व्यवसायहरू काठमाडौँमा सामान लिनलाई एकदम कम मात्रामा आएको हामीले पाएको सूचना अनुसार व्यवसायहरू पनि उत्साहित हुनुहुन्न र त्यो भनेको चाहिँ अलमोस्ट बजारलाई चाहिँ एकदमै त्यसले व्यवसायलाई हानि पुर्याउने काम गर्छ।
1: चीनसँगको स्थल व्यापार ठप्प भएको समस्या एकातिर छ भने अर्कोतिर नियमित समयमा पनि लामो समय भन्सार जाँचपासका लागि नाकामा सामान अड्किँदा बाढ़ी पहिरोका कारण कन्टेनर तथा सामानमा समेत क्षति पुगेको व्यवसायहरूको भनाई छ। समयमै सामान व्यवस्थापन हुन नसक्दा व्यवसायले ठूलो आर्थिक नोक्सानी बिहोर्नु परेको छ। सरकारले वैकल्पिक रूपमा सुक्खा बन्दरगाह तथा अन्य पूर्वाधार प्रयोग गरेर सामान व्यवस्थापन गर्न सक्ने अवस्था भए पनि त्यस अनुसार प्रभावकारी पहल हुन नसकेको व्यवसायहरूको गुनासो छ।
2: 76 कन्टेनर सामान होइन 250 कन्टेनर सामान नहराउन सक्थ्यो। चाइनाबाट कस्टम भएर तल झरिसक्यो। त्यो कन्टेनर सामान चाहिँ चोबारको सुक्खा बन्दरगाहमा ल्याएर भन्सार गर्ने व्यवस्था मिलाइदिनुहोस् भनेर सरकारलाई पटक पटक भनेको अवस्थामा अहिले जुन पीड़ा भएको थियो त्यो पीड़ा नहुन सक्थ्यो।
1: सीमा नाकामा लामो समयसम्म सामान रोकिँदा यसको असर विस्तारै आन्तरिक बजारमा देखिन सक्ने चिन्ता पनि बढेको छ। आयातमा अवरोध भएपछि आपूर्ति घट्ने र त्यसको बहानामा बजारमा मूल्य बढ्न सक्ने भएकाले सरकारले बजार अनुगमन प्रभावकारी बनाउनु पर्ने व्यवसायहरूको भनाई छ। विशेष गरी एमआरपी भन्दा बढ़ी मूल्यमा सामान बिक्री गर्ने, कृत्रिम अभाव सृजना गर्ने तथा मौजदात लुकाएर मूल्य बढ़ाउने प्रवृत्तिमाथि निगरानी बढ़ाउनु पर्ने देखिन्छ। फेरि एकपटक नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठ।
2: अहिले चाहिँ हामीले के भन्दा पनि अति आवश्यकताका सामानहरूलाई चाहिँ वर्गीकरण गरेर एमआरपी लगाइयोस्। सबै जस्तै लत्ता कपडादेखि लिएर अरूको सामानहरू त्यो विलासिताका सामानहरू एमआरपी नलगाउनुहोस्। यसलाई चाहिँ वर्गीकृत गरेर चाहिँ जुन आवश्यकताका सामान छ मानव जीवनसँग जोडिएको कुराहरू एमआरपी लगाएर यसलाई सुरु गर्नुहोस् भन्ने हिसाबले गएको थियो। तर बजारमा त्यो हिसाबले हुन सकेको छैन। उहाँहरूले त्यसलाई चाहिँ चेक जाँच गर्दा पनि कमसे कम बजारको अवस्था हेरेर व्यवसायको पीरमर्का हेरेर चेक जाँच गरिदिनुहुन म नेपाल सरकारलाई अनुरोध पनि गर्न चाहन्छु।
0: नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, दशैं र तिहार नजिकैसँगै केन्द्रीय बैंक तथा अरू बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट साट्न पाइने भएको छ। राष्ट्र बैंकले दशैं तिहार लक्षित गर्दै नयाँ नोट साट्नको लागि मिति नतोकी नियमित नै सटाई गर्ने व्यवस्था गरेको जनाएको छ। नागरिकले आफूलाई पाएक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखाबाट नयाँ नोट साट्न सक्नेछन्। यस वर्ष कुनै विशेष कार्यक्रम वा तामझाम बिना आवश्यकता अनुसार नयाँ नोट सटाईको व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ। बैंक तथा वित्तीय संस्थाहरूको माग अनुसार एटीएमबाट 100 रूपियाँ दरका नोट निकाल्न सकिने पनि व्यवस्था मिलाइएको खबर आजको कारोबारले लेखेको छ।
1: भोटेकोसी बाढ़ेको क्षतिमा परेको बीमा दावी मध्ये असोज 12 सम्म 67 लाख रूपियाँ मात्रै भुक्तानी भएको छ। बीमा भएका मानिस र भौतिक संरचना मध्ये 20 अर्ब 98 करोड़ 87 लाख रूपियाँको दावी परेको थियो। त्यसमध्ये 67 लाख 48 हजार मात्र भुक्तानी भएको बीमा प्राधिकरणले जनाएको छ। बाढ़ी गएको 3-4 दिनमै बीमा कम्पनीहरूमा 25 अर्ब 87 करोड़ 35 लाख रूपियाँ बराबरको बीमा दावी पर्यो। त्यसलाई बीमा प्राधिकरणले प्रारम्भिक तथ्याङ्क भनेको थियो। शुरूमा स्थलगत रूपमा अवलोकन नगरी बीमितले दावी गरेकाले शुरूमा धेरै दावी परेको थियो, तर पछि अवस्था सहज भएपछि शुरूको बीमा दावी घटेर 15-16 अर्बमा झर्यो। बीमा दावी आउने क्रम थपिएसँगै त्यो तथ्याङ्क फेरि बढेर गएको मंगलबारसम्म 20 अर्ब 98 करोड़ रूपियाँ पुगेको बीमा प्राधिकरणले जनाएको छ। यो तथ्याङ्क अझै बढ़ने प्राधिकरणको भनाइ छ। परेका मध्ये सम्पत्ति बीमामा सबैभन्दा धेरै 518 दावी छन्। यसमा 9 अर्ब 41 करोड़ 58 लाखको बीमा दावी छ। इन्जिनियरिङ तथा ठेकेदार बीमा अन्तर्गत 165 आवेदनमा 4 अर्ब 41 करोड़ 45 लाखको दावी परेको छ। मोटर बीमामा 1066 आवेदन परेका छन्। यसमा 3 अर्ब 7 करोड़ 93 लाख रूपियाँको दावी परेको छ। बाढ़ी पीड़ितका लागि प्राधिकरणले गरेको नीतिगत व्यवस्थामा क्षतिको बीमा दावी भुक्तानी सरल र प्रभावकारी बनाउने उल्लेख छ। क्षतिको बीमा दावी गर्ने बीमितलाई प्रारम्भिक मूल्यांकन प्रतिवेदनका आधारमा बीमकले बढ़ीमा 50% अग्रिम दावी भुक्तानी गर्न दिन पनि प्राधिकरणले भनेको खबर कान्तिपुर दैनिकले छापेको छ।
0: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: बाढ़ी र डुबानबाट बच्न के गर्ने?
4: नजिकै बाढ़ीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढ़ीका पूर्व संकेत हुन्।
3: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
4: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
3: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
4: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क हो,
1: देश हो खुशीको कनेक्सन।
0: कृषि मन्त्र नार्टसँग
2: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। ईश्वरी महत थापा 22 वर्षदेखि ढाड र दाहिने खुट्टाको दुखाईबाट पीड़ित हुनुहुन्थ्यो। पेशाले स्वास्थ्यकर्मी थापाले शुरूमा चाबैलमा रहेको निजी अस्पतालमा उपचार गराउनुभयो। केही समय आराम भए पनि समस्या फेरि दोहोरिएपछि उहाँले काठमाडौँकै अर्को निजी अस्पतालमा उपचार गराउनुभयो। त्यहाँबाट पनि समस्या समाधान नभएपछि राष्ट्रिय ट्रामा सेन्टरको पेन क्लिनिकमा 4 महिनादेखि उपचार गराइरहनु भएकी थापाको दुखाई निकै कम भएको छ। पहिले हातले टेकेर हिँड्नुपर्ने अवस्था थियो, अहिले स्वास्थ्य संस्था जानेदेखि अन्य कामका लागि राम्रोसँग हिँडुल गर्न सक्छु। पहिले ट्रामा सेन्टरको पेन क्लिनिकमा जानुपर्ने रहेछ, उहाँले भन्नुभयो। राष्ट्रिय ट्रामा सेन्टरका पेन फिजिसियन डाक्टर पवन कुमार हमालले कुनै पनि कारणले भएको दुखाई 3 महिनाभन्दा बढ़ी समयसम्म रह्यो भने त्यसलाई दीर्घकालीन दुखाई अर्थात क्रोनिक पेनका रूपमा लिन सकिने बताउनुभयो। उहाँले 3 महिनाभन्दा बढ़ी समयसम्म दुखाई रह्यो भने त्यसको कारण पहिचान गरेर उपचार गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले पेन क्लिनिकमा बिरामीको दुखाईको प्रकृति, ठाउँ, अवधि तथा यसअघि गरेको उपचारका विषयमा विस्तृत जानकारी लिएर उपचार प्रक्रिया अघि बढ़ाइने गरिएको छ। चोटपटक, शल्यक्रिया, ढाड तथा जोर्नीको समस्या, क्यान्सर लगायत विभिन्न कारणले हुने दीर्घकालीन दुखाईको पहिचान र उपचारका लागि पेन क्लिनिक प्रभावकारी बन्दै गएको खबर गोर्खा पत्रमा छ।
3: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध र तनाव अब छिटै कुनै निष्कर्षमा पुग्ने बताउँदै थप सैन्य कार्यवाहीको सम्भावना समेत खुल्ला राख्नु भएको छ। व्हाइट हाउसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले इरानसँग सम्झौता गर्ने वा सैन्य कार्यवाही अघि बढ़ाउनु मध्ये कुनै एक निर्णय छिट्टै हुन सक्ने बताउनु भएको अल जजिराले जनाएको छ। उहाँले इरानमा चाँडै केही हुने र विवाद एक न एक तरिकाले अन्त्य हुने दावी गर्नुभयो। तर पछिल्लो अवस्थाले अमेरिका र इरान बीच कूटनीतिक प्रयास पनि समानान्तर रूपमा अघि बढ़िरहेको देखाएको छ। इरानले अमेरिकाबाट आफ्नो पछिल्लो प्रस्तावमाथि औपचारिक जवाब प्राप्त गरेको जनाएको छ। इरानले यसअघि 7 दिनको युद्ध विराम र त्यसपछि चरणबद्ध रूपमा हर्मुज जलमार्ग फेरि खोल्ने प्रस्ताव अघि सारेको थियो। त्यसको बदलामा अमेरिकाले इरानमाथिको नाकाबन्दी हटाउने, रोक्का गरिएका सम्पत्तिमाथि सहजीकरण गर्ने र तेल सम्बन्धी प्रतिबन्धमा राहत दिनुपर्ने इरानको प्रस्ताव थियो। अमेरिकी राष्ट्रपति ट्रम्पले भने इरानको प्रस्ताव आफूले स्वीकार नगरेको बताउँदै आउनु भएको छ। यद्यपि कतार लगायतका मध्यस्थकर्ता मार्फत अमेरिका र इरान बीच अप्रत्यक्ष सम्पर्क तथा वार्ता चलिरहेका छन्।
4: अब खेल खबर। नेपाली राष्ट्रिय फुटबल टोलीले दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो क्षेत्रीय प्रतियोगिता साफ च्याम्पियनशीपको आउँदो संस्करण गुमाउन निश्चित भएको छ। दक्षिण एसियाली फुटबल महासंघले नेपाललाई प्रतियोगितामा सहभागी गराउन दिएको अन्तिम समयसीमा हिजो सकिएपछि नेपालको सहभागिता औपचारिक रूपमा टुंगिएको हो। बंगलादेशमा अबको 1 महिनापछि नोभेम्बर 5-17 तारीखसम्म हुने 15 साफ च्याम्पियनशीपको समूह विभाजनमा यसअघि नै नेपाललाई समावेश गरेको थिएन। फिफाले गएको असारमा एन्फालाई निलम्बन गरेको थियो। राष्ट्रिय खेलकुद परिषदको हस्तक्षेपलाई तेस्रो पक्षको हस्तक्षेप रूपमा लिँदै व्याख्या गर्दै फिफाले एन्फामाथि कार्यवाही गरेको हो। फिफाले निलम्बन फुकुवाका लागि एन्फाको स्वायत्तता कायम गर्नुपर्ने र एन्फाले आफ्नो विधि अनुसार चुनावी प्रक्रिया अघि बढ़ाउनु पर्ने विषयलाई मुख्य शर्तका रूपमा अघि सारेको थियो। तर एन्फा र सरकारी निकाय बीचको विवाद समाधान हुन नसक्दा निलम्बन कायमै छ। एन्फामाथिको फिफा निलम्बनको प्रत्यक्ष असर नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तर्राष्ट्रिय सहभागितामा परेको छ। साफ च्याम्पियनशीप गुमेसँगै नेपालले यो वर्षको महत्वपूर्ण क्षेत्रीय फुटबल प्रतियोगिताबाट समेत बाहिरिनु परेको छ।
3: काया कैरनमा अब केही खबर संक्षेपमा। आज पहाड़ र हिमालका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका हिमाल तथा पहाड़का थोरै ठाउँमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाल तथा पहाड़का एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ।
4: बढ्दो धान आयातलाई कम गर्न बढ़ी उत्पादन दिने धानको जात विकास गरिने भएको छ। कृषि प्रविधि विकास र उपयोगमा नेपाललाई सहयोग गरिरहेको दक्षिण कोरिया सरकार अन्तर्गतको कोपिया नेपाल सेन्टरले यस्ता जातका धानको छनौट र विकास गर्ने भएको हो।
3: वर्षा भोटेपछि बाढ़ी पहिरोका कारण पर्यटन क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएकै छ, तर मध्य नेपालमा भएको क्षतिलाई देशभरि नै भएको जस्तो हल्लाको असर नेपालको समग्र पर्यटन क्षेत्रमा परेको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
4: देशकै जेठो र उच्च शिक्षाको मुख्य हिस्सा उगटेको त्रिभुवन विश्वविद्यालयलाई तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा जस्तै अहिले पनि उपेक्षा भएको छ। प्रधानमन्त्री नै कुलपति रहेको त्रिवीको नीति तथा कार्यक्रम र बजेट असारमै प्रस्तुत गर्ने अभ्यास भए पनि असोज दोस्रो हप्ता बितिसक्दा पनि आउन सकेको छैन। यसका कारण त्रिवीका प्रशासनिक कार्य नै ठप्प भएको खबर नयाँ पत्रिकामा छ।
3: भोटेकोष्टी बाढ़ी र पहिरोले 640 मेगावाट विद्युत राष्ट्रिय प्रणालीबाट बाहिरिएपछि आउँदो हिउँदमा नेपालले भारतीय बिजुलीको भर पर्नुपर्ने जोखिम बढ़ेको छ।
4: मनाङको नारपाभूमि गाउँपालिका पाँचमा रहेको हिमलुङ हिमालमा हिमपहिरोमा परि ज्यान गुमाउनेको संख्या 7 पुगेको छ। हिमपहिरोमा परि बेपत्ता भएका 3 जनाको शव हिजो फेला परेसँगै ज्यान गुमाउनेको संख्या 7 पुगेको हो।
3: सरकारले निजामती सेवापछि प्रहरी सेवा सम्बन्धी विधेयक अघि बढ़ाउने तयारी गरेको छ। गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई विधेयक अघि बढ़ाउन निर्देशन दिएको हो।
4: बाह्रमाढ़ी पहिरोका कारण राजमार्गहरू अस्तव्यस्त बनेपछि यातायात तथा ढुवानी क्षेत्रले दैनिक करोड़ रूपियाँको नोक्सानी बिहोर्नु परेको भन्दै व्यवसायीले काठमाडौँ निजगढ द्रुत मार्गको निर्माण छिटो सम्पन्न गरी सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्।
3: कञ्चनपुरको दोदारा चाँदनी नगरपालिकालाई कञ्चनपुर सदरमुकाम महेन्द्रनगरसँग जोड्ने पुलको एउटा पिल्डर हिजो बिहान भाँचिएर पुल चुडिएपछि आवत जावत ठप्प भएको छ।
4: संसदको अर्थ समितिले पुँजी बजारको नियमन, आईपीओ निष्कासन, नेप्सेको कारोबार प्रणाली र बजारमा हुने चलखेल नियन्त्रणका विषयमा सरकार तथा नियामक निकायलाई निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकले कमजोर कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिन नहुने, शेयर कारोबार प्रणाली बारम्बार अवरूद्ध हुन नदिने, बजारमा कृत्रिम मूल्य तथा माग सृजना गर्ने गतिविधि रोक्ने र लामो समयदेखि रिक्त रहेका नेप्से तथा सीडीएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्नुपर्ने विषयमा सरकार र सम्बन्धित निकायलाई निर्देशन दिएको हो।
3: र सरकारले देशमा उत्पादित विद्युतको व्यापार गर्ने भन्दा स्वदेशमै यसको खपत बढ़ाउने रणनीति लिने भएको छ। काया कैरनमा अब पालो उखानको,
4: बढ़न नसके पनि अड्न सक्नुपर्छ।
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: भोटेकोशी प्रभावित क्षेत्रमा अब खोज, पुनर्लाभ र पुनर्स्थापनामा जाने सरकारको निर्णय, बेपत्तालाई मृतक सरह वा मृतक घोषणा गरिने, त्यसअघि आधिकारिक विवरण संकलन हुने,
3: बाढ़ी पहिरोले बन्द भएका सड़क खुलेसँगै जनजीवन सहज बन्दै लमजुङ मनाङ र म्याग्दी मुस्ताङ बीचको सड़क सम्पर्क भने अझै जोड़िएन,
4: नेपालको निर्यात व्यापारका लागि अमेरिका महत्वपूर्ण गन्तव्य चीनतर्फका नागा अवरूद्ध हुँदा समस्या, चाड़ पर्वमा मूल्य वृद्धिसँगै आपूर्ति प्रभावित हुने चिन्ता,
3: इरानसँग शान्ति सम्झौता वा सैन्य कार्यवाही दुवै विकल्प खुला रहेको ट्रम्पको भनाई, मध्यस्थकर्ता देशहरू मार्फत वार्ताको प्रयास चल्दै,
4: र फिफाको निलम्बनका कारण नेपाल पहिलो पटक 7 च्याम्पियनसिपबाट बाहिरी।
3: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकाबाट कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। प्रधानमन्त्री र मन्त्रीहरूका सल्लाहकार र स्वकीय सचिव धेरै नै रहेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एक होल मान्छे उभिएका छन्। सबैको छातीमा लेखिएको छ स्वकीय, अर्थात उनीहरू कुनै मन्त्रीका स्वकीय हुन्। नजिकै उभिरहेका एकजना मान्छेसँग भीड़बाट कसैले भन्दैछ, मन्त्रीजी खोज्नु भा, हाम्रो यही गोलोभित्र हुनुहुन्छ, काम के थियो कुन्नी। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

सबै वा रेडमीको फोन किन्दा उपहारै उपहार। यो दसैँ तिहारमा शाओमी वा रेडमीको लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्। शाओमी।

0: खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख सहित आठजना विरूद्ध भ्रष्टाचार मुद्दा 9,26,000 बिगो कायम।
1: वर्षा रोकिएसँगै कर्णालीका हिमाली तथा पहाड़ी जिल्लामा जनजीवन सहज बन्दै यातायात तथा हवाई सेवा नियमित हुँदै
0: सल्यानका 10 पालिका मध्ये 7 पालिकामा स्क्रब टाइफस फैलियो, 458 जनामा संक्रमण पुष्टि।
1: र फिफाको निलम्बनका कारण नेपाल पहिलो पटक साफ च्याम्पियनसिप पार्टी बाहिरियो। हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बिहान 6:30 बजेको भेरी खबरबाट डिलु रावत र मधुबन विशेको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np को साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी जाजरकोटको रेडियो हाम्रो पाइला बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमाल सहित आठजना विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। उहाँहरू विरूद्ध 9,26,000 बिगो कायम गर्दै कैद सजाय र जरिमानाको माग दावी सहित विशेष अदालत काठमाडौँमा आरोप पत्र दर्ता भएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उहाँहरूले बत्ती विस्तार कार्यको फिल्डमा वास्तविक भए गरेको भन्दा बढ़ी भुक्तानी दिई भ्रष्टाचार गरेको आरोप लगाएको छ। रिमाल सहित तत्कालीन सब इन्जिनियर विश्वराज भण्डारी, तत्कालीन लेखापाल रुन बहादुर सेजवाल, सोरू गाउँपालिका 3 का तत्कालीन वडा अध्यक्ष लालू धामी विरूद्ध पनि मुद्दा दर्ता भएको छ। यसै गरी गल्फघाट छहरा खेत भी जलविद्युत आयोजना उपभोक्ता समितिमा अध्यक्ष प्रदीप बुढा, उपाध्यक्ष शिव भीमचन्द्र बुढा, सचिव धनराज भूमि र कोषाध्यक्ष लक्ष्मी धामी विरूद्ध पनि भ्रष्टाचारको मुद्दा दायर भएको छ। आयोगका प्रवक्ता सुरेश नेउपानेले आर्थिक वर्ष 2077-78 हुम्लाको अदानचुली गाउँपालिकाको फाल्चा सहरा खेतदेखि मुगुको सोरू गाउँपालिका 3 भीसम्म बत्ती विस्तार कार्यक्रममा भ्रष्टाचार भएको बताउनु भएको छ।
1: वर्षा रोकिएसँगै कर्णाली प्रदेशका हिमाली तथा पहाड़ी जिल्लामा जनजीवन सहज बन्न थालेको छ। गत 9, 10 र 11 गते परेको वर्षा रोकिएपछि ती क्षेत्रका सड़क तथा हवाई यातायात सेवा नियमित भएका छन्। लगातारको पानीले प्रभावित भएको हवाई यातायात तथा पहिरोका कारण कर्णाली राजमार्गमा रोकिएका यातायात सहज रूपमा चल्न थालेका छन्। कर्णाली राजमार्गको विभिन्न स्थानमा आएको पहिरोले झण्डै 3 दिनदेखि 4 दिनसम्म बन्द भएर सड़क नियमित भएका छन्। सड़क डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण कुमार महताराले कर्णाली राजमार्ग कालीकोट जुम्ला सड़क खण्डको राँचुलीमा ठूलो पहिरो पछ्याएपछि सुर्खेत नेपालगंजका लागि सवारी साधन सञ्चालनमा आएको बताउनुभयो। उहाँले लगातारको कामपछि गत सोमबार 2 तर्फी रूपमा पूर्णरूपमा बाटो खुले पनि राति पुनः पहिरो आएपछि बिहान पन्छाएर लामो दूरीका यातायात साधन चलेको बताउनु भएको छ। प्रमुख महतराले नागमा गमगढ़ी राजमार्गको समेत खुलाइएको भन्दै यो सड़क खण्डमा दर्जनौं स्थानमा खसेका साना ढुंगा पूर्ण रूपमा पन्छाउन बाँकी रहेको बताउनुभयो। यसै गरी भारी वर्षाका कारण बन्द भएको हवाई यातायात पनि नियमित भएको छ। भारी वर्षाका कारण 2 दिनसम्म जहाज आउन नसकेको जुम्लामा नियमित उडान भएको छ। नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख सुरेन्द्र कुशवाले हवाई उडान नियमित भएको बताउनुभयो। उहाँले नेपाल एयरलाइन्सका साथै सीता एयर, तारा एयरको उडान भर्न शुरू गरेको बताउनु भएको छ।
0: जाजरकोट प्रहरीले आफ्नो ससुराको हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ। जुनिचारी गाउँपालिका 5 पाँडाका 75 वर्षका गंगाराम साईको हत्या गरेको आरोपमा प्रहरीले उहाँको माइली बुहारी शर्मिला साईलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय जाजरकोटले किटानी जाहेरीका आधारमा शर्मिलालाई उनकै घरबाट पक्राउ गरेको जनाएको छ। मृतकका जेठा छोरा राजकुमार साईले शर्मिला साई विरूद्ध किटानी जाहेरी दिनुभएको थियो। जाजरकोट जिल्ला अदालतबाट कर्तव्य ज्ञान मुद्दामा अनुसन्धानका लागि पहिलो पटक 10 दिनको म्याद थप गरी प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। गत साउन 11 गते गंगाराम साईको शव आफ्नै घरको सिडी नजिकै घाटीमा धारिलो हतियार प्रहार गरेको अवस्थामा फेला परेको थियो। घटनास्थलबाट हत्यामा प्रयोग गरेको हतियार हँसिया समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
1: सल्यानका 10 पालिका मध्ये 7 पालिकामा किटजन्य सरुवा रोग स्कब टाइफस फैलिएको छ। जनस्वास्थ्य सेवा कार्यालय सल्यानले जिल्लाभर सरकारी तथा निजी स्वास्थ्य संस्थामा 2,322 जनाको परीक्षण गर्दा 458 जनामा संक्रमण पुष्टि भएको बताएको छ। जनस्वास्थ्य अधिकृत तारा रिजालले जिल्लाको संक्रमण दर 19.72% रहेको बताउनुभयो। संक्रमणका कारण दारमा गाउँपालिकामा मात्रै 8 हालसम्म 8 जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा एक महिला र 7 पुरूष भएको जनस्वास्थ्य अधिकृत रिजालले बताउनु भएको हो। संक्रमण मध्ये महिलाको संख्या उच्च रहेको छ। कुल 458 संक्रमित मध्ये 360 जना अर्थात 78.60% महिला र 98 जना अर्थात 21.40% पुरूष रहेका छन्। खेतबारीमा काम गर्ने, घाँस दाउरा गर्ने तथा पशुपालनमा महिलाको प्रत्यक्ष संलग्नता बढ़ी हुने भएकाले सूक्ष्म किरा माइक्रो प्रोकाईबाट संक्रमणको जोखिम बढ़ी देखिएको स्वास्थ्य कर्मीले बताएका छन्। संक्रमणको केन्द्रका रूपमा देखिएको दार्मामा सरकारी स्वास्थ्य संस्था मार्फत 532 जनाको परीक्षण गर्दा 116 जनामा संक्रमण पुष्टि भएको छ। कपुरगढ गाउँपालिकामा 156 जना मध्ये 52 जना, कुमार गाउँपालिकामा 181 मध्ये 54, बागचौर नगरपालिकामा 629 जना मध्ये 168 जनामा संक्रमण पुष्टि भएको छ। यसै गरी छत्रेश्वरी गाउँपालिकामा परीक्षण गरिएका 27 मध्ये 6 जना, कालीमेटी गाउँपालिकाका 21 जना मध्ये 2 जना र बनगाड कुपिनी नगरपालिकामा परीक्षण गरिएका 7 जनामा संक्रमण देखिएको छ। जिल्ला अस्पतालमा परीक्षण गरिएका 769 जना मध्ये 44 जनाको रिपोर्ट पोजिटिभ देखिएको हो। स्वास्थ्य सेवा कार्यालय सल्यानले सम्बन्धित स्थानीय तह, प्रदेश तथा संघीय सरकारसँग आवश्यक समन्वय गरी प्रभावित क्षेत्रमा द्रुत प्रतिकार समूह परिचालन गरिएको जनाएको छ। रिजालले संक्रमण स्कब टाइपस पहिचानपछि नियमित औषधि सेवनका लागि बिरामी निको हुने भए पनि रोगको पहिचान नगरी जथाभावी औषधि सेवन गर्दा समस्या हुने गरेको बताउनु भएको छ।
0: यता जिल्ला अस्पताल सल्यानका डाक्टर जगत किरण ओलीले ग्रामीण क्षेत्रमा कृषि तथा पशुपालनमा निर्भर स्थानीयको दैनिक जस्तो जंगल र बुट्यानमा आवाजात हुने भएकाले किर्नको टोकाईको जोखिम बढ़िरहेको बताउनु भएको छ। उहाँले घाँसपात तथा दाउरा गर्न जाँदा शरीर पुरै छोपिने कपड़ा, पंजा र घुँडासम्म छोपिने जुत्ता प्रयोग गर्न पनि आग्रह गर्नु भएको छ। यस्तै घर रोपिएका झाड़ी तथा बुट्यान सफा राख्न र ज्वरो आएमा स्वास्थ्य संस्थामा गएर परीक्षण गराउनु पनि उहाँले सुझाव दिनुभएको छ। यस्तो टाइफसका कारण मृत्यु हुनका साथै जिल्लाका विभिन्न पालिकामा संक्रमण फैलिन थालेपछि रोग नियन्त्रण महाशाखा टेकुबाट समेत टोली सल्यानमा पुगेर अनुसन्धान थालेको छ। दार्मा गाउँपालिकामा स्वास्थ्य शाखाका प्रमुख यज्ञ बहादुर बस्नेतले शिविर मार्फत रोग पहिचान गरी उपचारलाई तीव्रता दिए पनि संक्रमण पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको बताउनु भएको छ। यस्तै स्वास्थ्य सचेतनाको अभावका कारण ज्वरो आएमा बिरामीले स्वास्थ्य संस्थामा परीक्षण नगराई मेडिकलबाट जथाभावी औषधि सेवन गर्ने गरेका कारण पनि समस्या झनै बढ़ेको बताउनु भएको छ।
1: उता बैतडीमा पनि स्कब टाइपसका बिरामीको संख्या बढ़दै गएको पाइएको छ। चालू आर्थिक वर्षको साउन र भदौ महिनामा मात्रै जिल्लामा 139 जना स्कब टाइपसका बिरामी फेला परेका छन्। जनस्वास्थ्य कार्यालय बैतडीका अनुसार जिल्लाका 10 स्थानीय तहमध्ये मेलौरी नगरपालिकामा सबैभन्दा बढ़ी 70 जना र पञ्चेश्वरी गाउँपालिकामा 33 जनामा संक्रमण देखिएको हो। यसै गरी पाटन नगरपालिकामा 19, सिगास गाउँपालिकामा 7, पुडाचोरी नगरपालिकामा 5, सूर्यनारायण गाउँपालिकामा 2, डिलाचेरी गाउँपालिकामा 1 जना र दशरथम नगरपालिकामा 2 जना संक्रमित भेटिएका छन्। स्वास्थ्य कार्यालयका सूचना अधिकारी तथा तथ्याङ्क अधिकृत खगेन्द्र कार्कीले स्कब टाइपस किशोरदेखि वृद्ध वृद्धसम्म देखिएको बताउनुभयो। बैतडीमा फसिनु वर्ष स्कब टाइपसका बिरामी निरन्तर बढ्दै गएका छन्। धेरै खबर बा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम।
2: तराई तथा पहाड़ी भूभागमा गर्मी तथा वर्षातको समयमा सर्पदंशका घटना बढ़ने गर्दछ, त्यसैले सर्पदंशबाट बच्नका लागि सचेत बनाऊ।
3: सर्पहरू प्राय झाडी, घाँस, ढुङ्गाको काप, काठको थुप्रो र जमिन तथा भित्ताका प्वालहरूमा लुक्छन्। यस्ता ठाउँमा जाँदा सावधानी अपनाउनु पर्छ। विशेष गरी गर्मी मौसम र वर्षायाममा सर्पको सक्रियता बढ्ने भएकोले यो बेला बढी सतर्कता अपनाउनु पर्छ।
2: जंगल, खेतबारी वा सर्पको जोखिम भएको ठाउँमा जाँदा लामो बुट, मोटो मोजा र लामो प्यान्ट लगाउनु पर्छ। खुल्ला खुट्टा हिँड्नु हुँदैन। तराई मधेसतिर भुइँतला वा ढोका बाहिर आँगन पोलिसीमा राखिएका जुत्ता वा बुट भित्र सर्प लुकेर बसेको हुन सक्छ, त्यसैले जुत्ता बुट निकालेर लाउनु अगाडि ध्यान पुर्याउनु पर्छ।
3: झाडी वा अँध्यारो ठाउँमा हात खुट्टा राख्नु अघि राम्ररी जाँच्ने, ढुङ्गा वा काठ पल्टाउँदा सावधानी अपनाउने किनभने सर्प त्यहाँ लुकेको हुन सक्छ।
2: केही सर्पहरू रातको समयमा बढी सक्छ। सक्रिय हुन्छन्। राति हिँड्दा टर्च लाइटको प्रयोग गर्ने र आफ्नो वरपर ध्यान दिने,
3: घर वरपर झाडी काठको थुप्रो र फोहोर नराख्ने, जमिनका प्वालहरू भए पुर्ने, सर्पको आश्रय हुने ठाउँहरू हटाउने, घरको झ्याल ढोकामा जाली राख्ने,
2: सर्प देखिमा टाढैबाट बाटो फेर्ने, सर्पलाई जिस्काउने, मार्ने वा समात्ने प्रयास नगर्ने, सर्प मरेको जस्तो देखिए पनि वास्तवमा मरेको नहुन सक्छ त्यस्तो अवस्थामा नचलाउने,
3: गाउँ घरमा भुइँमा सुत्नु परेमा झुलको प्रयोग गर्ने, सुत्ने ठाउँ वरपर सर्प छ कि छैन जाँचेपछि मात्र सुत्ने, सकेसम्म पलङ वा खाटमा मात्र सुत्ने,
2: आफ्नो क्षेत्रमा पाइने सर्पहरूको बारेमा जानकारी राख्ने, विषालु र अविषालु सर्पहरूको भिन्नता बारे आधारभूत ज्ञान राखिराख्नुपर्छ,
3: खेतमा काम गर्दा हातले घाँस वा बाली नभाँच्ने, बरु लाठी वा औजारको प्रयोग गर्ने, खेतबारीको झाडीमा सर्प लुकेको हुन सक्छ, पोखरी तलाउ खोला नदी नालामा विषालु सर्प पनि हुन सक्छन्, यस्ता स्थानमा पौडी खेल्दा खोला तर्दा सावधानी अपनाउने,
2: सर्पदंश भएमा के गर्ने भन्ने प्राथमिक उपचार बारे जानकारी राख्ने, नजिकैको स्वास्थ्य चौकी सर्पदंश उपचार केन्द्र वा अस्पतालको सम्पर्क नम्बर राख्ने, सर्पदंशको जोखिम भएको ठाउँमा जाँदा एन्टिभेनम विषालु सर्पको विष विरूद्धको औषधि उपलब्ध हुने ठाउँको बारेमा जानकारी राख्ने,
3: यति सावधानी अपनाउँदा अपनाउँदै पनि सर्पले टोकिहालेमा
2: शान्त रहने, धेरै हिँडुल नगर्ने, विष फैलन सक्छ,
3: दंश भएको अर्थात टोकेको ठाउँलाई तल छाडेर राख्ने, त्यो ठाउँलाई नचलाइराख्ने,
2: तुरन्त नजिकैको स्वास्थ्य चौकी सर्पदंश उपचार केन्द्र वा अस्पताल लैजाने,
3: सर्पले टोकेको ठाउँमा कपडा तथा डोरीले कसेर नबाँध्ने, सुस्ने वा काट्ने जस्ता गलत उपाय नअपनाउने, चारफुक गर्नतिर समय खेर नफाल्ने,
2: नेपाल मेडिकल सोसाइटीद्वारा जनहितमा जारी सन्देश।
4: ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
5: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
4: अरे अरे सपना, तिमी कता जान लागि कि?
6: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
4: ए रमेश, पर्ख न, कता हिँडेको के?
7: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सक्कु सामान नमन सपिङ सेन्टरमा पाए ओ मारसे, म फेरि नमन सपिङ सेन्टरमा जाइदु।
4: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
5: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
4: प्रोप्राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570 2017 र 98570 3352।
5: नमन सपिङ सेन्टर, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
8: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
9: स्वीकृत कृषि तथा सहकारी सम्बन्धी कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि र अन्य प्रचलित कानून बमोजिम हुनेछ।
10: तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले खाने पानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख सहित 8 जना विरूद्ध भ्रष्टाचार मुद्दा, वर्षा रोकिएसँगै कर्णालीका हिमाली तथा पहाड़ी जिल्लाको जनजीवन सहज बन्दै, सल्यानमा 10 पालिका मध्ये 7 पालिका स्कप टाइफस फैलियो लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर, रूकुम पश्चिमको बापीकोट गाउँपालिका 3 र 4 जोड्ने बालुवा चौरस्थित तेलचा खोला पुल निर्धारित समयभन्दा करिब 9 महिना अघि नै निर्माण सम्पन्न भएको छ। कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मिलन खड्का रोकाले एक कार्यक्रमका बीच पुलको उद्घाटन गर्नुभएको छ। पुल निर्माणका लागि 2082 साल श्रावण साल असार 20 गते सम्झौता भएको थियो। सम्झौता अनुसार 2084 साल असार 20 गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने भए पनि निर्माण व्यवसायीले यही असोज 8 गते सम्पन्न गरेको पूर्वाधार विकास कार्यालय चौरजारीका प्रमुख रामचन्द्र विशीले बताउनु भएको छ। पुल निर्माणको कुल लागत 8,69,27,924 रहेको छ। पुल निर्माणको जिम्मा ज्वालामुखी हिमशेखर हिराजेवी काठमाडौँ 10 ले लिएको थियो। समय अगावै पुल निर्माण सम्पन्न गरेकोमा मन्त्री रोकाले निर्माण व्यवसायलाई धन्यवाद दिनुभएको छ। उहाँले विकास निर्माणका यो आयोजना तोकिएको समयमा नै सम्पन्न गर्न निर्माण व्यवसायको महत्वपूर्ण भूमिका रहने पनि बताउनु भएको छ। मन्त्री रोकाले काम नगर्ने निर्माण व्यवसायको ठेक्का तोड्नेसम्मको प्रक्रिया अघि बढ़ाइने बताउनु भएको छ। कर्णाली प्रदेशका 19 आयोजना रोग्न अवस्थामा रहेका छन् भने ती मध्ये रूकुम पश्चिमको छेडा बगर पक्की पुल पनि एक रहेको छ। मन्त्रालयका सचिव अर्जुन कुमार बमले समय भन्दा अगावै काम सम्पन्न गर्ने निर्माण व्यवसायलाई धन्यवाद दिँदै लामो समयदेखि अल्पत्र रहेका आयोजनालाई गति दिन मन्त्रालयले पहल गरिरहेको बताउनु भएको छ। तिल्चा खोला पुल निर्माण सम्पन्न भएपछि बापीकोट गाउँपालिका 3 र 4 माका बासिन्दालाई आवत जावतमा सहज भएको छ।
1: आज देशका हिमाली तथा पहाड़ी भूभागका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार कोशी बागमती प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका केही ठाउँ, गण्डकी कर्णाली लुम्बिनी सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ। हिमाली र पहाड़ी क्षेत्रमा सामान्य बादल लाग्ने तथा तराई क्षेत्रमा आंशिक बदली हुने महाशाखाले बताएको छ। अरू धेरै जसो ठाउँमा भने मौसम मुख्यतया सफा नै रहने बताइएको छ।
0: बर्दियामा जंगली हात्तीले धानबालीमा क्षति पुर्याउन थालेपछि किसान रातभर जागरण बस्न थालेका छन्। हात्ती धपाउन किसानले खेतबारीमा राको बाल्ने, टिन ठटाउने र होहल्ला गर्ने गरेका छन्। बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र खाता जैविक मार्ग आसपासका क्षेत्रमा पछिल्लो 3 सातादेखि जंगली हात्तीले धानबालीमा क्षति पुर्याउँदै आएका छन्। निकुञ्ज र सीमावर्ती भारतको कतर्निया घाट आरक्षबाट आएको हात्तीले किसानको पाक्न लागेको धानबालीमा क्षति पुर्याउन थालेको हो। गेरुवा गाउँपालिका 4 दङ्गपूर्वा, खल्लापुर, शान्तिपुर, ढुकुने लगायतका क्षेत्रमा हात्तीले ठूलो क्षति पुर्याएको मध्यवर्ती सामुदायिक वन गोठाका अध्यक्ष दिनेश साईले बताउनु भएको छ। उहाँका अनुसार शान्तिपुर र ढुकुनेमा करिब 3 बिघा, राजीपुरमा 2 बिघा, दङ्गापूर्वामा 4 बिघा तथा खल्ला गाउँका धान र मकै सहित 3 बिघा तथा गोलाका 1 बिघा धानबालीमा क्षति पुगेको छ। हात्ती आएको खबर गरेपछि निकुञ्जका कर्मचारी र नेपाली सेनाको टोली पुग्ने गरेको भए पनि अन्य समयमा किसान आफैले रातभर जागरण बसेर हात्ती धपाउने गरेको उहाँले बताउनु भएको छ।
1: यस वर्षको दशैंमा नयाँ नोट साट्नको लागि निश्चित दिन कुर्न नपर्ने भएको छ। राष्ट्र बैंकले नयाँ नोट साट्नका लागि विगतमा जस्तो सूचन निकालेर निश्चित दिन तोक्ने चलन यसपालि हटाएको हो। आफूलाई पाइक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत नयाँ नोट सटाई गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका कार्यालय र बैंक तथा वित्तीय संस्थाका शाखाबाट नयाँ नोट सटाई भइरहेकाले आफूलाई पाइक पर्ने शाखामा गएर नयाँ नोट सटाई गर्न सकिने राष्ट्र बैंकले बताएको छ। अघिल्लो 2 वर्ष राष्ट्र बैंकले नयाँ नोटको साटो सुकिला नोट सटाई गरे पनि यस वर्ष भने नयाँ नोट सटाई गरिनेछ। राष्ट्र बैंकका अनुसार सार्वजनिक विधा बाहेक सबै दिन नोट साट्न सकिने बताइएको छ। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
11: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
12: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
11: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
12: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
11: अंकल सेवाहरू
12: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नशा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719 98480229 र 98605229
13: खुसीको खबर के तपाईँलाई पेट तथा कलेज रोगको नयाँ तथा पुरानो समस्या छ यदि छ भने अब तपाईँको लागि खुसीको खबर काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेज रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ यदि तपाईँलाई ग्यास एसिडिटी पेट पोल्ने खाना नपच्ने डकार धेरै आउने पेट फुल्ने तथा भारी हुने अल्सर बारम्बार पेट दुख्ने अपान्न वाए टाइफाइड एच पाइलोरी संक्रमण कब्जियत वा पखाला गल ब्लाडर स्टोन फ्याटी लिभर जन्डिस हेपाटाइटिस ए बी सी कलेजो सुनिने सिरोसिस कलेजोमा पानी जम्ने कलेजोमा सिस्ट वा ट्युमर अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस् पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस् स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस् याद राख्नुहोस् प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी बीपी चोक नेपालगंज नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य फोन नम्बर 081530105 र 97053000450
12: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर
0: सूचना के तपाईँमा हातका औँलाहरू दुख्ने वा सुनिने बिहान उठ्ने बेलामा हात खुट्टा वा जीव अरठो हुने खुट्टाको बुढी औँला वरिपरि रातो भएर टेक्न नहुने गोलीगाँठो दुख्ने वा सुनिने राति तथा बिहान ढाड दुख्ने बिहान ढाड अरठो हुने घुँडा दुख्ने वा सुनिने कुर्कुच्चा दुख्ने प्राय उठ्ने बेला पाइताला पोल्ने वा झमझमाउने प्राय राति पिडौला दुख्ने वा करकर खाने जीव गल्ने र छिटो छिटो थकान हुने मांसपेशी कमजोर हुने छालामा डाबर वा निको नहुने घाउ आइरहने बारम्बार आँखा रातो हुने तथा दुख्ने र चिसोमा काम गर्दा हात खुट्टा निलो हुने र दुख्ने जस्ता लक्षणहरू मध्ये कुनै लक्षण देखा परेका छन् भने बाथ रोग हुन सक्छ समयमै रोगको निदान गरी उपचार गर्नुहोस् नेशनल बाथ रोग सेन्टर सुर्खेद्वारा जनहितमा जारी सन्देश
1: तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ यतिन्जेल हामीले छिमेक श्रेफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं अब लागौं बाँकी खबरतर्फ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले टेली मेडिसिन सेवा शुरू गरेको छ टेली मेडिसिनको सेवाको औपचारिक उद्घाटन गर्दै प्राध्यापक डाक्टर धर्मराज धर्मभक्त सुवेदीले उपचारका लागि स्वास्थ्य संस्थामा पुग्न नसक्ने बिरामीले घरबाटै स्वास्थ्य सेवा लिन सक्ने बताउनुभयो दुर्गमका धेरै नागरिक विशेषज्ञ सेवाबाट वञ्चित भएकाले टेली मेडिसिन सेवा शुरू गरिएको प्रतिष्ठानले बताएको छ यो सेवा घरमै बसेर विशेषज्ञ चिकित्सकसँग परामर्श लिन सकिने हुने भएको छ प्रतिष्ठानका निर्देशक डाक्टर विनम्र श्रेष्ठले सेवाको शुरूआतसँगै प्रतिष्ठानमा उपचारका लागि आउने बिरामी तथा विभिन्न स्वास्थ्य संस्थाबाट रिफर भएर आउने बिरामीले विशेषज्ञ सेवा लिन पाउने भएका छन्
0: कञ्चनपुरको दोधारा चाँदनी नदीको झोलुङ्गे पुलको एउटा पिलर भाँचिएपछि आवागमन रोकिएको छ महाकाली नदीमा अव्यवस्थित दोधारा चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि प्राविधिक टोलीले स्थलगत अध्ययन शुरू गरेको हो झोलुङ्गे पुलका विज्ञ इन्जिनियर प्रकाश बम सहितको प्राविधिक टोली दोधारा चाँदनी पुगेर पुलको स्थलगत अनुगमन र निरीक्षण गर्नुभएको हो महाकाली नदीमाथि रहेको पुलको पिल्लर हिजो बिहान भाँचिएको जिल्ला प्रहरीकारले कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले बताउनु भएको छ पुलको झण्डै 6 मिटर भाग मर्मत गर्नुपर्ने भन्दै उहाँले यो पुल क्षेत्रमा सुरक्षाका लागि प्रहरी टोली परिचालन गरिएको बताउनु भएको छ दुई दशक झुलुङ्गे पुल बने पनि दुधारा चाँदनी देशका अरू क्षेत्रसँग भौगोलिक रूपमा जोडिएको थियो भीमदत्ता नगरपालिका 13 का वडाध्यक्ष रामबहादुर बोहराले प्राविधिकको टोली आएर पुलको निरीक्षण गरी मर्मत कार्य अगाडि बढ़ाउन पहल भएको बताउनु भएको छ
1: भेरी खबरको अन्तिममा अब लागौं खेल खबरतर्फ। नेपाली राष्ट्रिय फुटबल टोलीले दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो क्षेत्रीय प्रतियोगिता साफ च्याम्पियनशीपको आउँदो संस्करण गुमाउने निश्चित भएको छ। दक्षिण एसियाली फुटबल महासंघले नेपाललाई प्रतियोगितामा सहभागी गराउन दिएको अन्तिम समय सीमा सकिएपछि नेपालको सहभागिता अनौपचारिक रूपमा टुङ्गिएको हो। बंगलादेशमा अबको एक महिनापछि नोभेम्बर 5 देखि 17 तारीकसम्म हुने 15 साफ च्याम्पियनशीपको समूह विभाजनमा यसअघि नै नेपाललाई समावेश गरिएको थिएन। फिफाले गरिएको असारमा एन्फालाई निलम्बन गरेको थियो। राष्ट्रिय खेलकुद परिषदको हस्तक्षेपलाई तेस्रो पक्षको हस्तक्षेपका रूपमा व्याख्या गर्दै फिफाले एन्फामाथि कार्यवाही गरेको हो। फिफाले निलम्बन फुकुवाका लागि एन्फाको स्वायत्तता कायम गर्नुपर्ने र एन्फाले आफ्नो विधान अनुसार निर्वाचन प्रक्रिया अघि बढ़ाउनु पर्ने विषयलाई मुख्य शर्तका रूपमा अघि सारेको छ। तर एन्फा र सरकारी निकायबीच विवाद समाधान हुन नसक्दा निलम्बन कायमै रहेको छ। यसको प्रत्यक्ष असर अब साफ च्याम्पियनशीपमा परेको छ। साफको स्थापना भए था नेपालले पहिलो पटक यो प्रतियोगिता गुमाउन लागेको हो। यसअघि नेपालले साफ च्याम्पियनशीपका सबै संस्करणमा सहभागिता जनाउँदै आएको थियो। एन्फामाथिको फिफा निलम्बनको प्रत्यक्ष असर नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तर्राष्ट्रिय सहभागितामा परेको छ। साफ च्याम्पियनशीप गुमेसँगै नेपालले यो वर्षको महत्वपूर्ण क्षेत्रीय फुटबल प्रतियोगिताबाट समेत बाहिरिनु परेको छ।
0: र नेपाली एमएमए फाइटर रविन्द्र ढाँट र जापानमा रियो ताजी मा बीचको बहुप्रतीक्षित फाइनल फाइट अस्ट्रेलियामा हुने भएको छ। रोटो यूएफसीको फाइनल आगामी सन् 2027 फेब्रुअरी 7 तारीकमा सिडनीमा आयोजना हुँदैछ। यो फाइनल प्रतिस्पर्धा नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो र निर्णायक मञ्च मानिएको हो। यो खेल जितेमा रविन्द्रले यूएफसीको यात्रा पक्का गर्ने भएकाले यसलाई चासोका साथ हेरिएको छ।

0: सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोली क्लिनिकका सेवा तथा सुविधाहरू:
1: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौ सम्बन्धी फिजिसियन सेवा, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुरबाबा नगरपालिका एक, फुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 0484-40-30-82।
2: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ?
3: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
2: विजय सुनचाँदी पसलमा नै किन नि?
3: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
2: साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ।
3: विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
2: प्रोपराइटर च्यानल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 98-84-63-858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: राजवंशी मेडिकल हल भुरी गाउँमा तपाईँहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्र बहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ।
2: उपलब्ध सेवाहरू: गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श,
3: हात गोडा, जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने,
2: दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निःशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने,
3: कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने,
2: डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने।
3: राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98-580-25-002 र 98-20-43-41-61।
4: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: कता हिँड्यो बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर संसार स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मासी र स्थानीय अनादि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-6-971-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 97.2 मेगाहर्ज। गर्जन छ सधैँ।

0: खुसीको खबर।
1: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
0: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
2: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
0: साइना मेडिकल हलका सेवाहरू,
3: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
2: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
1: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, एचबी A1C, LFT, RFT, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
2: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
0: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
1: साइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
4: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz। गर्जन छ सधैँ, बाज चाहिँ।

0: धेरै धेरै धन्यवाद छ है नानी।
1: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिदी हुनुहुन्छ।
0: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
1: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
0: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्की तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
1: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक,
0: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका एक खुरी गाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 35 नम्बर सटरमा।
1: सम्पर्क मोबाइल नम्बर 98400463368।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ भाग छ।
1: रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोलिक्लिनिक भृगाउँ बजार बर्दिया

0: मनसुन शुरू हुँदैछ, त्यसैले सचेत बनाऊ।
1: बाढी कहिले आउँछ भन्न सकिँदैन, त्यसैले समयमै तयारी गर्नु अत्यन्तै जरुरी हुन्छ। सबैभन्दा पहिले मौसम पूर्वानुमान र आधिकारिक रूपमा वर्षा र बाढी सम्बन्धी चेतावनीहरू सुन्नु वा थाहा पाउनु अनिवार्य हुन्छ,
0: जसका लागि रेडियो, टीभी, मोबाइल एप मार्फत ताजा जानकारी लिने गर्नुहोस्। मौसम पूर्वानुमान तथा जानकारीका लागि जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेडक्रस सोसाइटीका फेसबुक पेज तथा सामाजिक सञ्जालमा जोडिनुहोस्।
1: आफ्नो घर, कार्यस्थल वा विद्यालय नजिक बाढी, पहिरो आउन सक्ने वा डुबान हुन सक्ने स्थानहरूको

0: बेच्दै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
0: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो फुरिकाउ बर्दिया प्रोपराइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974
2: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज

शुभ प्रभात कार्यक्रम ज्योतिष दर्पणको प्रत्यक्ष गरेर बस्नु हुने तपाईँ तमाम श्रोतामा म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी सदाको चाहिँ आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ, के भन्छ फली ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेष आदि बाह्र राशिफल र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने एउटा प्रयास गरिरहेको छु। हरेक दिन 8 बजेबाट 9 बजेसम्म हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौं। यतिखेर आफ्नो र आफन्तहरूको बारेमा चर्चा र परिचर्चाहरू गर्दै तपाईँसँग भएका विविध जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। शुरूवाती चरणमा छु कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु आजको पञ्चाङ्ग र ग्रह गोचरबाट। आत्मिति 2083 साल असोज 15 गते आज बिहिबार तदनुसार ईस्वी सन् 2026 अक्टोबर 1 तारीक रहेको छ। आज नेपाल सम्बत 1146 यहाँ लागा रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन शरद ऋतु आश्विन कृष्ण यानि कि पितृपक्ष रहेको छ। यो महिना विशेष गरी पितृपक्ष रहेको छ। आज सूर्य उदयमा परम पवित्र पावन दिन पञ्चमी 21:40 रहेको छ। दिनको 2:36 तत्पान्त भने षष्ठी तिथि रहनेछ। त्यसकारणले गर्दा आज पञ्चमी र षष्ठी दुईटै श्राद्ध आजै खपिएको छ। त्यसो भएको हुँदा तपाईँहरूले पञ्चमी श्राद्ध र षष्ठी श्राद्ध आजै सम्पन्न गर्नुपर्ने रहेको छ। त्यस्तै गरेर आजको दिनमा कृतिका नक्षत्र 7:32 बिहान 8:57 सिद्धियोग 47:52 गरकरण 48:50 आज आनन्दादि युगमा भने लुम्ब युग रहेको छ। आजको दिनमानको समय 29:40 बिहान सूर्योदय 5:57 जाँदा भयो। साँझ सूर्यास्त 5:48 जाँदा रहनेछ। आज पञ्चमी श्राद्ध षष्ठी श्राद्ध आजको पञ्चाङ्गमा उल्लेख गरेको छ। यो जानकारी सहित अब

कार्यक्रममा रहेर प्रस्तुत गर्छु आजका ग्रह गोचर। सूर्य कन्या राशिमा रहेका छन् भने चन्द्रमा वृष राशिमा, मंगल कर्कट राशिमा छन् भने बुध तुला राशिमा, बृहस्पति कर्कट राशिमा छन्, शुक्र तुला राशिमा छन्, शनि मीन राशिमा छन्, राहु कुम्भ राशिमा छन् र केतु भने सिंह राशिमा। आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ। अबको क्रममा तपाईँको दिन कसरी व्यतीत हुन्छ, तपाईँका राशिफल अनि तपाईँका दिनलाई कसरी अगाडि बढ़ाउन सकिन्छ, तपाईँका मेष राशि बारे राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशिको लागि दिन असाध्य शुभ, आमदामी वृद्धि हुने, व्यापार आरामसँग चल्ने।

0: अर्थमा वृद्धि रहनेछ। सोचेका कामहरूबाट तपाईँको लागि धेरै कुरामा सहज हुनेछ। मान सम्मानमा वृद्धि रहन्छ। नभनेका काम बन्न सक्छन्, तर अलिकति धनस्थानमा मंगल निज भएकाले कुटुम्बहरूसँगको मनमुटाव भने वृद्धि राशिमा संकेत देख्न सकिन्छ। कर्कट राशि हुनेको लागि आजको दिनमा मान सम्मानमा वृद्धि हुनुका साथसाथमा नभनेका कामहरू बन्दै जान सक्ने सम्भावनाको युग छ। आजको दिन तपाईँको लागि धेरै कुरामा सहज हुनेछ। काममा सफलता मिल्नुका साथसाथमा आजको दिन तपाईँको लागि धेरै कुरामा सहज राशिमा कर्कटलाई संकेत छ। सिंह राशि हुनेको लागि आजको दिनमा इष्टमित्रहरूले साथ दिन सक्ने सम्भावनाको युग राम्रो छ। आजको दिनमा लामो दीर्घ यात्रामा पनि सहज हुनेछ। धनस्थानको सूर्यले अनावश्यक खर्चमा भने वृद्धि रहन्छ। जागिरमा पद स्थापनाको दिन शुभ। आजको दिन राम्रो छ। कन्या राशि हुनेको लागि लग्नमा सूर्य छन्। सरकारी जागिरमा पद वृद्धिको सम्भावना असाध्य राम्रो। कृषि र पशु चौपायबाट खासै आमदानी नहोला। सिसाको व्यवसाय, जलीय व्यवसायहरूबाट भने केही मात्रामा आमदानीका स्रोत वृद्धि राशिमा संकेत कन्यालाई देख्न सकिन्छ।
1: के तपाईँ भूत, वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घरेलीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97 6 98 142 73 6 1।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: राशिमा तुला राशिको पालो रहेको छ। इष्टमित्रले साथ दिन सक्ने युग रहेको छ। मान सम्मानमा वृद्धि हुन्छ। नभनेका काम सफलतापूर्ण सम्पादन हुँदा मन भने असाध्य आनन्दित रहने राशिमा संकेत छ। उन्नति अनि प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ। वृश्चिक राशिको लागि काममा अलिकति केही उल्झन आइहाले पनि प्रेममा भने सफलता मिल्नेछ। पारिवारिक सम्बन्ध भने सुधार हुन सक्ने युग छ भने आजको दिनमा धेरै कुरामा सहज हुने खालका युग राशि वृश्चिक राशिबाट संकेत पनि देख्न सकिन्छ। मन परेका व्यक्तिहरूसँग अचानक भेटघाट हुनेछ। स्वादिष्ट मिष्टान्न भोजनको अवसर प्राप्त जुल्ला, तर आफन्तसँग छुट्टिनु पर्दा मन भने खिन्न रहने राशिमा संकेत छ। मकर राशि हुनेको लागि आजको दिनमा धार्मिक क्षेत्रमा असाध्य मन जान सक्छ। आजको दिन तपाईँको लागि सहज हुने खालका युगहरू पनि छन्, तर धनस्थानमा राहु भएकाले आफ्ना नजिकै भएका साथी मित्रहरूबाट पनि धोका हुन सक्छ। विशेष सावधानी अपनाउँदै अगाडि बढ्नु राम्रो हुन्छ। तपाईँको काम आजको दिनमा सफलता नै देख्न सकिन्छ। अलिकति मनमा डर भएर चिन्ता उत्पन्न रहे तापनि दीर्घकालीन रूपमा गरिने काममा अगाडि बढ्नु राम्रो हुन्छ। दैनिकी समस्याहरू भन्दा आजको दिन निकै सुखद बन्ने युग राशिमा संकेत छ। उन्नति अनि प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ। मान सम्मानमा वृद्धि हुन्छ। नभनेका कामहरू बन्दै जान सक्ने सम्भावनाका पनि युगहरू राम्रा छन्। आजको दिनमा सफलतापूर्ण तपाईँको काम सम्पादन रहनेछ।
1: के तपाईँ भूत, वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घरेलीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति

0: एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
1: सम्पर्क
0: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 9843597658, 9816173671।
1: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
2: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
3: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
2: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
3: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहेको छु। हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष कुराहरूको खुलासा गर्दैछौ। हामी निरन्तर तपाईहरूसँग लागिरहेका छौं र निरन्तर तपाईको बारेमा विशेष विश्लेषणहरू गरिरहेका छौं। यहाँ हिजो मलाई धेरै ठाउँबाट फोन आयो, गुरुदेव हामी छुट्टीको मान्छे, दाजुभाइ छुट्टिनु भएको छ अरे होइन, अनि सँगै श्राद्ध गर्नुहुन्छ अरे, यो उचित हो भन्नुभयो। मैले भन्दै शास्त्र पढाइदिए, निर्णय सिन्धुको चतुर्थ परिच्छेद श्राद्ध निर्णय सम्बन्धीको पाना पल्टाइदिए अनि मैले उहाँलाई श्लोक भन्ने मिल्दैन, छुट्टिएर तपाईँहरू आफ्नो घरमा आफ्नो खानु भएको छ, आफ्नो पुर्खाको सम्पत्ति विभाजन गरेर आफू कर्म गरिरहनु भएको छ भने तपाईँ के घरमा सप्ता लाउँदा एकै ठाउँमा लाउनुहुन्छ? घरमा ग्रह शान्ति गर्दा एकै ठाउँमा गर्नुहुन्छ? तपाईँ घरमा तुलसी रोपेर आफ्नो घरमा तुलसीको मर छ, तुलसीको आहुति तपाईँ सँगै गर्नुहुन्छ? अनि तपाईँ कहिलेकाहीँ नाक टाँच्दाखेरि तपाईँको मात्रै घरमा नाक टाँच्दा हुन्छ कि चारै भाइकोमा नाक टाँच्नुपर्छ भने? मैले मलाई प्रश्न गरेँ, म जसेङ्ग हुनुभयो अनि भन्नुभयो हो रहेछ गुरु, मैले पट्याएँ। अब मलाई अरू केही भन्नुपर्छ, मैले कुरो बुझिसकेँ गुरु भन्नुभयो हिजो मलाई उहाँले। मलाई अचम्म लाग्छ, जहाँ कमी हुन्छ, जहाँ खर्च बढी हुन्छ, जहाँ चाहिँ अल्छी लाग्छ अनि सँगै गरिदिने जे पनि चल्छ, नाक टाँच्नु पर्यो तपाईँको चारै भाइको घरमा जानु पर्यो, कुस राख्नु पर्यो चारै भाइको मलाई राख, किन राखेको त कुस चारै घरमा, एउटा घरमा राख्दा हुने रहेछ त होइन? श्राद्ध चाहिँ एउटा घरमा गर्दा हुन्छ भने तपाईँको नारायण पूजा त किन तपाईँको अलग अलग घरमा गर्नु पर्यो? यस्ता कुराहरूले तपाईँलाई मनमा चिन्तित्व ल्याउनु पर्छ। हो वास्तवमा शास्त्रले त्यही भन्छ, सँगै हुनुभएको छ, अंश लागेको छैन, एउटै घरमा टाढा होइन, 12 दाजुभाइ भए पनि फरक पर्दैन, एकजनाले गरे अरू ब्रह्मचर्यमा रहेर आफूले गर्नुपर्ने कर्तव्यहरू गरेर बसे, एकजना ठूल दाजुले गरे हुन्छ, ठूल दाजु नभए माइला साइला कान्छाले गरे हुन्छ, तर छुट्टिएर जानु भएको छ, अलग्गै हुनुहुन्छ भने अनिवार्य रूपमा तपाईँको पिण्ड अलग दिनुपर्छ। अब यहाँ कहाँनिर कुरो बिग्रिन्छ है? मैले तपाईँलाई निर्णय सिन्धुमा हेरेर बोलिरहेको छु, होइन एकदम ध्यान दिनुहोला। निर्णय सिन्धुले के भन्छ भने, कुनै पनि कर्म गर्दा तपाईँ एउटा बुवा अथवा आमा बित्नुभयो, तपाईँ अलग अलग हुनुहुन्थ्यो भने त्यो कर्म 1 वर्षसम्म चाहिँ जुन घरमा बित्नुभयो त्यही घरमा आएर कर्म गर्नुपर्छ भनेको छ। कान्छोको घरमा बिते पनि, माइलोको घरमा बिते पनि, जेठोको घरमा बिते पनि, काइलो ठाइलो के छन् राइलो होइन, जहाँ बित्यो एक ठाउँमा आएर गर्ने। कहिलेसम्म गरिँदै एक ठाउँमा? वार्षिकी श्राद्धसम्म। वार्षिकी सकेपछि फेरि आउने तिथिहरूमा आफूले आफ्नो घरमा गर्नुपर्छ। लाचारी हुन हुँदैन है, एउटा श्राद्ध गर्न सक्नुपर्छ। र पो तपाईँलाई पितृले पनि हेर्छन् त, म कति ठाउँमा कस्तो पनि मलाई फोन आउँछ भने, हामी 4 भाइ 5 भाइ छौं, 1 साल माइसाकोमा, अर्को साल कान्छाकोमा, हो यो पनि एकदम घटीको घटना हो, 1 साल माइलाको घरमा, अर्को साल जेठा घर, के सम्पत्ति नभएर हो कि अल्छी लागेर हो, कारण के हो त? श्राद्ध बाँडेर गर्नुपर्ने कारण के त? यसपालि तपाईँको घरमा बोलायो, अर्को साल माइलाको घरमा जान्छन्, अर्को साल कान्छाको घरमा जान्छन्, कि पितृ घुमिरहनु पर्ने हो तपाईँको घरमा स्थिर हुन नपाउनु पर्ने? वास्तवमा पिण्ड अलग अलग आफूले नै दिनुपर्छ। कसले कस्तो घरमा मिठो पकायो, कसले कति स्थल दाले दियो, पितृले हेर्नु पर्दैन अनि त्यसलाई आशीर्वाद दिनु पर्दैन भनेर मैले उहाँलाई यसरी भन्छु। तपाईँहरूलाई पनि यो भनेको, यो ख्याल गर्नुहोला, तपाईँले पनि पिण्ड दिँदै हुनुहुन्छ, एकदमै सावधानी भएर यो कुरा सुन्नुपर्छ। तपाईँले यो कुरा सुन्ने होइन, सुन्ने कुरा मान्ने पनि हो, फेरि ख्याल गराउनु। फेरि धेरै ठाउँमा यो छ हजुर, आज तपाईँलाई लाग्न सक्छ आज त क्या मनको कुरा भनिदिनु भयो होइन, मलाई प्राय सर्कुटी म विशेष कुराहरू म तपाईँलाई खुलासा गर्छु क्या है। त्यसो भएको हुँदा हामीले एकतिर मात्र हेर्दा भएन, है एकतिर मात्र हेरौँ भने शास्त्रले अलिकति उल्टो उल्टो सिकाइदिन्छ, दसतिर हेरेर त्यसको निचोडमा शास्त्रले के भनेको हो अथवा के भन्न खोजेको हो भन्ने कुरा चाहिँ थाहा पाउनु जरुरी छ। है कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं, कार्यक्रम हरेक दिन सुन्न सक्नुहुन्छ 8 बजेदेखि 9 बजेसम्म हामी तपाईँ सँगै हुन्छौं, हरेक दिनै हुन्छौं। अनि यस्तै मनमा लागेका खुल्दुलीहरू केही छन् भने राख्न पनि सक्नुहुन्छ तपाईँ, सक्नु भएन मजाले खुलेर राख्नुहोला। है अब यहाँ धेरैवटा कमेन्ट छन्, मलाई हिजोका कमेन्टहरू पनि छन्, म त्यो कमेन्टलाई सकभर पढ्ने वातावरण छैन किनभने एउटै कमेन्टहरू दोहोरिरहेका छन्, चिनाएर नै सम्बन्धिएको कमेन्ट भएकाले मैले पढिन। हामीलाई विशेष कमेन्टहरू गर्नु छ भने अहिले गर्न सक्नुहुन्छ, हामी त्यसलाई पनि एकैछिनपछि निहाल्छौँ। कोही जिज्ञासु अहिले आउनु भएको छ, स्वागत गरे। है राधे राधे हजुर, हे प्रभु राधे श्याम, हे भगवान बोल्नुहुन्न फेरि, ए बोल्नु हजुर हजुर, उहाँ आफ्नै तालमा हुनुहुन्छ, आफ्नै संसारमा हुनुहुन्छ, उहाँहरू के गर्ने, प्रष्ट रूपमा हामीसँग कुराकानी गर्नको लागि तपाईँ सिधा सम्पर्कमा आउन सक्नुहुन्छ 98453 97658 र 98142073601 सिधा रूपमा सम्पर्कमा आउन सक्नुहुनेछ। कोही जिज्ञासु यतिखेर लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा चाहिँ स्वागत गर्छु भन्दै थिएँ तर स्वागत गर्न पाइएन, फोन बिल्कुलै खाली छ। यतिखेर तपाईँले नम्बरमा फोन गर्नुभयो भने हामीसँग प्रत्यक्ष रूपमा कुराकानी नै रहन्छ, त्यसो भएको हुँदा फोन गर्न सक्नुहुनेछ। को हुनुहुन्छ, स्वागत मलाई गरिहाल्छु। राधे राधे हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? लक्ष्मीजी आरामै हुनुहुन्छ? फोन लगाइरहेको छ होइन, अस्ति पनि लगाएको थियो होइन, अनि तपाईँको घरमा श्राद्ध गर्नुहुन्छ कि गर्नुहुन्न? तपाईँको ससुरा सासु के के हुनुहुन्न? ससुरा हुनु भनेपछि 16 श्राद्ध पनि गर्नु पर्यो, गरिसक्नुभयो कि अब गर्ने?
1: बाँकी छ।
0: कुन तिथिमा गर्ने गर्नु भएको छ?
1: नवमी
0: तिथिमा। कति गते पर्यो यसपालि? अनि अहिलेसम्म थाहा छैन मैले गरेँ बा गइसक्यो कि फेरि?
1: यस्तो हुन्छ बुझ्नु, यहाँ श्राद्ध गर्नेलाई हाम्रो पुरा पाइँदैन क्या, बाहुन दाजु छैन अनि त्यस्तै यसमा चाहिँ धुप मात्रै हाल्छौँ हामी चाहिँ, अनि यसपट्टि श्राद्ध गर्नको लागि एकजना गुरु हुनुहुन्छ धेरै टाढादेखि आउनुहुन्छ, एकजना मात्रै हुन्छ, सबै कुरो उहाँले भ्याउनुपर्छ, त्यो भएर पस्नु
0: आउनुहुन्छ त्यहाँ भन्नु त। नाम थाहा छ?
1: नाम
0: त छ, नाम भएर भन्नु
1: होला के त हामी के जस्तो छ, हामीले घुमेर पढाउनु हुँदैन अरे, निरला हुनुहुन्छ उहाँ त बसाइ जानु भएको छ, वर्षमा एकचोटि मात्रै आउनुहुन्छ।
0: ए वर्षमा एकचोटि आउनुहुन्छ, अनि आएको बेला सबैले त्यही बेला श्राद्ध गर्छन्?
1: अरूले त घुमेर पढाउनुहुन्छ, हामीले त घुमेर पढाइदिउँ।
0: ए यो थरसँग फरक पर्दैन कि, ब्राह्मण चाहियो नि हजुर, आफ्नो सक गोत्री हुन चाहिँ भएन है फेरि, बुझ्नुभयो कि भएन? ल ठिक छ, अनि ल अहिले अहिले तपाईँ कार्यक्रममा आउनु भएको छ, कुन रेडियो सुन्नुहुन्छ त्यहाँ? कसको बारेमा हेर्न चाहनुहुन्छ? कति सालमा जन्मिनु भयो श्रीमान?
1: 2041 साल मङ्सिर महिनाको 3 गते आइतबार बिहानको 7 बजे।
0: बिहानको ठिक 7 बजे हो?
1: हजुर।
0: कुन जिल्ला?
1: सोलुखुम्बु जिल्लामा।
0: सोलुखुम्बु जिल्लामा जन्मिनु भयो है, यहाँबाट हेर्दाखेरि 41 सालको मङ्सिरको 3 गते 7 बजे बिहान, राशिको नाम चाहिँ टेक नारायण नाम आउँछ, सिंह राशि हुन्छ, के हेर्ने गर्नु भएको छ सिंह राशि? पैसै पैसा छ त है, राम राम धनस्थानमा बृहस्पति स्वगृही छ, लग्नमा राजयोग परेको छ, तेस्रो ठाउँमा लग्नको मालिक र बसेको छ, एकदम पराक्रमिक मान्छे, एकदम कडा मान्छे है, आमदामी त राम्रो छ, तर 38 वर्षदेखि 75 वर्षसम्म शनिको प्रभावले अहिले चाहिँ अलिकति केही झुटाएर बढाउन सक्ने, स्वास्थ्य बिग्रन सक्ने खालका समस्याहरू छन् होइन। राम्रोसँग शान्तिहरू गरेर राम्रोसँग पूजा पाठहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है। अरू के छ? सबै कुरा ठिक छ, आमदानी पनि राम्रो छ, राज्य परेको मान्छे अलिकति घरमा सूर्य ग्रहण युग पनि भएको कारणले गर्दा सामान्यतया पितृको दोषहरू लाग्छ होइन। यो पितृको दोषलाई राम्ररी शान्तिहरू गरेर राम्ररी पूजा पाठहरू गरिसकेपछि धेरै कुरामा राम्रो हुन्छ है। उहाँले गर्दाखेरि होटल व्यवसाय, काठ व्यवसाय गर्दा राम्रो हुन्छ, पानीको व्यवसाय पनि थाप्छ। चार अङ्क राम्रो हुन्छ, रातो पहेँलो रङ राम्रो हुन्छ, पूर्व दिशा राम्रो हुन्छ। छुट्टिन्छु, राधे राधे। आयु लामो साथ दिनु पर्दैन है। हजुरको मांगलिक अंशहरू केही परेर रहन्छ भने हुन्छ, परेर रहेछ भने म जान्दिन है। अहिले उहाँले त पैसा त धेरै कमाउने खालको युग छ, राम्रो आमदानी छ त उहाँको त, तर 38 वर्षदेखि शनि चलेको छ, यो शनिको चाहिँ शान्ति गर्नुपर्छ, अरू सबै कुरामा ठिक छ, आत्तिनु पर्दैन, ग्रह एकदम राम्रो छ। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिने प्रयास गरिरहेका छौं। हामी तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। हामी निरन्तर छौं र निरन्तर रहिरहनेछौं। हामी तपाईँसँग भएका विशेष कुराहरूको जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जानकारीको लागि हामी उपस्थित भइरहेका छौं। यतिखेर कोही जिज्ञासु फेरि पनि हुनुहुन्छ, स्वागत गर्छु। राधे राधे हजुर।
2: राधे राधे गुरुजी।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ यतिखेर?
2: म भोजपुरबाट रमेश कुमार बोल्दैछु।
0: रमेशजी, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: रेडियो शङ्कर सभा।
0: हजुर हजुर,
2: रेडियो शङ्कर सभाबाट।
0: रेडियो शङ्कर सभाबाट कार्यक्रम सुन्दै हुनुहुन्छ। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: म मेरो छोरोको बारेमा।
0: साल महिना गते समय भनिदिनु त।
2: 2080 साल वैशाख महिनाको 10 गते आइतबार दिउँसोको 3:30 बजे 30 मिनटमा
0: 3:30 बजे दिउँसो कुन जिल्लामा भयो जन्म?
2: भोजपुर जिल्लामा हेर्दा गुरु।
0: कहाँनिर पर्छ तपाईँ घर?
2: मेरो भोजपुरको यो अरुण गाउँपालिका पर्छ।
0: अरुण गाउँपालिका है, यो छोरा हो?
2: हजुर।
0: छोराको नाम चाहिँ बीबाट नाम आउँछ, वीरेन्द्र अथवा विष्णु, वृष राशि रहन्छ, लग्न कन्या छ, कन्या लग्न भएको मान्छेको चिन्ह राम्रो छ, भाग्यमानी हुनुहुन्छ, अलिकति चिसोबाट जोगाउनु होला, अनि घरमा फेरि तपाईँको पितृको दोष देखाउँछ है। तपाईँले पितृको लागि बिहान बेलुका यसो साँझ बत्ती, बिहान बत्तीहरू बाल्ने घिउमा असत्य राम्रो हुन्छ, सकिन्छ भने सप्त लगाउने, अरू केही छैन, आनन्द छ छैन, आत्तिनु पर्दैन है।
2: हजुर, अनि बुवा मम्मीको सम्बन्ध कस्तो देखिन्छ?
0: बुवा मम्मीसँगको सम्बन्ध ठिक छैन, राम्रो छैन, राम्रै हुन्छ।
2: उसको पढाइ?
0: पढाइमा पनि राम्रै हुन्छ। दुई अङ्क राम्रो हुन्छ, सबैभन्दा राम्रो कालो र रातो रङ, दक्षिण र पूर्व दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो, भोजपुरबाट आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको थियो। हामी तपाईँसँग छौँ र तपाईँसँग रहन्छौ, अनि हामी तपाईँसँग भएका विभिन्न जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छु। यतिखेर हाम्रो लाइनमा प्रत्यक्ष रूपमा कुराकानी गर्दै उपस्थित हुनु भएको छ कोही जिज्ञासु भने हामी उहाँलाई पनि स्वागत गर्छौं, तर एकैछिन कार्यक्रममा छोटो लिन्छु विश्राम, विश्रामपछि उपस्थित हुन्छु, हामी सँगै रहनुहोला।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
4: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
5: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
4: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
5: सम्पर्क
4: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73761।
5: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
6: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
7: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
6: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
7: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेको छु, निरन्तर छु र तपाईसँग निरन्तर संवादमा रहनेछु। यतिखेर हामीसँग दुईटा नम्बर छन्, 98453 97658 र 98173 1 फोन गर्न सक्नुहुन्छ। हामी आफ्नो अनि आफन्तहरूको बारेमा धेरै भन्दा धेरै कुराहरूको जानकारी दिँदै हामी तपाईसँग रहेका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। तपाईँले यतिखेर हामीलाई फोन गर्न सक्नुहुन्छ अनि तपाईसँग भएका धेरै भन्दा धेरै जिज्ञासाहरूको समस्याको समाधान पनि गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा आइसक्नु भएको मलाई इशारा प्राप्त भइरहेको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर।
1: राधे राधे गुरुदेव।
0: कहाँदेखि यो आवाज त सुनिरहेको आवाज हो? इन्द्रजीलु त आज पनि केही जिज्ञासु छ मलाई थाहा छ, भनिदिइहाल्नु त।
1: जिज्ञासा नि गुरुदेव।
0: हजुर।
1: यो हामी यो श्राद्धहरू गर्दा हामी यो दश नानीहरू अब दिदी पुरी सन्यास हामी सन्यासी हौ होइन?
0: हजुर।
1: अनि बाहुन लगाउँछौँ, बाहुन नै लगाउँछौँ, लगाउँदा अनि हामी जमै लगाउँछौँ गाउँ होइन?
0: हजुर।
1: अनि बाहुनले चाहिँ जनाइ नलगाइकन कुनै कर्मै गर्न मिल्दैन।
0: हजुर।
1: अनि हामी जनाइ नलगाउने चाहिँ अब रुमाल एउटा यसो काँधामा लगाएर
0: हजुर
1: अनि दाहिनेतिर देब्रेतिर गुरुले भन्नुहुन्छ, यो के पछाडि बनाएको नियम हो कि शास्त्रमा त्यस्तो छ जनाइ नलगाउनेले चाहिँ रुमाल लगाउँदा हुन्छ भन्ने छ कि के हो गुरुदेव?
0: यस्तो हुन्छ, त्यसलाई के हो भने नि
1: हजुर
0: रुमाल राख्नु होइन क्या, त्यो एउटा सभ्य अपसभ्य भन्ने अर्थ आउँछ त्यसको होइन, सुल्टो अथवा हजुरको भाषामा सुल्टो उल्टो भन्ने हुन्छ।
1: हजुर।
0: अनि कुन स्थानमा चाहिँ त्यो यो के भन्छ यसलाई काप खाली गरेर गरेको कर्महरू अधुरा हुन्छन्, जस्तै अझ नियमले त जनाई लगाउने व्यक्तिले पनि कानमा रुमाल राखेको राम्रो हुन्छ फेरि। जनाइ त छँदैछ होइन?
1: हजुर।
0: जनाइ हुनेले पनि काँधमा रुमाल राखेर गरेको राम्रो, अथवा के हुन्छ रुमाल टौदिया के हुन्छ तपाईँ त्यसलाई नाम होइन पछौरी चोखो त चोखो चाहियो नि मैले भने श्राद्धमा
1: गरेको देख्दा चाहिँ रुमाल देखिँदैन,
0: काम पनि अधुरो हो, त्यो काम पनि अधुरो हो किनभने शास्त्रले के भनेको छ, राम्रो कुरो उठाउनु भयो। शास्त्रले के भनेको छ भने तपाईँको चाहिँ पट्टी वस्त्र उत्तरीय वस्त्र प्रयोग गर्नुपर्छ क्या।
1: हजुर हजुर।
0: तपाईँले आफूले भगवान्लाई पूजा गर्दा पनि एउटा तलपट्टिको एउटा वस्त्र कमरदेखि तलतिर एउटा वस्त्र कमरदेखि माथि एउटा वस्त्र लाउनुपर्छ भन्छ। वस्त्र भनेको त्यहाँ कुर्था लाएर कोट लाएर श्राद्ध गर भन्न खोजे होइन, कपडा खोर
1: तर
0: घाँटीमा रुमाल राख तलपट्टि सेतो धोती लगाऊ त्यो हो त्यसरी श्राद्ध गर भन्न खोजे हो होइन? अनिखेर चाहिँ मान्छेले कुरो बुझ्दैन क्या, कुरो बुझ्दैन अनि फेरि भनेको पनि मान्दैन, फेरि समस्या यहाँनिर छ क्या। हजुरहरूले जनै लाउनुहुन्न काठमा रुमाल राखे भइगयो
1: होइन,
0: अब त्यो रुमाल राख्दा पनि घाँटीमा बेरेर अनि यतापट्टि राख्ने सबै भने बेला देब्रे काठतिरको राखिरहने दाहिने काठको तर्क यसो पहाडपट्टि खेलिदिने अनि अपसभ्य भनेको बेला दाहिने काठपट्टि र यता घाँटीपट्टि रुमाल राखेर अनि उता देब्रेपट्टिको यसो उता फ्यालिदिने पहाडपट्टि त्यसो गर्ने हो क्या।
1: हजुर हजुर। होइन अनि मलाई चाहिँ कस्तो कस्तो लाग्छ कि अब हामीले जनाइ लगाएर कर्म गर्ने अनि हामी चाहिँ जनाइ नलगाई कर्म गर्दा
0: मैले हजुरलाई फेरि भने ब्राह्मणले पनि मास्टरपट्टि रुमाल राख्नुपर्छ यति भने है, ब्राह्मणले फेरि
1: ब्राह्मणले पनि जनाइले मात्रै नहुने रहेछ,
0: हुँदैन हुँदैन नियम पुरा गर्न हुँदैन। मैले हिजो के देखेँ भने अब हजुरलाई पनि सुनाएँ अनि अरूले पनि सुन्नुहुन्छ नि त यही कुरा होइन।
1: हजुर हजुर।
0: एक ठाउँको श्राद्ध गरेको देखेको ब्राह्मण चाहिँ रातो होइन क्या, सेतो पनि होइन, पहेँलो पनि होइन, कालो वस्त्र लगाएर भनेको पाइन्ट लगाएर सर्ट लगाएर श्राद्ध गरिरहेको देखे। बिचरा त ब्राह्मणै अशुद्ध छ, के श्राद्ध गर्छन् ती ब्राह्मणले?
1: होइन अब ब्राह्मणलाई ब्राह्मण जस्तो हुन लाज हुनु भइसक्यो त, यो कलियुगले हो गुरुले।
0: अनि यस्तो क्या ब्राह्मण जस्तो हुन लाज लागे छोडिदिनु क्या, पैसा छटक्कै छोडिदिनु क्या।
1: होइन अब त अब ब्राह्मणले ब्राह्मण जस्तो होइदिने, अब अरूले अर्कै जस्तो होइदिने भइदियो भने त संसारै अर्को भइगयो नि।
0: शास्त्रले के भन्छ भने ब्राह्मणले सकभर शुद्ध वस्त्र पहिर्नु पर्छ, हो सबैले हो क्या नियम चाहिँ, तर ब्राह्मणलाई चाहिँ अनिवार्य पर्व यसो हुन्छ, कसैलाई कर लाग्छ कसैलाई रहर लाग्छ क्या हजुर, बुझ्नु भयो कि भाइ?
1: हजुर हजुर, गरेपछि कर्म राम्रो हो नि त।
0: हो त्यही भनेर नि अब त ब्राह्मण पनि ब्राह्मण भइदिनु पर्यो, ब्राह्मणले चाहिँ ओठमा यत्रो पोको श्रुति चेपेर आएर श्राद्ध गर्न पृथ्वी पृथ्वी थुकेर श्राद्ध गरे भने फल मिल्दैन, सिधा शास्त्रमा लेखेकै छ बकैदा। अब ब्राह्मण सुई सुई सुई सुई आउँछन्, अब त्यो कहाँबाट आएका छन् घारी, अब कुन बाटो, अब कसलाई छोडेर आएका छन्, सर्लक आउँछन्, न हात धुन्छन् न खुट्टा धुन्छन् होइन, न त घरमा आएर मुखुला गर्छन्।
1: घर खर्च धुनु म चाहिँ बाहुन आएपछि म पानी दिइहाल्छु, हात खुट्टा धुनु पानीभित्र भन्छु होइन, म पनि अब हामी त गृहस्थी मान्छे, हामी अब नुहाई धुवाई गर्छौ, पाइप हुन्छौ, अनि अब सबैले ठिकठाक पारो, अनि हेर्न सुन्नुहोस् न त्यहाँबाट अनि दाम नआउने बेला भयो भनेपछि फेरि अर्को हल्का नुहाई छ, अनि त्यसो गर्दा रातमा बसिन्छ, अनि भोलि नि
0: गुरुदेव,
1: भोलि नि गुरुदेव, अब यो खसी पिठी चाहिँ दुई बजे पछाडि मात्रै लाग्ने रहेछ कि
0: आज होला नि?
1: ए होइन खसी पिठी आज दुई बजेबाट मात्रै लाग्छ, अनि म चाहिँ भोलि नै मात्रै गर्ने भन्ने छ।
0: ल फेरि किन भोलि गर्ने, भोलि गर्नु हुन्छ त?
1: अनि अब दुई बजे पछाडि अब बाहुन पनि त आउनु पर्यो, आफू पनि अब हुनु पर्यो, म चाहिँ चिन्ता मात्रै गर्छु।
0: अनि आज गरेको राम्रो हुन्छ नि, भोलि त तपाईँको जम्मा पन्ध्र घडी मात्रै छ, पन्ध्र घडीमा पार्वण श्राद्धमा मिल्दैन, कम्तीमा एक्काइस घडी बाइस घडी हुनुपर्छ।
1: बाह्र बजे पछाडि त छ, आठ नौ बजीतिर गरिहाल्छु नि।
0: ए अब त तपाईँको विचार हो होइन?
1: हजुर
0: ठिक छ, त्यसो गर्नु होला, ठिकै छ है। अरू केही छ जिज्ञासा?
1: अब अरू अरू भए फेरि गरौँला, अब धेरै बोलिरहनु पनि भएन त गुरुदेव, अब यति नै, अब मैले अब यस्तै कुरा सोधे ल त गुरुदेव।
0: राधे राधे।
1: राधे राधे गुरुदेव।
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं, मनमा इच्छा हुनुपर्छ, फोन लागिरहेको छ, देखिरहनु भएको छ, उहाँलाई चिना हेर्नु छैन, उहाँले दिउँसो पनि फोन गर्न सक्नुहुन्थ्यो, तर उहाँलाई रेडियोबाट गरेर सबैलाई जानकारी गराउँ, यो मैले मात्रै जानेर त हुँदैन भन्ने खालका उहाँको मनका भावनाहरू मैले जहाँसम्म उहाँलाई बुझेको छु, अहिलेसम्म म उहाँसँग दिउँसो फोनमा कुराकानी गरेको जस्तो लाग्दैन, यही कार्यक्रममै फोन गर्नुहुन्छ, कार्यक्रमबाटै अन्तर्वार्ता भइरहेको हुन्छ, हाम्रो है संवाद भइरहेको छ, तपाईँ पनि यस्तै जिज्ञासाहरू छन् अनि तपाईँ हामीसँग प्रत्यक्ष जोडिन चाहनुहुन्छ भने फोनबाट पनि जोडिन सक्नुहुन्छ। म अब एकैछिन दुईवटा जति कमेन्टहरू आएको जस्तो लागिरहेको छ म त कमेन्टहरूलाई यहाँबाट जानकारी दिलाउँछु है। हामी यतिखेर सनातन रेडियो नेटवर्कमा आएका कमेन्टहरूलाई वाचन गर्छौं, हाम्रो पात्रोबाट तपाईँले लेखिरहनु भएको छ भने हामीलाई यतिखेर कमेन्ट छन्, अब यो धेरैवटा कमेन्ट छन् तर हामीले चिना हेर्ने कमेन्ट मैले पढिनँ, मैले अघि पनि भनिहालेँ चिना हेर्ने कमेन्ट मैले पढिनँ। एउटा कमेन्ट छ, राधा श्याम गुरुदेव, म भोजपुरबाट सकुन विश्वकर्मा सनातन रेडियो नेटवर्क सुन्दैछु गुरुदेव, मेरो एउटा जिज्ञासा, श्रीमान प्रदेशमा छन् भने श्रीमतीले देवर जेठाजुले गरेको ठाउँमा श्राद्ध गर्न मिल्छ कि मिल्दैन? अंश बन्ध भइसकेको श्राद्ध एकै भइसकेको श्राद्ध एकै ठाउँमा गरिरहेको थियो, श्राद्ध छुट्याएको छैन भनिदिनुहोस् भनिदिनुहोस् आभारी हुने थिए गुरु राधे श्याम। अब यो एकदम समस्याको कुरा हुन्, मैले अहिले पनि भने अंश लिइसकेपछि श्राद्ध आफ्नो घरमा गर्नुपर्छ हो, तपाईँले कुरो त बुझ्नुभयो, तर यहाँ समस्या के भइदियो भने अहिलेसम्म श्राद्ध सँगै गर्नु भएको छ, श्रीमान हुनुहुन्न, बुहारीले मात्र छुट्टिएर अलगै गरेर कसरी चाहिँ श्राद्ध गर्ने, श्रीमान आइसकेपछि श्राद्ध अन्त आफूले गर्ने, अहिले चाहिँ अब त्यो श्राद्धको दिन यसो जाने पितृलाई यसो अर्पण गर्ने, पिण्ड पूजाहरू गर्ने है, अनि धुपबत्ती गर्ने, अब त्यही त्यही खाने, अब उहाँले त त्यही गर्ने, तर अरू केही गर्नु मिल्दैन होइन, अब त्यो गर्नु, टाढा हुनुहुन्छ भने घरमा बसेर सिधा देब्रे हुन्छ, फरक पर्दैन है, बुवालाई त्यस्तो कर लाग्दैन कि। अर्को कमेन्ट छ, राधे राधे गुरु, म कालीकोटदेखि सृजना बिक हो, रेडियो नयाँ कर्णाली सुन्दैछु गुरु, मेरो छोरीलाई आइतबार र पूर्णिमाको व्रत लिनुपर्छ भन्नुभएको थियो गुरु, छोरी सानै छिन्, यसलाई कस्तो विधिबाट अगाडि बढाउन राम्रो हुन्छ गुरु? राधे राधे कृष्ण राधे श्याम भन्नुभएको छ, यो सानो बच्चाहरूको लागि आमा बुवाले बिहिबारको दिन केराको वृक्षमा पूजा गर्ने, आइतबार सूर्यलाई पूजा गर्ने, आँखालाई पूजा गर्ने, नुन नखाने यस्तो कामहरू गर्नु, छोरीलाई चाहिँ सकभर लसुन प्याज माछा मासु अन्डा यस्ता अखाद्य भन्छ हामी त्यसलाई है, अलि अपवित्र चिजहरू नखुवाइदिने, त्यति गरे भइहाल्छ है। हामीसँग अरू धेरै कमेन्टहरू छैनन्, हामीसँग प्रत्यक्ष रूपमा यस्ता श्राद्ध समितिका जिज्ञासाहरू तपाईँले राख्नुभयो भने हामी तपाईँलाई धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा गर्छौं। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु, को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे, कहाँदेखि को बोल्दै हुनुहुन्छ? मन्जु धामी अनि दार्चुला जिल्लाबाट बोल्दै हुनुहुन्छ? दार्चुलाको कुन ठाउँमा हुनुहुन्छ यतिखेर मन्जुजी? शैल शिखरमा कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ? लिपुलेकबाट सुन्दै हुनुहुन्छ। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: मेरो छोराको बारेमा हेर्न चाहन्छु।
0: साल महिना गते समय भनिदिनु त।
1: 2070 साल माघ महिनाको 3 गते
0: हजुर,
1: 3 गतेको राति, 4 गतेको बिहान
0: हजुर,
1: 3:45
0: 3:45 के बारको राति के बारको बिहान?
1: शुक्रबारको राति शनिबारको बिहान गुरु।
0: कुन जिल्लामा?
1: दार्चुला जिल्लामा हो गुरु।
0: शुक्रबारको राति शनिबारको बिहान
1: हजुर।
0: राशिको नाम चाहिँ अश्लेषा नक्षत्रको दोस्रो पावबाट नाम जोडेको छ, डु अक्षरबाट डुल कुमार नाम आउँछ, कर्कट राशि हुन्छ होइन? द्वितीयको दिनमा जन्म भएको छ। युवचालाई यतिखेर उल्गा भन्ने गरेर चलाएको छ, असत्य उत्ताउलो पनि छ, पढाइमा असत्य कमजोरी पनि छ है, पढाइमा ध्यान दिनु पर्यो। यो उल्का शनिको पत्नी हो, शनि द्वादश स्थानमा गएर बसेको छ, राहुसँग टाउकोमा भोलि ठूलो समस्या नआओस् भन्न ग्रह शान्तिहरू गर्ने, ग्रह पूजापाठहरू गर्ने कामहरू गर्नुहोला है, राम्रो हुन्छ। ग्रहलाई राम्रोसँग शान्तिहरू गरेर राम्रोसँग पूजापाठहरू गरेर अगाडि बढ्नु ठिक हुन्छ। अरू आत्तिनु पर्दैन, उल्काको शान्ति गर्नु, विशेष गरी पढाइमा ध्यान दिनु, अरू घर परिवारसँगको सम्बन्ध भोलिका दिनमा राम्रो आफू हुनको लागि अहिलेदेखि ग्रह शान्तिहरू गर्दै अगाडि बढ्नु भयो भनेदेखि राम्रो हुन्छ है।
1: हजुर हजुर, भनेको मान्दैन, पढाइतिर ध्यानै जाँदैन, उसको गर्दै पढ्दै पढ्दैन, मान्दैन,
0: मलाई
1: मनमा लाग्दैन।
0: मैले यही कुरा भनिसकेँ, अब यसको लागि शान्तिको पनि मैले उपाय भनिदिइसकेको छु, राम्रोसँग शान्ति गर्नु, अझ लामो कुराकानी गर्नु, दिउँसो पनि फोन गर्न सक्नुहुन्छ है।
1: हजुर
0: हजुर
1: हजुर हजुर,
0: अरू
1: अब यस्तो गरेर शान्ति गरिसकेपछि
0: मैले त्यही कुरो अघि पनि भनिसकेँ, त्यही ठिक हुन्छ भन्न मैले शान्ति गर्नु है भनेको। चार अङ्क राम्रो हुन्छ, सेतो रङ राम्रो हुन्छ, कालो रङ पनि राम्रो हुन्छ, दक्षिण दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हुनुहुन्थ्यो हामीसँग, र हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार धेरैभन्दा धेरै कुरामा हामी तपाईँलाई जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास गरिरहन्छौ हामी। तपाईँसँग भएका धेरैभन्दा धेरै कुराहरूको तपाईँहरूलाई जानकारी दिने प्रयासमा लागिरहेका छौं। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिरहेको छु, को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर। कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर? हजुरको आवाज एकदम थर्केर आइरहेको छ हजुर। हजुर हजुर
1: सुन्नुहुन्न गुरु,
0: को बोल्दै हुनुहुन्छ अरे?
1: म तारा देवी राई गुरु ओखलढुङ्गाबाट।
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ हजुर?
1: मेरो छोराको बारेमा गुरु।
0: भनिदिनु त साल महिना गते समय?
1: 2060 साल।
0: हजुर कति गते?
1: 24 गते।
0: 24 गते बुधबार कति बजे?
1: बिहान 4 बजे।
0: बिहान ठिक 4 बजे हो
1: हजुर गुरु।
0: कुन जिल्लामा?
1: ओखलढुङ्गा जिल्ला।
0: को हो यो मान्छे?
1: मेरो छोरा।
0: छोराको कति गते राति कति गते बिहान भएको जन्म हो?
1: 23 गते राति 24 गते।
0: के बारको राति के बारको बिहान हो यो?
1: 23 गते राति।
0: मैले गते सोधिन तपाईँलाई, बार सोधे कति के बारको राति के बारको
1: मङ्गलबारको राति बुधबारको बिहान।
0: छोराको नाम कोमल नाम आउँछ, मिथुन राशि हुन्छ, षष्ठी तिथिमा जन्म भएको रहेछ। के राशि हेर्ने गर्नु भएको छ अहिलेसम्म?
1: मिथुन राशि नै गुरु, कसैले चाहिँ केन्द्र हो भनेर भन्छन्।
0: केन्द्र होइन, फेरि पनि भने मैले अब यो कसले के भन्छन् भन्ने भन्दा पनि 60 सालमा जन्मेको हो, वैशाख महिनामा जन्मेको हो, 23 गतेको राति 24 गते बिहान सूर्य उदय भन्दा पहिलेको समय ठिक 4 बजे हो पक्का भने पुनर्वसु नक्षत्रको दोस्रो पावर नाम जुर छ, राशिको नाम कोमल नाम आउँछ होइन, राज्य परेको छ, उन्नति राम्रो गर्छन्, प्रगति राम्रो गर्छन्, मान्छे असाध्यै टाठा छन्। अहिले अलिकति शनि ग्रह 30 वर्षमा शनि चले रहेछ, अलिकति शनि थोरै मात्र बिगार्यो, नवदी ग्रह असाध्यै राम्रो छ, उन्नति धेरै राम्रो हुनुपर्छ छोराको त, धेरै राम्रो छ
1: हजुर गुरु। अहिले त पढ्दैछ,
0: राम्रो छ पढाइ पनि ठिक छ, अलिकति शनिको एकचोटि राम्रोसँग शान्ति गर्नुभयो भने झन् राम्रो हुन्छ है। बुवा आमासँगको सम्बन्ध राम्रो छ, दाजुभाइसँग अलिकति कुरो मिल्दैन बरु, दाजुभाइको घरमा चाहिँ राहु गएर बसेको छ, अरू कुरा सबै राम्रो छ। यो शनिको शान्ति गरेर राहुको पनि बरु शान्ति गरिदिनु है, तीर्थस्थान गुरु र राहु शान्ति निमित्त भनेर यसरी भनेर संकल्प मिलाउनु भयो भने राम्रो हुन्छ। शनि र राहुको शान्ति गर्नु, पूजापाठ गर्नु, आत्तिनु पर्दैन, धेरै राम्रो मान्छे बन्छन्, इन्जिनियर डक्टर पढ्ने खालको योग छ, भाग्य त त्यस्तो राम्रो छ नि भाइ। हजुरको आवाजै बुझेन,
1: अरू सब्जेक्ट लिएर पढ्यो गुरु।
0: त्यो त तपाईँले मैले भने त शनि भन्ने ग्रह लागेको थियो, शनिको शान्ति गर्नु भएन त्यही भएर बिग्रियो, अहिले पनि केही बिग्रियो छैन, राम्रोसँग शान्ति गर्ने जे विषय पढायो त्यो असाध्य राम्रो हुन्छ, पढाइमा खोट छैन बच्चालाई है।
1: गुरु शनिको शान्ति गरिदिनु पर्यो,
0: शनिको शान्ति 23,000 पटक जप गराउनु पर्यो, तृतीय स्थानको कुर र राहु यसको पनि 18,000 जप गर्नु पर्यो, अनि रुद्री चण्डी शान्तिका दाय पाठहरू गरिसकेपछि धेरै राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे
1: गुरु। अनि यो रङ
0: रातो रङ पहेँलो रङ राम्रो हुन्छ, पूर्व दिशा राम्रो हुन्छ, 8 अङ्क राम्रो हुन्छ। अहिले छुट्टिन्छु, धेरै राम्रो चिना छ है, धेरै राम्रो, सूर्य पनि उच्च छ हजुर। राजा समानको मान्छे हो, यसलाई जागिरको कुरै नगरौँ न, तपाईँले पहिले ग्रह शान्ति गर्नुहोस्, यो मान्छेको 4 वटा चिना उच्च छ, कुण्डली उच्च छ, के अरे ग्रह उच्च छ होइन, 4 वटा ग्रह उच्च हुने मान्छे राजा समान भन्दा ठुलो मान्छे हुन्छ, नाचिनु पर्दैन है। अहिले छुट्टिन्छ राजा,
1: घरको वास्तु कस्तो छ होला गुरु?
0: सबै ठिक छ।
1: हुन्छ गुरु, हस् गुरु, धन्यवाद। राधे राधे गुरु।
0: कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ, कहिले कहीँ त साह्रै राम्रो चिना आउँछ है, तर के गर्नु, कहिले कहीँ यति राम्रो हुन्छ नि, यस्तो नयाँ कपडा लायो अनि थोरै मात्रै पनि दाग लाग्यो भने के हुन्छ, कपडा थाहा छ सबै बिग्रिन्छ नि होइन, त्यस्तै चिना राम्रो छ तर बेलामा गएर सन्ते नगरिदिएपछि कुरो बिग्रिने हो क्या, एकदम समस्या त्यहाँनिर छ क्या हजुर। त्यही भएर तपाईँहरू पनि एकदमै ध्यान दिनु होला है। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी तपाईँसँग भएका विभिन्न भूत भविष्य अनि वर्तमान समितिको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयास हामी गरिरहेका छौं। हामीसँग कमेन्ट पनि छैनन्। हामीसँग यतिखेर अब फोनमा सम्पर्क गरेर दुईटा नम्बर छन्, 98453 97658 र 98142 73601 फोन गर्दै तपाईँहरूसँग हामी प्रत्यक्ष रूपमा कुराकानी गर्ने प्रयास गर्छौं। 9814273601 यो नम्बरमा फोन गर्नुहोला वा 9845397658 सम्पर्क गर्नुहोला। दिनैभरि हामी तपाईँको फोन सम्बोधन गरिरहेका छौं। हिजो धेरै व्यक्तिले फोन गर्नुभयो, धेरैवटा प्रश्न आए, प्रश्न एउटै दोहोरिन्छन् अनि हामीलाई त्यसको उत्तर दिइरहेका छौं र तपाईँसँग हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142 73601 सीधा रूपमा सम्पर्कमा आउने तपाईँ प्रयास गर्नुपर्ने हुन्छ। यतिखेर हामी तपाईँको बारेमा प्रत्यक्ष रूपमा कुराकानी गर्दै आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास गर्छौं। नेपालभरबाट सुनिरहनु भएको छ, आज पञ्चमी श्राद्ध आजै हो, भोलि आजै षष्ठी श्राद्ध पनि हो, भोलि सप्तमी श्राद्ध हो, आज एक साथ रहनु होला सप्तमी श्राद्ध हुनेले, अनि भोलिदेखि फेरि लगातार छ, आज एउटै दिनमा दुईटा श्राद्ध खप्टेको छ, भोलिदेखि त्यस्तो समस्या छैन। सबै सबैलाई आशीर्वाद, पितृले तपाईँको घरमा वास गर्नुहोस् र तपाईँको घरमा सुख शान्ति ल्याउनुहोस् भन्ने कामना सहित भोलि म 8 बजे उपस्थित हुन्छु। आजलाई आज्ञा दिनुहोस्। राधे श्याम।

0: आवाज।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाघ्ने।
2: खुसीको खबर,
3: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
2: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
4: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
2: साइना मेडिकल हलका सेवाहरू,
5: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
4: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
3: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RFT, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
4: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
2: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
3: साइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
6: आयो होइन पाकै आयो चाहिँ लौ आयो भन्दैछौ त के आयो?
7: हो त नि रेडियो टाइगर आयो।
0: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाघ्ने। रेडियो टाइगर स्टुडियो टाइम।
3: यति बेला बिहानको 9 बजेको छ।
8: सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा अब खोज, पुनर्लाभ र पुनस्थापनाको काम हुने, प्रधानमन्त्री राहत कोषमा 16.15 अर्ब रूपियाँ मौजदात। वर्षापछि अवरूद्ध सड़क खुल्दै केही ठाउँमा अझै समस्या, काठमाडौँ जोड्ने सबै नाका सञ्चालनमा। कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज, संस्थापन पक्षले झण्डै 44,000 युवालाई पदीय जिम्मेवारी दिने। अमेरिकी ऊर्जा क्षेत्रमा दक्षिण कोरियाको ठूलो लगानी घोषणा, लागत र एलएनजीको बजार मागबारे प्रश्न। र क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको प्रशिक्षण क्याम्प छाडे। नेपाल खबरमा अब पूरा खबर। सरकारले भोटेकोशी बाढ़ीको एक महिनापछि खोज तथा उद्धारबाट खोज, पुनर्लाभ र पुनस्थापनामा जाने निर्णय गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको हिजो बसेको बैठकले बेपत्तालाई मृतक सरह घोषणा गरी परिवारलाई राहत तथा अस्थायी आवास निर्माण सहित विस्थापितहरूलाई पुनस्थापना गर्ने निर्णय गरेको हो। जलविद्युत आयोजनाका 2 टनेल, अरू भग्नावशेष क्षेत्रमा खोजी काम भइरहे पनि अब उद्धार गर्नुपर्ने अवस्था नरहेको सरकारको निष्कर्ष छ। सरकारले कानून संशोधन गरेर बेपत्ता भएकाहरूलाई पनि मृतक सरह वा मृतक घोषणा गर्ने तयारी गरेको छ। गृह मन्त्रालयले बेपत्ता सम्बन्धीकै ऐनलाई संशोधन गर्न विधेयक तयार पारिसकेको छ। विधेयकको टुंगो लाग्नु अघि बेपत्ताको आधिकारिक विवरण संकलन हुने भएको छ। बेपत्ता व्यक्तिको आधिकारिक विवरण संकलन गर्न स्थायी ठेगाना भएका पालिकाहरूले प्रमाणीकरण गर्नुपर्नेछ। त्यसपछि विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाइनेछ। प्रशासनले विवरण प्रमाणित गरे विपद प्राधिकरणमा पठाउनेछ। भटेकोशी बाढ़ीमा 1,454 शव भेटिएका छ भने 5,258 जना बेपत्ता रहेका प्राधिकरणको तथ्याङ्क छ। भेटिएका शवमध्ये 112 मात्र शनाखत भएको छ। बाढ़ीका कारण घरबार गुमाएका नागरिकको स्थायी आवास, पुनर्निर्माण तथा पुनस्थापना सम्बन्धी कार्यलाई पनि तत्काल अघि बढ़ाउने निर्णय भएको छ। यस्तै रसुवाको भोटेकुसी नदीमा आएको बाढ़ीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम चलिरहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार कोषमा मौजदा रकम 16,15,55,33,468 रूपियाँ पुगेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 वटा वाणिज्य बैंकमा मौजदात 12,05,79,729 र हिमालय बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा 2,71,06,822 अमेरिकी

नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्ष कांग्रेसको 15 महाधिवेशन अन्तर्गत वडा अधिवेशन आज हुने भएको छ। कांग्रेसको संस्थापन पक्षले यही असोज 18 गतेदेखि हुने 15 महाधिवेशनको तयारी गरिरहेकै बेला देउवा पक्षले पनि समानान्तर अधिवेशन थालेको छ। देउवा समूहले पनि 15 महाधिवेशन आउँदो मंगसिर 21 गतेदेखि 23 गतेसम्मका लागि तोकेको छ। त्यही अनुसार नै यस समूहले यही असोज 20 गते पालिका, असोज 23 गते प्रदेशसभा निर्वाचन क्षेत्रीय र मंगसिर 4 गते प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरेको छ। कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको तर्क गर्दै अहिले महाधिवेशन गर्न नहुने माग देउवा पक्षको थियो, तर संस्थापन पक्ष भने यही असोज 3 गतेदेखि नै महाधिवेशनमा होमिसकेकाले इतर पक्षले पनि महाधिवेशनको कार्यतालिका नै तोकेर तयारी थालेको हो। यता संस्थापन पक्षको 15 महाधिवेशनको प्रक्रियासँगै ओडादेखि केन्द्रसम्म ठूलो संख्यामा युवा नेतृत्व आउँदैछ। झण्डै 44,000 युवा पदीय जिम्मेवारीमा पुग्ने अनुमान छ। वामपन्थी नेता तथा पूर्व सांसद घनेन्द्र बस्नेतको निधन भएको छ। 2033 सालमा झापा आन्दोलनका तत्कालीन अगुवा सीपी मैनाली र प्रदीप नेपाल सहितका नेताहरूसँग मिलेर नक्कु जेल ब्रेक गर्ने मध्येका एक बस्नेत केही समय अघि क्यान्सर रोगबाट पीड़ित हुनुहुन्थ्यो। भोजपुर स्थायीघर भएका बस्नेत एमाले विभाजनपछि बनेको नेकपा समाजवादीका पूर्व वरिष्ठ नेता पनि हुनुहुन्थ्यो। भक्तपुरको क्यान्सर अस्पतालमा उपचारका क्रममा उहाँको हिजो निधन भएको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीले शोक वक्तव्य निकाल्दै नेपालको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा बस्नेतको योगदान अविस्मरणीय रहेको उल्लेख गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ। रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन। अनि पाउनुहोस् इन्भर्टर, एसी, एक टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक। अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। दीर्घायुको योग दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौं भन्ने मूल नाराका साथ आज 36 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्रसंघ महासभाले सन् 1990 डिसेम्बर 14 अक्टोबर 1 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने घोषणा गरेपछि सन् 1991 हरेक वर्षको दिवस मनाउन थालिएको छ। दिवसका अवसरमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले शुभकामना सन्देश दिँदै ज्येष्ठ नागरिक ज्ञान अनुभव शिव र संस्कारका महत्वपूर्ण स्रोत भएकाले उहाँहरूको सम्मान हेरचाह र अधिकार सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको बताउनु भएको छ। बदलिदो पारिवारिक संरचना र आधुनिक जीवनशैलीका कारण ज्येष्ठ नागरिकमा स्वास्थ्य, सामाजिक सुरक्षा र एक्लोपनका चुनौती बढ़दै गएको भन्दै मन्त्रालयले नागरिकहरूको मर्यादित र सुरक्षित जीवनका लागि काम गर्ने जनाएको छ। यस्तै असोज 10 बाढ़ी तथा पहिरोमा ज्यान गुमाएका ज्येष्ठ नागरिकप्रति श्रद्धांजलि अर्पण गर्दै घाइते तथा प्रभावितको उद्धार, राहत र पुनस्थापनामा निरन्तर काम गर्ने प्रतिबद्धता समेत मन्त्रालयले जनाएको छ। यस वर्षको दशैंमा नयाँ नोट साट्नको लागि निश्चित दिन कुर्नु नपर्ने भएको छ। राष्ट्रिय बैंकले नयाँ नोट साट्नका लागि विगतमा जस्तो सूचना निकालेर निश्चित दिन तोक्ने चलन यसपालि हटाएको छ। आफूलाई पाएक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत नयाँ नोट सटाई गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका कार्यालय तथा बैंक तथा वित्तीय संस्थाका शाखाबाट नयाँ नोट सटाई भइरहेकाले आफूलाई पाएक पर्ने शाखामा गएर नयाँ नोट साट्न सक्ने राष्ट्र बैंकको भनाई छ। अघिल्ला 2 वर्ष राष्ट्र बैंकले नयाँ नोटको साटो सुकिला नोट सटाई गरे पनि यस वर्ष भने नयाँ नोट नै सटाई गरिनेछ। राष्ट्र बैंकका अनुसार सार्वजनिक विदा बाहेक सबै दिन नयाँ नोट

ठाउँमा भने मौसम मुख्यतया सफा रहनेछ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी ऊर्जा क्षेत्रमा दक्षिण कोरियाको ठूलो लगानी घोषणा गर्ने तयारी गर्नुभएको छ। व्हाइट हाउसका अनुसार दक्षिण कोरियाले अलास्कामा प्रस्तावित प्राकृतिक ग्यास अर्थात एलएनजी परियोजनामा 54 अर्ब अमेरिकी डलर अर्थात 8 खर्ब 30 अर्ब रूपियाँ लगानी गर्ने योजना छ। अलास्का नर्थ स्लोपबाट प्राकृतिक ग्यास ढुवानी गर्न झण्डै 800 माइल लामो पाइपलाइन निर्माण गरी एन्कोरेज नजिकै रहेको तरलीकरण केन्द्रबाट एसियाली देशहरूमा ग्यास निर्यात गर्ने योजना छ। यो परियोजना लामो समयदेखि चर्चामा रहे पनि उच्च लागत र एलएनजीको बजार मागबारे प्रश्न उठ्दै आएको कारण अघि बढ़न सकेको छैन। अलास्का राज्यको परियोजनामा 25% हिस्सेदारी रहेको छ भने बाँकी हिस्सेदारी परियोजना विकासकर्ता ग्लेन फार्म ग्रुपको रहेको खबरमा उल्लेख छ। अब खेल खबर। पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण क्याम्प छाडेका छन्। राष्ट्रिय टोलीको पत्रकार सम्मेलन र पोर्चुगल फुटबल महासंघ अध्यक्षसँगको कुराकानीपछि क्याम्प छाड्ने निर्णय गरेको रोनाल्डोले सामाजिक सञ्जाल मार्फत जनाएका छन्। उनले क्याम्प छाड्नुको कारण भने अहिले सार्वजनिक नगर्ने र समय आएपछि पोर्चुगलका नागरिकलाई सबै सत्य बताउने उल्लेख गरेका छन्। रोनाल्डोले क्याम्प छाडेको घटना प्रशिक्षक जोर्जे जेसुसको असमझदारीको चर्चा बीच आएको छ। यसअघि नर्वेसँगको खेलमा रोनाल्डो बेन्चमा बसेपछि प्रशिक्षकसँग उहाँ असन्तुष्ट रहेको चर्चा भएको थियो। ओस्लोमा भएको यो खेलमा पोर्चुगल 2-1 विजयी भए पनि रोनाल्डोले मैदान प्रवेश गरेका थिएनन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा अब खोज पुनर्लाभ र पुनस्थापनाको काम हुने। प्रधानमन्त्री राहत कोषमा 16 अर्ब 15 करोड़ रूपियाँ मजदार। वर्षापछि अवरूद्ध सड़क खुल्दै केही ठाउँमा अझै समस्या। काठमाडौँ जोड्ने सबै नाका सञ्चालनमा। कांग्रेसको देउबा पक्षको वडा अधिवेशन आज। संस्थापन पक्षले झण्डी 44,000 युवालाई पदीय जिम्मेवारी दिने। अमेरिकी ऊर्जा क्षेत्रमा दक्षिण कोरियाको ठूलो लगानी घोषणा। उच्च लागत र एलएनजीको बजार मागबारे प्रश्न। र क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको प्रशिक्षण क्याम्प छाडे।

0: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
1: धेरै धेरै धन्यवाद छ है नानी।
2: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
1: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्रलीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रै देखिएकी छ।
2: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्रलीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
1: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्के तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
2: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक,
1: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका एक खुरी गाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स सब्जी मण्डीको भित्र 35 नम्बर सटरमा।
2: सम्पर्क मोबाइल नम्बर 98400463368।
3: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्ने, फोन नम्बर 081530।

0: 105 र 97053 00450।
1: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
2: ल साल दिदी, पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
1: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा। अल पसल ठाकुरबा नगरपालिका एक, कञ्चनपुर जाने बाटो भुडिगाउँ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482979774।
3: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: के तपाईँलाई दुना टपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि, चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग, मधुबन नगरपालिका 6, श्रीनगर, बर्दिया, 98-165-0672, 98-224-21679 र 98-125-10349।
1: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाजै।

0: खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्भिक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सँगै बाघ सुन।

0: राजवंशी मेडिकल हल घुरीगाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू: गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निःशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1 घुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
1: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ?
2: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरीगाउँमा रहेको विजय सुन चाँदी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुन चाँदी पसलमा नै किन नि?
2: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
1: साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ।
2: विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
1: प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 98-84-63-858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
4: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 10 बजेको छ।
5: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
6: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हातखुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको ईसीजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौ सम्बन्धी फिजिसियन सेवा, नाक, कान, घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 0984-40-30-82।
7: होइन दिदी, किन निराश भएर बस्नु भएको?
8: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
7: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरीगाउँ बजारमा रहेको नरेश सुनचाँदी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
9: हाम्रा सेवाहरू: हामी कहाँ नम्बर 1 सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
10: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि। प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98-84-54-304।
11: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
12: ल साल दिदी पनि, सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
5: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा, अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुरिगाउँ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482974।
4: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कूल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
1: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ, सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-0683-93। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सधैँ बाजुन।

0: सन्जु, कहाँ हो कि यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि? नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु? नमन सपिङ सेन्टरतिर।
0: ए रमेश, पर्ख न, कता हेरेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
0: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582।
1: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भरिगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, भाग छ।

यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: मनसुन शुरू हुँदैछ, त्यसैले सचेत बनाऊ।
1: बाढी कहिले आउँछ भन्न सकिँदैन, त्यसैले समयमै तयारी गर्नु अत्यन्तै जरुरी हुन्छ। सबैभन्दा पहिले मौसम पूर्वानुमान र आधिकारिक रूपमा वर्षा र बाढी सम्बन्धी चेतावनीहरू सुन्नु वा थाहा पाउनु अनिवार्य हुन्छ,
0: जसका लागि रेडियो, टीभी, मोबाइल एप मार्फत ताजा जानकारी लिने गर्नुहोस्। मौसम पूर्वानुमान तथा जानकारीका लागि जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेड क्रस सोसाइटीका फेसबुक पेज तथा सामाजिक सञ्जालमा जोडिनुहोस्।
1: आफ्नो घर, कार्यस्थल वा विद्यालय नजिक बाढी, पहिरो आउन सक्ने वा डुबान हुन सक्ने स्थानहरूको पहिचान गर्नुहोस्।
0: हरेक घरमा आपतकालीन किट तयार हुनुपर्छ, जसमा लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च लाइट, ब्याट्री, रेडियो, प्राथमिक उपचार सामग्रीहरू र महत्वपूर्ण कागजातहरू पानीले नभिज्ने झोलामा सुरक्षित राख्नुहोस्।
1: बाढी आउने सम्भावना भएका क्षेत्रका घर परिवारले सुरक्षित उच्च स्थान र नजिकका आश्रयस्थलहरू पहिचान गरेर खाली गर्ने योजना बनाउनुहोस्। घर तथा सम्पत्तिको सुरक्षाका लागि महत्वपूर्ण वस्तुहरू र विद्युतीय उपकरणहरू उच्च स्थानमा राख्नुहोस्। आफ्नो घर वरपरका नाली, कुलो, थुनिएको छ कि ख्याल गर्नुहोस्। गहिरो जराले माटो समात्ने बोट बिरुवा रोप्नुहोस्।
0: आफ्नो घर वरपर जमिन भाँसिएको वा चिरा परेको छ कि विचार पुर्याउनुहोस्। घर वरपरको पर्खाल ढलानहरू तथा भूइँमा चिरा पर्ने रूखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आएमा वा त्यस्ता संकेत देखिएमा तत्कालै सुरक्षित स्थानमा जानुहोस्।
1: आपतकालीन अवस्थामा सुरक्षित हुने उपायका बारेमा परिवार तथा समुदायमा समय समयमा छलफल गर्नुहोस्। साथै
2: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ।
3: किसान
4: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य मुख्य खबर। मनाङको हिमलुङ हिम पहिरोमा परेका थप 4 जनाको शव फेला, ज्यान गुमाउनेको संख्या 11 जना पुग्यो। रसुवा बाढीले क्षतिग्रस्त गल्छी बेत्रावती सड़कमा ट्र्याक खुल्यो। भोलि रातदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य, बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक संसदमा दर्ता। निजामतीमा 49% सीट आरक्षण, सेवाबाट अवकाशपछि 2 वर्ष कुलिङ पीरियड। सेप्टेम्बर महिनामा 88,000 भन्दा धेरै पर्यटक नेपाल भित्रिए, अघिल्लो वर्षको भन्दा 12% भन्दा धेरैको वृद्धि। स्विस हिमनदीको बरफ 1 वर्षमै 5.5% घट्यो, पछिल्ला वर्षहरूमा हिमनदी पग्लने क्रम तीव्र बन्दै। र एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा स्वर्ण पदकका लागि भारत र पाकिस्तान खेल्ने। नेपाल खबरमा अब पूरा खबर। मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा विपत्ता मध्ये आज थप 4 जनाको शव फेला परेको छ। नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसन एनएनएमजीएले सामाजिक सञ्जालमा लेख्दै, पासाङकाजी शेर्पा नेतृत्वको अनुभवी माउन्टेन गाइड टोलीले खोजी गर्दा आज थप 4 जनाको शव फेला पारेको जानकारी गराएको हो। यसअघि 7 जनाको शव भेटिएको थियो। हिम पहिरोमा 16 जना बेपत्ता भएकामा 11 जनाको शव भेटिएको छ भने अझै 5 जना बेपत्ता छन्। खोजी तथा उद्धारको काम चलिरहेको एनएनएमजीएले जनाएको छ। खेल हिमलुङ हिमालको आधार शिविरमा असोज 11 गते अर्थात गएको आइतबार बिहान हिम पहिरो गएको हो। रसुवा बाढ़ीका कारण क्षतिग्रस्त गल्छी बेत्रावती सड़क खण्डमा ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। ट्र्याक खोलेसँगै सर्वसाधारणको आवाज जावत समेत शुरू भएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी दिनुभयो। रसुवासँगको जोडिने मुख्य सड़क मार्गका रूपमा रहेको गल्छी बेत्रावती सड़क खण्डमा ट्र्याक खोले पनि ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम भने बाँकी रहेको मन्त्री लम्सालको भनाइ छ। यसैबीच ट्र्याक खोल्ने काम सम्पन्न भएसँगै सड़क खण्डमा बेली ब्रिज जडानको काम समेत अघि बढ़ेको छ। नुवाकोटतर्फ बेली ब्रिज निर्माणका लागि फाउण्डेशन तयार भइसकेको छ भने नेपाली सेनाको सहयोगमा बेली ब्रिज जडानको काम तयारी शुरू भएको छ। रसुवातर्फको बेली ब्रिजको फाउण्डेशन निर्माण कार्य पनि अन्तिम चरण पुगेको मन्त्री लम्सालले जानकारी दिनुभयो। आउँदो 1 हप्ताभित्र बेली ब्रिज जडान सम्पन्न गर्ने लक्ष्य रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको छ। नेपाल सरकार मन्त्री परिषदको असोज 13 गतेको सिफारिशमा राष्ट्रपति पौडेलले भोलि राति 12 बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर साईले निकाल्नु भएको विज्ञप्तीमा 2083 साल असोज 16 गते शुक्रबार राति 12 बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गरेको उल्लेख छ। सरकारले बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक 2083 संसद सचिवालयमा दर्ता गराएको छ। भूमि व्यवस्था सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले आज दर्ता गराउनु भएको विधेयकलाई सार्वजनिक प्रशासन सुधारमा महत्वपूर्ण मानिएको छ। निजामती सेवालाई व्यावसायिक उत्तरदायी र राजनीतिक प्रभावबाट मुक्त गराउने लक्ष्य राखिएको यस विधेयकमा केही नयाँ र कड़ा प्रावधानहरू प्रस्ताव गरिएका छन्। विधेयक अनुसार राजपत्रांकित विशिष्ट र प्रथम श्रेणीका कर्मचारीले सेवाबाट अवकाश वा राजीनामा दिएको 2 वर्षसम्म कुनै पनि संवैधानिक कूटनीतिक वा अन्य सरकारी पदमा नियुक्ति नपाउने गरी कुलिङ पीरियड तोकिएको छ। विधेयकले संघीय निजामती सेवालाई थप समावेशी बनाउन खुल्ला प्रतियोगिताबाट पूर्ति हुने पदमध्ये 49% पद आरक्षणका लागि छुट्याउने व्यवस्था गरेको छ। यसरी छुट्याएको कुल आरक्षण कोटालाई 100% माने त्यसको 50% पदमा महिला 20 मात्र र बाँकी 50% पदमा अन्य लक्षित समूहका उम्मेद्वार 20 प्रतिस्पर्धा गराउने प्रस्ताव छ। साथै निजामती कर्मचारीले लोकसेवा आयोगका तयारी कक्षामा पढ़ाउन, राजनीतिक दलको सदस्यता लिन र सामाजिक सञ्जालमा जथाभावी टिप्पणी गर्न पूर्ण प्रतिबन्ध लगाएको छ। यस्तै गरी विधेयकमा मुख्य सचिव कार्यकाल 3 वर्षबाट घटाएर 2 वर्ष र सचिवको कार्यकाल 5 वर्षबाट घटाएर 3 वर्ष तोकिएको छ भने कर्मचारीको उमेर हद 58 बढ़ाएर 60 वर्ष पुर्याएको छ। महिला कर्मचारीका लागि पहिलो पटक महिनावारी विदाको व्यवस्था प्रस्ताव गरिएको छ भने सेवा प्रवाहलाई प्रविधि मैत्री र पारदर्शी बनाउन डिजिटलाइजेशन तथा हरेक निकायमा सदाचार इकाई खड़ा गर्ने लक्ष्य रहेको छ। यस वर्ष अर्थात सन् 2026 सेप्टेम्बर महिनामा हवाई मार्ग हुँदै 88,000 भन्दा बढ़ी विदेशी पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सेप्टेम्बर महिनामा 88,248 जना पर्यटक नेपाल आएका हुन्। यो संख्या अघिल्लो वर्ष अर्थात सन् 2025 सेप्टेम्बर महिनाको तुलनामा 12.11% धेरै हो। सन् 2025 सेप्टेम्बर महिनामा 78,711 जना पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका थिए। यस वर्ष भुटेपछि बाढ़ी र असोजको 8-11 गतेसम्मको वर्षाका कारण पर्यटकको संख्या घट्ने चिन्ताका बीच संख्या बढ़ेको हो। यस वर्षको सेप्टेम्बरमा भित्रीका कुल पर्यटकमध्ये 34% भन्दा धेरै दक्षिण एसियाली देशका छन्। भारतबाट मात्रै 17,425 जना पर्यटक नेपाल आएका छन्। यस्तै चीनबाट आउने पर्यटकको संख्या 17% भन्दा बढ़ीले बढ़ेर 11,212 जना पुगेको छ। सेप्टेम्बरमा युरोपेली देशहरूबाट 15,148, अमेरिकी महादेशबाट 10,107 र ओसिएनिया क्षेत्रबाट 5,422 जना पर्यटक नेपाल भित्रिएका पर्यटन बोर्डले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रको खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ज्येष्ठ नागरिकमा रहेको ज्ञान सिप र अनुभवलाई संरक्षण गरी नयाँ पुस्तासम्म पुर्याउन ज्येष्ठ नागरिक अनुभव बैंक निर्माणको प्रक्रिया अघि बढ़ाएको छ। 36 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा मन्त्रालयले ज्येष्ठ नागरिकलाई हेरचाह र संरक्षण मात्र चाहिने समूहका रूपमा नभई राष्ट्रको अमूल्य सामाजिक सम्पदाको रूपमा स्थापित गर्ने यो नयाँ अवधारणा ल्याएको हो। डिजिटल प्रविधिको प्रयोग गरी ज्येष्ठ नागरिकले कृषि, शिक्षा, कला, संस्कृति र प्रशासन जस्ता क्षेत्रमा आर्जन गरेको ज्ञानलाई अभिलेखीकरण गरिनेछ। अब विदेशको खबर। स्विजरल्याण्डका हिम नदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा 5.5% गुमाएका छन्। अत्यधिक गर्मी र जाडो याममा कम हिमपातका कारण बरफ पग्लने क्रम तीव्र बनेपछि यो क्षति अभिलेखमा दोस्रो ठूलो वार्षिक गिरावट भएको विज्ञहरूले बताएका छन्। ग्लामोस स्विस हिम नदी अनुगमन सेवा र स्विस एकाडेमी अफ साइन्सेसको प्रतिवेदन अनुसार पछिल्ला 5 वर्षमा मात्रै स्विजरल्याण्डको हिम नदीमा रहेको बरफको मात्रा झण्डै 5% घटेको छ। ग्लामोसका प्रमुख तथा हिम विज्ञानका प्राध्यापक म्याथिया सस ले अल्पाइन हिम नदीहरू अहिलेको अवस्थामा लामो समयसम्म टिक्न नसक्ने बताउनु भएको समाचार संस्था एपीले जनाएको छ। यस वर्ष जुलाईदेखि सेप्टेम्बरसम्म स्विजरल्याण्डका हिम नदीबाट झण्डै 22 खर्ब लिटर पानी बराबरको बरफ कुमेको अनुमान छ। यो झण्डै 91 लाख जनसंख्या भएको स्विजरल्याण्डको वार्षिक पानी खपतको 4 गुणा हो। स्विजरल्याण्डले आफ्नो आधाभन्दा धेरै बिजुली र जलविद्युतबाट उत्पादन गर्ने भएकाले हिम नदीमा भइरहेको परिवर्तन पानीका स्रोत र ऊर्जा उत्पादनसँग पनि जोड़िएको छ। अब खेल खबर। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरूष क्रिकेटमा स्वर्ण पदकका लागि भारत र पाकिस्तान खेल्ने भएका छन्। पहिलो सेमी फाइनलमा पाकिस्तानले बंगलादेशलाई 6 विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो भने दोस्रो सेमी फाइनलमा भारतले श्रीलंकालाई 124 रनले पराजित गर्दै पाकिस्तानसँगको भेट पक्का गरेको हो। स्वर्ण पदकका लागि भारत र पाकिस्तान बीचको फाइनल खेल पर्सि शनिबार हुनेछ। एसियाली खेलकुदमा क्रिकेटको स्वर्ण पदकका लागि दुई एसियाली शक्ति बीचको खेललाई विशेष महत्वका साथ हेरिएको छ। सेमी फाइनलमा पराजित बंगलादेश र श्रीलंकाले कास्य पदकका लागि शनिबार नै खेल्नेछन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। मनाङको हिमलोङ हिम पहिरोमा परेका थप 4 जनाको शव फेला, ज्यान गुमाउनेको संख्या 11 जना पुग्यो। रसुवा बाढ़ीले क्षतिग्रस्त गल्छी बेतावती सड़कमा ट्रक खोलियो। भोलि रातिदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य, बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक संसदमा दर्ता। निजामतीमा 49% सीट आरक्षण, सेवाबाट अवकाशपछि 2 वर्ष कुलिङ पीरियड। सेप्टेम्बर महिनामा 88,000 भन्दा धेरै पर्यटक नेपाल भित्रिए, अघिल्लो वर्षको भन्दा 12% भन्दा धेरैको वृद्धि। स्विस हिम नदीको बरफ 1 वर्षमै 5.5% घट्यो, पछिल्ला वर्षहरूमा हिम नदी पग्लने क्रम तीव्र बन्दै। र एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदकका लागि भारत र पाकिस्तान खेल्ने।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ बाघ सुनि।
4: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
5: होइन दिदी, किन निराश भएर बस्नु भएको?
6: छोराको बिहेको दिन पनि आइसक्यो। आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
5: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी। मुरीगाउँ बजारमा रहेको नरेश सुनसारी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
7: हाम्रा सेवाहरू

0: जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो फुरीगाउँ बर्दिया। प्रोपराइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98482974।
1: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज्दै।

0: पढ्दै सिक्दै कमाउँदै आफ्नो भविष्यको सही योजना बनाउने समय आएको छ। के तपाईँ पर्यटन तथा होटल म्यानेजमेन्टको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने लुम्बिनी बौद्ध विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सिद्धार्थ एकाडेमी अफ टुरिज्म एन्ड हस्पिटालिटी म्यानेजमेन्ट नेपालगंज बाँकेको विशेष करियर काउन्सिलिङ कार्यक्रममा सहभागी हुनुहोस्, जहाँ तपाईँले पाउनुहुनेछ पर्यटन तथा होटल म्यानेजमेन्टमा अध्ययनका अवसर, व्यवहारिक अनुभव, रोजगारी तथा करियर निर्माणका सम्भावना बारे महत्वपूर्ण जानकारीहरू। कार्यक्रम हुने स्थान र समय यही असोज 16 गते शुक्रबार दिउँसो 1 बजेदेखि त्रिभुवन नमुना माध्यमिक विद्यालय भरिगाउँ र दिउँसो 2:15 बजेदेखि सूर्य माध्यमिक विद्यालय बग्नाहा। थप जानकारीका लागि 98580-23161 सम्पर्क गर्न सकिनेछ।
1: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्बन्धी सूचना। हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था ठाकुरबाबा नगरपालिका एक भोरी गाउँ बर्दियाको 7 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा हुने भएकाले पासबुक सहित अनिवार्य उपस्थितका लागि सम्पूर्ण शेयर सदस्यज्यूहरूमा हार्दिक आमन्त्रण गर्दछौ।
1: केन्द्रीय सेवा केन्द्रको लागि कार्यालय परिसर, ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक भवन,
2: पर्यटन सेवा केन्द्रको लागि रातो बंगला एकेडेमी बकुवा, राधा कृष्ण सेवा केन्द्रको लागि कार्यालय।

0: सेवा केन्द्रको लागि जय दुर्गा सामुदायिक वनको भवन बाह्र बर्दिया छ धामपुर, दिया सेवा केन्द्रको लागि बाह्र बर्दिया नौ बैजी चोक हाट बजार,
1: शान्ति बजारको लागि क्याम्ब्रिज बोर्डिङ स्कुल गेरोटिन शान्ति बजार,
2: धुडहरी सेवा केन्द्र श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय मधुबन चार धुडहरीका लागि सानो श्री हाट बजार, मधुबन आठ सानो श्रीका लागि पर्वतीय मन्दिर, गुलेरिया एक खैरापुर, गुलेरियाका लागि श्री जनचेतना प्रावि, मधुबन तीन भगतपुर, उरालीका लागि
1: मढेलाका लागि जगदम्बा माध्यमिक विद्यालय मढेला, संगिनी संकलन केन्द्रका लागि जनज्योति माध्यमिक विद्यालय पकुवा, भुरीगाउँका लागि ओडा कार्यालयको परिसर भुरीगाउँ, टासा संकलन केन्द्रका लागि चुरे क्याम्पसको सभा हल बग्नाहा,
2: यही असोज 18 गते बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म प्रतिनिधि भेला केन्द्रीय कार्यालय मढेला बर्दिया, यही असोज 23 गते अध्यक्ष विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका 8 मढेला बर्दिया।
3: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला अपराह्नको 4

0: हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्बन्धी सूचना। हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था ठाकुरबाबा नगरपालिका एक भुरी गाउँ बर्दियाको 7 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थान नहुने भएकाले पासबुक सहित अनिवार्य उपस्थितका लागि सम्पूर्ण शेयर सदस्यज्यूहरूमा हार्दिक आमन्त्रण गर्दछौ।
1: केन्द्रीय सेवा केन्द्रको लागि कार्यालय परिसर, ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक भवन,
2: पर्यटन सेवा केन्द्रको लागि रातो बंगला एकेडेमी बकुवा, राधा कृष्ण सेवा केन्द्रको लागि कार्यालय परिसर, जनचेतना सेवा केन्द्रको लागि सरस्वती आबी नेउलापुर। साधारण सभा हुने मिति यही असोज 17 गते बिहान 11 बजे।
1: विरोधी सेवा केन्द्रको लागि कार्यालय परिसर, उत्सव सेवा केन्द्रको लागि भेरी माध्यमिक विद्यालय ललितापुर, सक्रिय सेवा केन्द्रको लागि कार्यालय परिसर, छारी सेवा केन्द्रको लागि नेपाल राष्ट्रिय प्राथमिक विद्यालय दौलतपुर,
2: प्रेरणा सेवा केन्द्रको लागि कार्यालय परिसर।
1: साधारण सभा हुने दिन यही असोज 18 गते बिहान 11 बजे
2: र केन्द्रीय साधारण सभा त्रिभुवन नमुना मावि भुरी गाउँ।
0: अध्यक्ष हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था ठाकुरबाबा नगरपालिका 1 भुरी गाउँ बर्दिया। विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधन सभा सम्बन्धी सूचना। विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका वडा नम्बर 8 मडेलाको गत भादौ 9 गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार 31 वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति समय र स्थानमा हुने भएकाले यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थित भइदिन हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। साथै 31 वार्षिक साधारण सभामा प्रस्तुत गरिने साधारण सभाको प्रस्ताव सहितको वार्षिक प्रतिवेदन संस्थाका सेवा केन्द्रबाट लैजानु हुन तथा संस्थाको पेज वा वेबसाइट विश्वासिलो.com.np/ डाउनलोड गरी अध्ययन गर्न हुन तथा साधारण सभामा सुझाव प्रदान गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। यही असोज 17 गतिका लागि बाँसगढीमा वनस्पति देवी सामुदायिक वनको भवन बाँसगढी 5 बाँसगढीका लागि सामुदायिक वन समितिको भवन बाँसगढी 8 हार्दिक संकलन केन्द्रका लागि र श्री ज्ञान ज्योति मावि पढिया ताल 4 खैरणी मैना पोखरका लागि
2: बनियाभरका लागि जोगी गाउँ हाट बजार 12 बर्दिया 2 बनियाभर
1: मानपुर टपरा मिरमिरेको लागि श्री नेपाल राष्ट्रिय गणेश माध्यमिक विद्यालय गेरुवा 6 टपरा राजापुरका लागि दुर्गा तथा राम जानकी मन्दिर
2: बिहानी बजारका लागि श्री कालिका प्रावि थापापुर गेरुवा 1 बिहानी बजार
1: पारिजात संकलन केन्द्रका लागि त्रिभुवन माध्यमिक विद्यालय मधुवन 1 सूरी पटुवा ठाकुरद्वाराका लागि सामुदायिक वनको भवन ठाकुर बाबा 9 ठाकुरद्वारा
0: यही असोज 17 गते बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म प्रतिनिधि भेला केन्द्रीय कार्यालय मढेला बर्दिया यही असोज 23 गते। अध्यक्ष विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका 8 मढेला बर्दिया।

0: होइन बाघै आयो चाहिँ लौ आयो आयो भन्दैछौ त के आयो
1: हो त नि रेडियो टाइगर आयो
2: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सस्नदै बाघ झैं

0: जोकर।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ, आवाज छ।

0: के तपाईँलाई दुनाटपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0672 98-224-21-679 र 98-125-10349।
1: विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना। विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका वडा नम्बर 8 मडेलाको गत भादर 9 गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार 31 वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति, समय र स्थानमा हुने भएकाले यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थित भइदिन हुन सम्पूर्ण शेयर सदस्यहरूमा हार्दिक अनुरोध गर्दछौ। साथै 31 वार्षिक साधारण सभामा प्रस्तुत गरिने साधारण सभाको प्रस्ताव सहितको वार्षिक प्रतिवेदन संस्थाका सेवा केन्द्रबाट लैजानु हुन तथा संस्थाको पेज वा वेबसाइट विश्वासिलो.com.np डाउनलोड गरी अध्ययन गर्न हुन तथा साधारण सभामा सुझाव प्रदान गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। यही असोज 17 गतेका लागि बाँसगढीमा वनस्पति देवी सामुदायिक वनको भवन बाँसगढी 5 बाँसगढीका लागि सामुदायिक वन समितिको भवन बाँसगढी 8 हार्दिक संकलन केन्द्रका लागि र श्री ज्ञान ज्योति मावि पढिया ताल 4 खैरणी मैना पोखरका लागि
2: बनियाभरका लागि जोगी गाउँ हाट बजार 12 बर्दिया 2 बनियाभर
3: मानपुर टपरा मिलमिरेको लागि श्री नेपाल राष्ट्रिय गणेश माध्यमिक विद्यालय गेरुवा 6 टपरा राजापुरका लागि दुर्गा तथा राम जानकी मन्दिर
2: बिहानी बजारका लागि श्री कालिका प्रावि थापापुर गेरुवा 1 बिहानी बजार
3: पारिजात संकलन केन्द्रका लागि त्रिभुवन माध्यमिक विद्यालय मधुवन 1 सूरी पटुवा ठाकुरद्वाराका लागि सामुदायिक वनको भवन ठाकुर बाबा 9 ठाकुरद्वारा
1: यही असोज 17 गते बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म प्रतिनिधि भेला केन्द्रीय कार्यालय मडेला बर्दिया यही असोज 23 गते अध्यक्ष विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका 8 मडेला बर्दिया।

0: हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्बन्धी सूचना। हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था ठाकुरबाबा नगरपालिका एक भुरी गाउँ बर्दियाको 7 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा हुने भएकाले पासबुक सहित अनिवार्य उपस्थितका लागि सम्पूर्ण शेयर सदस्यज्यूहरूमा हार्दिक आमन्त्रण गर्दछौ।
1: केन्द्रीय सेवा केन्द्रको लागि कार्यालय परिसर, ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक भवन,
2: पर्यटन सेवा केन्द्रको लागि रातो बंगला एकेडेमी बकुवा, राधा कृष्ण सेवा केन्द्रको लागि कार्यालय परिसर, जनचेतना सेवा केन्द्रको लागि सरस्वती आवी नेउलापुर। साधारण सभा हुने मिति यही असोज 17 गते बिहान 11 बजे।
1: विरोधी सेवा केन्द्रको लागि कार्यालय परिसर, उत्सव सेवा केन्द्रको लागि भेरी माध्यमिक विद्यालय ललितापुर, सक्रिय सेवा केन्द्रको लागि कार्यालय परिसर, छारी सेवा केन्द्रको लागि नेपाल राष्ट्रिय प्राथमिक विद्यालय दौलतपुर,
2: प्रेरणा सेवा केन्द्रको लागि कार्यालय परिसर।
1: साधारण सभा हुने दिन यही असोज 18 गते बिहान 11 बजे
2: र केन्द्रीय साधारण सभा त्रिभुवन नमुना मावि भुरी गाउँ।
0: अध्यक्ष हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था ठाकुरबाबा नगरपालिका एक भुरी गाउँ बर्दिया।
3: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: के आयो चाहिँ लौ आयो आयो भन्दैछौ त के आयो
1: हो त नि रेडियो टाइगर आयो
2: यो हो रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाघझिङ रेडियो टाइगर स्टुडियो टाइम यति बेला साँझको 5 बजेको छ पढ्दै सिक्दै कमाउँदै आफ्नो भविष्यको सही योजना बनाउने समय आएको छ के तपाईँ पर्यटन तथा होटल म्यानेजमेन्टको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ यदि त्यसो हो भने लुम्बिनी बौद्ध विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सिद्धार्थ एकाडेमी अफ टुरिज्म एन्ड हस्पिटालिटी म्यानेजमेन्ट नेपालगंज बाँकेको विशेष करियर काउन्सिलिङ कार्यक्रममा सहभागी हुनुहोस् जहाँ तपाईँले पाउनुहुनेछ पर्यटन तथा होटल म्यानेजमेन्टमा अध्ययनका अवसर व्यवहारिक अनुभव रोजगारी तथा करियर निर्माणका सम्भावना बारे महत्वपूर्ण जानकारीहरू कार्यक्रम हुने स्थान र समय यही असोज 16 गते शुक्रबार दिउँसो 1 बजेदेखि त्रिभुवन नमुना माध्यमिक विद्यालय परिगाउँ र दिउँसो 2:15 बजेदेखि सूर्य माध्यमिक विद्यालय पग्नाहा अब जानकारीका लागि 98582311 सम्पर्क गर्न सकिनेछ
3: खुसीको खबर
4: अब कोहलपुर नेपालगंज जानै पर्ने गर्भवती महिलाहरूले अब 4 देखि 5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको 2रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे सुरुवात भएको छ
3: अनि यो एनोमली स्क्यान भनेको के हो नि
2: गर्भमा रहेको बच्चाको मुटु फोक्सो पेट टाउकोमा पानी जमेको अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ
3: साइना मेडिकल हलका सेवाहरू
5: भिडियो एक्सरे ल्याब सेवा विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच आँखा जाँच अनुसारको चस्मा तयार गरिने प्रत्येक महिनाको 4 शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे एनोमली स्क्यान पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ
2: साथै थाइरोइड स्क्यान ब्रेस्ट स्क्यान सुपरफिसियल स्क्यान पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ
4: साथै रगत सुगर थाइराइड टाइफाइड HbA1c LFT RSC युरिक एसिड बाथरोग क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ
2: स्मरण रहोस् दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ
3: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती मुटु पेट नसा थाइराइड दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ
4: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98442559909 र 98442597
6: हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्बन्धी सूचना हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दियाको 7औं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थान नहुने भएकाले पासबुक सहित अनिवार्य उपस्थितका लागि सम्पूर्ण शेयर सदस्यज्यूहरूमा हार्दिक आमन्त्रण गर्दछौ
7: केन्द्रीय सेवा केन्द्रको लागि कार्यालय परिसर ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक भवन
8: पर्यटन सेवा केन्द्रको लागि रातो बंगला एकेडेमी बकुवा राधा कृष्ण सेवा केन्द्रको लागि कार्यालय परिसर जनचेतना सेवा केन्द्रको लागि सरस्वती आबी नेवलापुर साधारण सभा हुने मिति यही असोज 17 गते बिहान 11 बजे
7: विरोधी सेवा केन्द्रको लागि कार्यालय परिसर उत्सव सेवा केन्द्रको लागि भेरी माध्यमिक विद्यालय ललितापुर सक्रिय सेवा केन्द्रको लागि कार्यालय परिसर छारी सेवा केन्द्रको लागि नेपाल राष्ट्रिय प्राथमिक विद्यालय दौलतपुर
8: प्रेरणा सेवा केन्द्रको लागि कार्यालय परिसर
7: साधारण सभा हुने दिन यही असोज 18 गते बिहान 11 बजे
8: र केन्द्रीय साधारण सभा त्रिभुवन नमुना मावि भुरी गाउँ
6: अध्यक्ष हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था ठाकुरबाबा नगरपालिका एक भुरी गाउँ बर्दिया

0: विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना। विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका वडा नम्बर 8 मडेलाको गत भाद्र 9 गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार 21 औं वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति समय र स्थानमा हुने भएकाले यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थित भइदिन हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। साथै 21 औं वार्षिक साधारण सभामा प्रस्तुत गरिने साधारण सभाको प्रस्ताव सहितको वार्षिक प्रतिवेदन संस्थाका सेवा केन्द्रबाट लैजानु हुन तथा संस्थाको पेज वा वेबसाइट विश्वासिलो.com.np डाउनलोड गरी अध्ययन गर्न हुन तथा साधारण सभामा सुझाव प्रदान गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। यही असोध 17 गतेका लागि बाँसगढीमा वनस्पति देवी सामुदायिक वनको भवन बाँसगढी 5 बाँसगढीका लागि सामुदायिक वन समितिको भवन बाँसगढी 8 हार्दिक संकलन केन्द्रका लागि र श्री ज्ञान ज्योति मावि पढियाताल 4 खैरणी मैना पोखरका लागि
1: बनियाभारका लागि जोगी गाउँ हाट बजार 12 बर्दिया 2 बनियाभार
2: मानपुर टपरा मिरमिरेको लागि श्री नेपाल राष्ट्रिय गणेश माध्यमिक विद्यालय गेरुवा 6 टपरा राजापुरका लागि दुर्गा तथा राम जानकी मन्दिर
1: बिहानी बजारका लागि श्री कालिका प्रावि थापापुर गेरुवा 1 बिहानी बजार
2: पारिजात संकलन केन्द्रका लागि त्रिभुवन माध्यमिक विद्यालय मधुवन 1 सूरी पटुवा ठाकुरद्वाराका लागि सामुदायिक वनको भवन ठाकुर बाबा 9 ठाकुरद्वारा।

0: गरे
1: एक्सनले बाबु तुदा तुदा जेतुका ह बाबु र बाबु एतना देखि एतना देखि न ओ तानी तिम रामी तिम नानी दे ह वा दे लेकट इगुरिया
2: आगाडि मै दे अगाडि मै दे बेसी नै पछि ला कति पछि देखि पछा रहेछ
1: बेटा

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त। हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुडिकाउ बर्दिया।
2: प्रोपराइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98482974।
3: गाउँघर के रेडियो, ठाउँ ठाउँ के आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ भाग छ।
1: रेडियो टाइगर स्टुडियो टाइम, यति बेला साँझको 6 बजेको छ।
2: कष्ट विचार
1: उज्यालो रेडियो नेटवर्क, अहिले बेलुकीको 6 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: मनाङको हिमलुङ हिउँ पहिरोमा परेका थप 8 जनाको शव फेला, ज्यान गुमाउनेको संख्या 15 जना पुग्यो। विपदबारे अध्ययन गर्न राष्ट्रिय सभामा पनि संसदीय समिति गठन।
0: संघीय संसदका दुवै सदनको अधिवेशन भोलि रातिदेखि लागू हुने गरी अन्त्य। संघीय निजामती सेवा विधेयक संसदमा दर्ता, अवकाश, पेन्सन र पदावधिमा व्यापक फेरबदल।
1: महिला तथा बाल बालिका मन्त्रालयले ज्येष्ठ नागरिक अनुभव बैंक बनाउँदै ज्येष्ठ नागरिकका ज्ञान र सिप नयाँ पुस्तालाई हस्तान्तरण गर्ने लक्ष्य। अवकाशपछि पनि सक्रिय सहभागिता गराउनु पर्नेमा जोड।
2: राज्यले सेवा सुविधा पर्याप्त दिएको छ, आफूले जानेको आफ्नो अनुभव र दक्षता अनुसारको काम गर्ने अवसर चाहिँ दिनु जरुरी देखिन्छ।
0: जापानले स्थायी बसोबासको शुल्क 20 गुणा बढ़ायो। अब आमदानी, निवृत्ति भरण र जापानी भाषा सम्बन्धी नयाँ मापदण्डहरू पनि पूरा गर्नुपर्ने।
1: र एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा स्वर्ण पदकका लागि भारत र पाकिस्तानले खेल्ने, भारतका 15 वर्षीय क्रिकेटर सूर्यवंशी टाइम 100 नेक्स्ट सूचीमा।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 494-555।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-601, 98-578-3590, 98-578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा बेपत्ता मध्ये 8 जनाको शव भेटिएको छ। आज थप 8 जनाको शव भेटिएको छ। बिहान 4 जनाको शव भेटिएकोमा दिउँसो पुनः 4 जनाको शव भेटिएको नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसन एनएनएमजीएले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ। यसअघि हिजोसम्म 7 जनाको शव भेटिएको थियो। अब हिमलुङ हिउँ पहिरोमा ज्यान गुमाउनेको संख्या 15 जना पुगेको छ। 1 जना अझै हराइरहेका छन्। शव भेटिएका र हराएका सबै नेपाली नागरिक हुन्। मनाङको मार्फाभूमि गाउँपालिका 5 रहेको हिमलुङ हिमालको आधार शिविरमा असोज 11 गते अर्थात गएको आइतबार बिहान हिम पहिरो गएको हो। खोज तथा उद्धारको लागि 11 सदस्यीय उद्धार टोली खटिएको छ। यसैबीच रसुवा बाढ़ीका कारण क्षतिग्रस्त गल्छी बेद्रावती सड़क खण्डमा क्र्याक खोल्ने काम सम्पन्न भएको छ। क्र्याक खोलीसँगै सर्वसाधारणको आवाजावत समेत शुरू भएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी दिनुभयो। रसुवासँग जोडिने मुख्य सड़क मार्गको रूपमा रहेको गल्छी बेद्रावती सड़क खण्डमा क्र्याक खोले पनि ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम भने बाँकी रहेको मन्त्री लम्सालको भनाइ छ। यसैबीच यही सड़क खण्डमा बेली ब्रिज जडानको काम समेत अघि बढ़ेको छ।
1: राष्ट्रिय सभाले भोटेकोशी र कालीगण्डकी विपद अध्ययन तथा अनुगमनका लागि 9 सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ। अध्यक्ष नारायण प्रसाद दाहालको प्रस्तावमा गठन भएको समितिमा गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्ण प्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी र तुलप्रसाद विश्वकर्मा चयन हुनुभएको छ। बाँकी 1 सदस्य पछि थपिनेछ। गएको भदौ 10 गते भोटेकोशी र यही असोज 9 देखि 11 गतेसम्म कालीगण्डकीमा आएको विनाशकारी बाढ़ीले पुर्याएको क्षतिको अध्ययन गर्न समिति गठन गरिएको हो। समितिलाई छिमेकी देशहरूसँग विपद व्यवस्थापन र पूर्व सूचना प्रणाली विकासमा सहकार्य गर्ने, विज्ञहरूसँग छलफल गरी जोखिम न्यूनीकरणका उपाय पहिचान गर्ने र स्रोत साधन आदान प्रदानका लागि उपयुक्त मोडालिटी तयार पार्ने कार्यादेश दिएको छ। भोटेकोशी बाढ़ी अध्ययनका लागि प्रतिनिधि सभाले पनि 15 सदस्यीय विशेष समिति गठन गरिसकेको छ।
0: राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको छ। नेपाल सरकार मन्त्री परिषदको असोज 13 गतेको सिफारिशमा राष्ट्रपति पौडेलले भोलि राति 12 बजेदेखि लागू हुने गरी दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको हो। गएको वैशाख 28 गतेदेखि शुरू भएको यो अधिवेशनमा प्रतिनिधि सभाको 67 र राष्ट्रिय सभाको 51 बैठक बसेका छन्। संसद सचिवालयका अनुसार चालू अधिवेशनबाट कुल 11 विधेयक पारित भएका छन् भने 36 विधेयक दर्ता भएका छन्। यस्तै 14 विधेयक विभिन्न संसदीय समितिहरूमा विचाराधीन अवस्थामा रहेका छन्। अधिवेशनभर कानून निर्माण र जनजीविकाका विषयमा छलफल भए पनि प्रधानमन्त्रीको संसदमा अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले निरन्तर प्रश्न उठाए। प्रधानमन्त्री र मन्त्रीहरू संसदप्रति उत्तरदायी नभएको विश्लेषकहरूले पनि टिप्पणी गरेका छन्। यद्यपि सत्तारूढ़ दलका सांसदहरूले भने भाषणभन्दा कामलाई प्राथमिकता दिएकाले प्रधानमन्त्री संसदमा कम देखिएका भन्दै प्रतिरक्षा गर्दै आएका छन्।
1: यसैबीच नेपाली कांग्रेस संसदीय दलका नेता विष्णुराज आङदेम्बेले सरकारलाई प्राप्त जनादेश मनपरी शासन गर्नको लागि नभई नागरिकको जीवन बदल्नका लागि भएको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता आङदेम्बेले संसदमा बहुमतको शक्ति भए पनि सरकारसँग शासकीय कौशलताको अभाव देखिएको टिप्पणी गर्नुभयो। सरकार गठन भएको 6 महिना बितिसक्दा पनि बाढ़ी पहिरो पीड़ितको उचित उद्धार र राहत हुन नसकेको तथा अर्थतन्त्र झनै कमजोर बन्दै गएको उहाँको भनाइ छ। प्रधानमन्त्रीको कार्यशैलीप्रति कड़ा आपत्ति जनाउँदै नेता आङदेम्बेले संसद र प्रतिपक्षको व्यवस्था गरेर हुकुमी दम्ब र सामाजिक सञ्जालका भरमा देश चलाउन खोजिएको आरोप लगाउनुभयो। संसदमा संख्या र शक्ति भए पनि त्यसलाई परिमाणमा बदल्ने शासकीय कौशलता छ कि छैन भन्ने कुराले सरकारको भविष्य निर्धारण गर्ने नेता आङदेम्बेको भनाई छ। लोकप्रियतावाद, एकाधिकार र डिजिटल घोषणा भन्दा पनि वास्तविक कार्यान्वयन, सामाजिक न्याय र सुशासन अहिलेको आवश्यकता भएको उल्लेख गर्दै उहाँले निराशामा रहेका नागरिक देशमा सरकार छ भन्ने अनुभूति गराउन सरकारसँग माग पनि गर्नुभयो।
0: यस्तै बैठकमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलालले दशैं नजिकै गर्दा चीनसँगका नाका बन्द हुँदा बजारमा सामान महँगीको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसद दुलालले रसुवागढी र तातोपानी नाका सहज नहुँदा व्यापारीका करोड़ौंका सामान सीमा पारिने अड्किएको र झुवानी लागत बढ़ेको बताउनुभयो। तातोपानी नाका तत्काल खुल्ने सम्भावना न्यून रहेको भन्दै उहाँले केरूङ नाका खुले पनि अत्यधिक चिसोको कारण ढुवानी भाडा महँगो पर्ने अवस्था रहेको जानकारी गराउनुभयो। चाडपर्वको मुखमा उपभोग्य वस्तुको आपूर्ति प्रभावित भई उपभोक्ता र व्यापारी दुवै समस्यामा परेकोले समस्या समाधानका लागि सरकारले चीनसँग तत्काल उच्च स्तरीय कूटनीतिक पहल गर्नुपर्ने दुलालको माग छ। सड़कको कारण मात्रै तातोपानी नाका बन्द नभएको नभई अरू कारण रहेकोले सरकारले कूटनीतिक पहल गर्नुपर्ने उहाँको भनाइ छ।
1: सरकारले बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक 2083 संसद सचिवालयमा दर्ता गराएको छ। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले आज दर्ता गराउनु भएको विधेयकले निजामती कर्मचारीको अवकाश, पेन्सन, बढ़ुवा र सेवा सुविधामा व्यापक परिवर्तनको प्रस्ताव गरेको छ। विधेयकमा कर्मचारीको अनिवार्य अवकाश उमेर 58 बढ़ाएर 60 वर्ष पुर्याउने प्रस्ताव छ, तर हाल कार्यरत कर्मचारीका लागि भने 55 वर्ष उमेर वा 30 वर्ष सेवा पूरा भएपछि अनिवार्य अवकाश हुने विशेष व्यवस्था छ। 55 वर्षमै अवकाश पाउने र स्वैच्छिक अवकाश लिने कर्मचारीलाई पेन्सन गणना गर्दा 3 देखि 5 वर्षसम्मको सेवा अवधि थपिने राहत दिएको छ। पेन्सनका लागि अधिकतम 30 वर्षको सेवा मात्र गणना गरिनेछ भने बहालवालाको तलब बढ़दा पेन्सन भोगीको हकमा 2/3 मात्र रकम थप हुनेछ। उच्च प्रशासनिक पदतर्फ मुख्य सचिवको पदावधि 3 वर्षबाट घटाएर 2 वर्ष र सचिवको पदावधि 5 वर्षबाट घटाएर 3 वर्ष बनाउन लागि छ। सचिवको 60% पदमा अब ज्येष्ठता भन्दा कार्य सम्पादन र नेतृत्व परीक्षणको आधारमा बढ़ुवा गरिनेछ। विधेयकले उपसचिव र सहसचिवमा बाहिरका अनुभवी व्यक्तिले पनि प्रतिस्पर्धा गर्न पाउने बाटो खोलेको छ। नियमित काममा करार कर्मचारी राख्न रोक लगाएको छ। कर्मचारी सुविधातर्फ 2 सन्ततिका लागि स्नातक तहसम्मको शैक्षिक बीमा, स्वास्थ्य बीमा र सस्तो ब्याजदारमा आवास ऋणको व्यवस्था गरिएको छ। साथै विशिष्ट वा प्रथम श्रेणीका कर्मचारीले अवकाशपछि दुई वर्षसम्म कुनै पनि संवैधानिक, कूटनीतिक वा सरकारी पदमा नियुक्ति लिन नपाउने कड़ा प्रावधान समेत विधेयकमा समेटिएको छ। निजामती कर्मचारीले लोकसेवा आयोगमा तयारी कक्षा पढ़ाउन, राजनैतिक दलको सदस्यता लिन र सामाजिक सञ्जालमा जथाभावी टीका टिप्पणी गर्न पूर्ण प्रतिबन्ध लगाएको छ। महिला कर्मचारीका लागि महिनावारी विदाको व्यवस्था प्रस्ताव विधेयकमा छ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। ज्येष्ठ नागरिक अपेक्षा बारेको रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: एनबीएल सर्वसुलभ आवास कर्जा
6: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
6: विशेषताहरू, रु 3 करोड़सम्मको कर्जा सुविधा।
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
6: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
9: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
4: पैसामा छ शक्ति, पैसामा छ सहारा।
7: धोती, पटुका र इजारको गाँठो हुँदै गाढ धनसम्म,
4: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
7: यो प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
4: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
7: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
4: इतिहास, गाथा र कथा, गाँठका कुरा,
7: गाँठका कुरा।
4: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मनाङको हिमलुङ हिम पहिरोमा परेका थप 8 जनाको शव फेला, ज्यान गुमाउनेको संख्या 15 जना पुग्यो, विपदबारे अध्ययन गर्न राष्ट्रिय सभामा पनि संसदीय समिति गठन, संघीय संसदका दुवै सदनको अधिवेशन भोलि रातिदेखि लागू हुने गरी अन्त्य, संघीय निजामती सेवा विधेयक संसदमा दर्ता, अवकाश, पेन्सन र पदावधिमा व्यापक फेरबदल लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग, महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सिप र अनुभवलाई संरक्षण गरी नयाँ पुस्तासम्म पुर्याउन ज्येष्ठ नागरिक अनुभव बैंक निर्माणको प्रक्रिया अघि बढ़ाएको छ। 36 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा मन्त्रालयले ज्येष्ठ नागरिकलाई हेरचाह र संरक्षण मात्र चाहिने समूहका रूपमा नभई राष्ट्रका अमूल्य सामाजिक सम्पदाको रूपमा स्थापित गर्ने यो नयाँ अवधारणा ल्याएको हो। डिजिटल प्रविधिको प्रयोग गरी ज्येष्ठ नागरिकले कृषि, शिक्षा, कला, संस्कृति र प्रशासन जस्ता क्षेत्रमा आर्जन गरेको ज्ञानलाई अभिलेखीकरण गरिनेछ। यसबाट विद्यार्थी तथा युवा पुस्ताले उहाँहरूका अनुभव र जीवनका सिकाइबाट निशुल्क मार्गदर्शन लिन सक्नेछन्। कार्यक्रममा मन्त्री सीतापादीले ज्येष्ठ नागरिकको ज्ञान र अनुभव सुन्ने र त्यसलाई सम्मानपूर्वक प्रयोग गर्ने वातावरण बनाएमा मात्र वास्तविक सम्मान हुने बताउनुभयो। दीर्घायुको योग, दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौं भन्ने मूल नाराका साथ आज 36 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यसैबीच सरकारले ज्येष्ठ नागरिकका लागि भत्ता, यातायात, स्वास्थ्य उपचारसम्मका सुविधा तथा छूटको व्यवस्था गरेको छ। घोषणा गरिएका यी सुविधा अहिले के कति प्रभावकारी छन् त? थप जानकारी सहित महेश गेवालीको रिपोर्ट।
7: 60 वर्ष पूरा गरेका नागरिक ज्येष्ठ नागरिक मानिन्छन्। सरकारबाट पाउने छूट र सुविधा भने 70 वर्षपछि मात्र लागू पाइन्छ। आर्थिक वर्ष 2082-83 बजेटमा भत्ता पाउने उमेर 68 बढ़ाएर 70 वर्ष बनाइयो र 70 वर्ष पुगेकालाई मासिक 4,000 रूपियाँ दिने गरिन्छ। त्यस्तै सार्वजनिक गाड़ीमा कम्तीमा 2 सीट ज्येष्ठ नागरिकका लागि सुरक्षित राख्नुपर्ने र भाड़ामा कम्तीमा 50% छूट दिनुपर्ने व्यवस्था छ। नागरिक उड्डयन प्राधिकरणले 70 वर्ष र त्योभन्दा माथिलाई हवाई टिकटमा 50-80% छूट दिने व्यवस्था गरेको छ। 70 वर्षभन्दा माथिका सबैलाई 1,00,000 रुपियाँसम्मको निशुल्क स्वास्थ्य बीमा उपलब्ध छ। जेरियाट्रिक सेवामा 60-69 वर्षलाई 50, 70-79 वर्षलाई 75% छुट र 80 वा 85 वर्षभन्दा माथिलाई निशुल्क उपचार हुन्छ। यो सेवा झण्डै 65 अस्पतालमा उपलब्ध छ। संविधानको धारा 41 विशेष संरक्षण र सामाजिक सुरक्षाको हक दिएको छ। हेरचाह नगर्ने सन्तानले सम्पत्तिमा दावी गर्न नपाउने व्यवस्था ऐन संशोधन मार्फत ल्याइएको छ। पालिकामा हेरचाह केन्द्र र दिवा सेवा केन्द्र सञ्चालनमा छन् र परिचय पत्रको आधारमा अस्पतालमा छूट दिइन्छ। सरकारले घोषणा गरेका यी सुविधा र छूट ज्येष्ठ नागरिकले वास्तवमै पाइरहेका छन् त ज्येष्ठ नागरिक क्षेत्रमा काम गर्ने संस्था एजिङ नेपालका निर्देशक प्रकाश गौतम
2: 4,000 वित्त भत्ता जुन सरकारले दिएको छ शहरी क्षेत्रलाई छोडेर गाउँ बस्तीमा रहेका ज्येष्ठ नागरिकलाई जीवनयापनको एउटा आधार बनेको छ र यो पाउनलाई पनि सहज भएको छ। ज्येष्ठ नागरिकको भत्ता माथि पनि करप्सन हुन्थ्यो

0: सरकारले ज्येष्ठ नागरिकलाई दिएका सेवा सुविधाले धेरैलाई राहत मिलेको छ, तर कतै कतै सेवा प्रवाहमा केही समस्या छन्। ज्येष्ठ नागरिकलाई सहयोग गर्नु आफैलाई सहयोग गर्नु हो भन्ने उद्देश्यले थप सहज सेवा प्रवाह र अझै प्रभावकारी बनाउन राष्ट्रिय ज्येष्ठ नागरिक नीति 2083 मस्यौदा तयार भइरहेको महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको ज्येष्ठ नागरिक विभाग प्रमुख तथा उपसचिव निर्मला कार्की बताउनुहुन्छ।
1: ज्येष्ठ नागरिक प्रति अब संवेदनशील भएर हामीले कार्यक्रमहरू यो राष्ट्रिय ज्येष्ठ नागरिक नीतिराशिको मसुदा तयार भइरहेको छ। अब हामी यसलाई पनि फल गरेर अझै राम्रो ज्येष्ठ नागरिकका कुराहरू त्यसरी सम्बोधन होस् भन्ने किसिमले हामी गइरहेछौँ।
2: रिपोर्टपछि खबरकै सिलसिला। यस वर्ष अर्थात सन् 2026 सेप्टेम्बर महिनामा हवाई मार्ग हुँदै 88,000 भन्दा बढ़ी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सेप्टेम्बर महिनामा 88,248 जना पर्यटक नेपाल आएका हुन्। यो संख्या अघिल्लो वर्ष अर्थात सन् 2025 सेप्टेम्बर महिनाको तुलनामा 12.11% धेरै हो। सन् 2025 सेप्टेम्बर महिनामा 78,711 जना पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका थिए। यस वर्ष भोटे कोशीको बाढी र असोज 8-11 गतिसम्मको वर्षाका कारण पर्यटकको संख्या घट्ने चिन्ताका बीच संख्या भने बढ़ेको हो। यस वर्षको सेप्टेम्बरमा भित्रेका कुल पर्यटक मध्ये 34% भन्दा धेरै दक्षिण एसियाली देशहरूबाट रहेका छन्। भारतबाट मात्रै 17,425 जना पर्यटक आएका छन्। यस्तै चीनबाट आउने पर्यटकको संख्या 100% भन्दा धेरैले बढ़ेर 11,212 जना पुगेको छ। सेप्टेम्बरमा युरोपेली देशहरूबाट 15,148, अमेरिकी महादेशबाट 10,107 र ओसिएनिया क्षेत्रबाट 5,422 जना पर्यटक नेपाल भित्रिएका पर्यटन बोर्डले जनाएको छ।
0: सरकारले निजी क्षेत्रका विद्युत उत्पादकहरूलाई पनि राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न दिने भएको छ। विद्युत नियमन आयोगले पहिलो पटक व्हीलिङ चार्ज अर्थात प्रसारण शुल्क तोक्दै निजी क्षेत्रका लागि राष्ट्रिय ग्रिडको बाटो खुल्ला गरेको हो। नयाँ व्यवस्था अनुसार अब निजी विद्युत उत्पादकले अल्पकालीन रूपमा राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्दा प्रति युनिट 57 पैसा शुल्क तिर्नुपर्नेछ। त्यस्तै मध्यकालीन र दीर्घकालीन प्रयोगका लागि भने प्रति मेगावाट मासिक झण्डै 4,13,000 रूपियाँ तोकिएको छ। छिमेकी देश भारतमा अभ्यासमा रहेको व्यवस्था नेपालमा भने भदौ 31 गतेदेखि लागू हुने गरी पहिलो पटक कार्यान्वयनमा ल्याएको हो। आयोगका अनुसार नेपाल विद्युत प्राधिकरणको वित्तीय विवरण र आउँदो वर्षहरूको अनुमानित आयलाई आधार मानेर यो दर तय गरिएको हो। आयोगका अनुसार अब तेस्रो पक्ष वा निजी क्षेत्रले विद्युत व्यापार तथा आदान प्रदान गर्दा तोकिएको शुल्क प्राधिकरणलाई बुझाउनु पर्नेछ। राष्ट्रिय ग्रिड बाहेकका अन्य विशेष प्रसारण लाइनको शुल्क बारे भने छुट्टै निर्देशिका ल्याउने तयारी भइरहेको छ।
2: सरकारले रासायनिक मल कारखाना स्थापना भएमा उत्पादित मलको खरिद सुनिश्चितताका लागि आवश्यक कानूनी तथा नीतिगत व्यवस्था पहिचान गर्न अध्ययन कार्यदल गठन गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आज मन्त्री स्तरीय निर्णय गर्दै कृषि अर्थ उद्योग तथा ऊर्जा मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयका विज्ञ सम्मिलित कार्यदल गठन गर्नुभएको हो। मन्त्रालयका प्रवक्ता डाक्टर महेश्वर ढकालले नेपालमा रासायनिक मल उत्पादन शुरू भएपछि उत्पादित मलको बजार सुनिश्चितता, सरकारी खरिदको सम्भावना, खरिद सुनिश्चितता सम्बन्धी विद्यमान कानूनी तथा नीतिगत व्यवस्था र आवश्यक संस्थागत संरचनाबारे कार्यदलले अध्ययन गर्ने जानकारी दिनुभयो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
3: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
0: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: पुलिस दमकल एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कर्ण टपारौ वा सबैले देख्ने ठाउँमा राखौ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध। उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड युटीएलबाट 8.5 करोड 22 लाख रूपियाँ भन्दा बढ़ी बक्यौता असुल गर्ने निर्णय गरेको छ। अनुमति पत्र स्वत रद्द भएसँगै युटीएलले रोयल्टी, फ्रिक्वेन्सी दस्तुर र ग्रामीण दूरसञ्चार विकास कोषमा तिर्न बाँकी रकम सरकारी बाँकी सरह असुल गर्न लागेको प्राधिकरणका प्रवक्ता मीन प्रसाद अर्यालले जानकारी दिनुभयो। आज पत्रकार सम्मेलनमा उहाँले दिएको जानकारी अनुसार युटीएलको चल अचल सम्पत्ति र दूरसञ्चार पूर्वाधार नियन्त्रणमा लिई मूल्य निर्धारण प्रक्रिया अघि बढ़ाइएको छ। साथै कम्पनीको बैंक खाता र सम्पत्ति रोक्का राख्न सम्बन्धित निकायहरूमा पत्राचार भइसकेको छ। यसैबीच प्राधिकरणले एमसेल आजियाटा लिमिटेडको 25 वर्षीय अनुमति पत्रको अवधि सकिन लागेकोले सम्पत्ति हस्तान्तरणको कार्ययोजना बुझाउन निर्देशन पनि दिएको छ। 2086 साल जेठ 16 गते अनुमति पत्र सकिने भएकोले दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली अनुसार समयमै कार्ययोजना पेश गर्न एमसेललाई भनिएको छ।
2: प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति 2083 कार्यान्वयनमुखी बनाउन र जलवायुजन्य हानि नोक्सानीको क्षति मापन तथा अभिलेखनीकरण प्रणाली स्थापना गर्न सरकारवालाहरूले सुझाव दिएका छन्। प्रकृति रिसोर्सेस सेन्टर पीआरसीले काठमाडौँमा आयोजना गरेको छलफलका सहभागीहरूले प्रस्तावित नीतिको मस्यौदा व्यापक र समावेशी भए पनि संस्थागत संरचना, वित्तीय स्रोत र अन्तर्निकाय समन्वय स्पष्ट नभए कार्यान्वयन फितल हुने चेतावनी दिएका छन्। कार्यक्रममा पीआरसीके कार्यक्रम संयोजक प्रज्ञा श्रेष्ठले नीतिमा जलवायु न्याय, लैंगिक विविधता र सीमान्तकृत समुदायका सवाल समेटिनु सकारात्मक भए पनि यसलाई अन्तर्राष्ट्रिय बहसमा मात्र सीमित नराखी हरेक कार्यनीतिमा मूलधार बनाउनु पर्नेमा जोड़ दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयले सार्वजनिक गरेको 15 विषयगत क्षेत्र र 55 रणनीति सहितको मस्यौदामाथि प्राप्त यी सुझावहरू छिट्टै मन्त्रालयमा बुझाउने आयोजकले जनाएको छ।
3: लगातार 3 दिन घटेको शेयर बजार आज स्थिर रहेको छ। शेयर बजार परिसूचक नेप्से 0.26 अंकको झिनो वृद्धिका साथ 2979.15 बिन्दुमा पुगेर बन्द भएको छ। आज बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत र लगानी बाहेक सबै समूहको उपसूचक घटेको छ। आज कारोबार रकम बढ़ेको छ। हिजो 4.76 अर्ब करोड़को कारोबार भएकोमा आज 353 वटा कम्पनीको 1.20 करोड़ कित्ता शेयर 4.89 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ।
2: हत्या दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकी काठमाडौँका सर्वेक्षक सुविन्द्र श्रेष्ठ विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले श्रेष्ठमाथि 4.74 लाख 46 हजार रूपियाँ भन्दा बढ़ी बिगो दावी गर्दै गैर कानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा आरोप पत्र दायर गरेको हो। 2053 साल साउनदेखि 2081 सालको चैतसम्मको अवधिमा श्रेष्ठको वैध आमदानी 7.75 करोड़ रूपियाँ देखिएकोमा त्यही अवधिमा श्रेष्ठको खर्च र लगानी 12.50 करोड़ रूपियाँ भन्दा बढ़ी पाएको आयोगको विज्ञप्तिमा भनिएको छ।
3: सशस्त्र प्रहरीले रूपन्देहीको भैरवमा सीमा जाँच गर्ने क्षेत्रबाट 2.51 करोड़ रूपियाँ भन्दा बढ़ी मूल्यका सुनका अवैध गरगहना सहित एकजना महिलालाई पक्राउ गरेको छ। सिद्धार्थनगर नगरपालिका वडा नम्बर 1 शान्तिगेटमा रहेको जाँच कक्षबाट काठमाडौँ महानगरपालिका 19 की 46 वर्षीय इला पटेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनको साथबाट 2 किलो 605 ग्राम तौलका विभिन्न डिजाइनका गरगहना फेला परेका हुन्। प्रहरीका अनुसार गहनाको बाहिर पट्टि सुनको लेपन र भित्री भागमा अन्य धातु प्रयोग गरिएको पाइएको छ। सुनचाली व्यवसायी संघ मार्फत परीक्षण गर्दा त्यसमा झण्डै 1 किलो शुद्ध सुन रहेको पुष्टि भएको छ। बरामद गरगहनाको बजार मूल्य 2.51 लाख 93 हजार रूपियाँ कायम गरिएको छ।
2: नेपाल दर्पणमा अब विदेशको खबर। जापानले स्थायी बसोबासको अनुमति लिन चाहने विदेशीहरूका लागि लाग्ने शुल्क 20 गुणाले बढ़ाएर 2 लाख येन अर्थात झण्डै 1,95,000 नेपाली रूपियाँ पुर्याएको छ। अध्यागमन नीतिमा व्यापक परिवर्तन गर्दै जापान सरकारले अब स्थायी बसोबासका लागि आमदानी, निवृत्ति भरण र जापानी भाषा सम्बन्धी नयाँ तथा कड़ा मापदण्डहरू समेत अनिवार्य गरेको छ। शुल्क वृद्धि लागू हुनु अघि नै आवेदन दिन अध्यागमन कार्यालयहरूमा आवेदकहरूको तीव्र भीड़ लागेको थियो। टोकियोमा रहेको मुख्य अध्यागमन कार्यालय बाहिर विदेशीहरूले पालो कोर्न 7 घण्टा भन्दा बढ़ी समय बिताउनु परेको थियो। यी शुल्क वृद्धि प्रधानमन्त्री सान्ये ताकाइसीको नेतृत्वमा तीव्र गतिमा बढ़िरहेको विदेशी जनसंख्या व्यवस्थापनका लागि ल्याएको नीतिको एउटा हिस्सा रहेको छ। यसअघि गएको जुलाईमा पनि जापानले 50 वर्ष यता पहिलो पटक भिसा शुल्कमा 5 गुणा वृद्धि गरेको थियो। जापानमा आप्रवासन नीति निकै कड़ा र राजनीतिक रूपमा संवेदनशील मानिए पनि त्यहाँको वृद्ध उमेरको जनसंख्याका कारण सृजित श्रम अभाव पूर्ति गर्न विदेशी कामदारहरूमाथि निर्भर हुनुपर्ने बाध्यता छ। सन् 2025 अन्त्यसम्ममा जापानमा बसोबास गर्ने विदेशीहरूको संख्या 41,20,000 नआएको छ, जुन अघिल्लो वर्षको तुलनामा 9.5% कृत्रिमानी वृद्धि हो।
3: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरूष क्रिकेटमा स्वर्ण पदकका लागि भारत र पाकिस्तान खेल्ने भएका छन्। पहिलो सेमी फाइनलमा पाकिस्तानले बंगलादेशलाई 6 विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो भने दोस्रो सेमी फाइनलमा भारतले श्रीलंकालाई 124 रनले पराजित गर्दै पाकिस्तानसँग भेट पक्का गरेको हो। स्वर्ण पदकका लागि भारत र पाकिस्तान बीचको फाइनल खेल पर्सि शनिबार हुनेछ। एसियाली खेलकुदमा क्रिकेटको स्वर्ण पदकका लागि दुई एसियाली शक्ति बीचको खेललाई विशेष महत्वका साथ हेरिएको छ। सेमी फाइनलमा पराजित बंगलादेश र श्रीलंकाले कास्य पदकका लागि शनिबार नै खेल्नेछन्।
2: र भारतीय युवा क्रिकेटर वैभव सूर्यवंशी अमेरिकाको प्रसिद्ध टाइम म्यागजिनको टाइम 100 नेक्स्ट सूचीमा परेका छन्। भविष्य निर्माण गरिरहेका उदयमान प्रतिभाहरूलाई समेट्ने यो प्रतिष्ठित सूचीमा पर्ने 15 वर्षीय सूर्यवंशी एकमात्र भारतीय खेलाड़ी हुन्। सूचीमा विश्वभरका 7 जना खेलाड़ी मात्र अटाएका छन्। सन् 2024 12 वर्षको उमेरमा रणजी ट्रफीबाट प्रथम श्रेणीको क्रिकेट शुरू गरेका सूर्यवंशीले 2025 राजस्थान रोयल्सले 1 करोड़ भारतीय रूपियाँमा अनुबन्ध गरेको थियो। पहिलो आईपीएल सिजनका 7 खेलमा 1 शतकसहित 252 रन बनाएका उनी इंग्ल्याण्ड विरूद्ध T20 डेब्यू गर्दै भारतका लागि खेल्ने अहिलेसम्मकै सबैभन्दा कान्छा खेलाड़ी समेत बनेका थिए। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: मनाङको हिमलुङ हिउँ पहिरोमा परेका थप 8 जनाको शव फेला, ज्यान गुमाउनेको संख्या 15 जना पुग्यो। विपद पारे अध्ययन गर्न राष्ट्रिय सभामा पनि संसदीय समिति गठन।
2: संघीय संसदका दुवै सदनको अधिवेशन भोलि रातिदेखि लागू हुने गरी अन्त्य। संघीय निजामती सेवा विधेयक संसदमा दर्ता, अवकाश पेन्सन र पदावधिमा व्यापक फेरबदल।
3: महिला तथा बाल बालिका मन्त्रालयले ज्येष्ठ नागरिक अनुभव बैंक बनाउँदै ज्येष्ठ नागरिकका ज्ञान र सिप नयाँ पुस्तालाई हस्तान्तरण गर्ने लक्ष्य। अवकाशपछि पनि सक्रिय सहभागिता गराउनु पर्नेमा जोर।
2: जापानले स्थायी बसोबासको शुल्क 20 गुणा बढ़ायो। अब आमदानी निवृत्ति भरण र जापानी भाषा सम्बन्धी नयाँ मापदण्डहरू पनि पूरा गर्नुपर्ने।
3: र एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा स्वर्ण पदकको लागि भारत र पाकिस्तानले खेल्ने, भारतका 15 वर्षीय क्रिकेटर सूर्यवंशी टाइम 100 नेक्स्ट सूचीमा।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी मदन पौड्याल र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं।

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधन सभा सम्बन्धी सूचना। विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका वडा नम्बर 8 मडेलाको गत भादौ 9 गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार 21 वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति समय र स्थानमा हुने भएकाले यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थित भइदिन हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। साथै 21 वार्षिक साधारण सभामा प्रस्तुत गरिने साधारण सभाको प्रस्ताव सहितको वार्षिक प्रतिवेदन संस्थाका सेवा केन्द्रबाट लैजानु हुन तथा संस्थाको पेज वा वेबसाइट विश्वासिलो.com.np डाउनलोड गरी अध्ययन गर्न हुन तथा साधारण सभामा सुझाव प्रदान गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। यही असोज 17 गतेका लागि बाँसगढीमा वनस्पति देवी सामुदायिक वनको भवन बाँसगढी 5, बाँसगढीका लागि सामुदायिक वन समितिको भवन बाँसगढी 8 हार्दिक संकलन केन्द्रका लागि र श्री ज्ञान ज्योति मावि पढियाताल 4 खैरनी मैना पोखरका लागि
2: बनियाभरका लागि जोगी गाउँ हाट बजार 12 बर्दिया 2 बनियाभर
3: मानपुर टपरा मिरमिरेको लागि श्री नेपाल राष्ट्रिय गणेश माध्यमिक विद्यालय गेरुवा 6 टपरा राजापुरका लागि दुर्गा तथा राम जानकी मन्दिर
2: बिहानी बजारका लागि श्री कालिका प्रावि थापापुर गेरुवा 1 बिहानी बजार
3: पारिजात संकलन केन्द्रका लागि त्रिभुवन माध्यमिक विद्यालय मधुवन 1 सूरी पटुवा ठाकुरद्वाराका लागि सामुदायिक वनको भवन ठाकुर बाबा 9 ठाकुरद्वारा
1: यही असोज 17 गते बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म प्रतिनिधि भेला केन्द्रीय कार्यालय मढेला बर्दिया यही असोज 23 गते अध्यक्ष विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका 8 मढेला बर्दिया।
4: पढ्दै सिक्दै कमाउँदै आफ्नो भविष्यको सही योजना बनाउने समय आएको छ। के तपाईँ पर्यटन तथा होटल म्यानेजमेन्टको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने लुम्बिनी बौद्ध विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सिद्धार्थ एकाडेमी अफ टुरिज्म एन्ड हस्पिटालिटी म्यानेजमेन्ट नेपालगंज बाँकेको विशेष करियर काउन्सिलिङ कार्यक्रममा सहभागी हुनुहोस्। जहाँ तपाईँले पाउनुहुनेछ पर्यटन तथा होटल म्यानेजमेन्टमा अध्ययनका अवसर, व्यवहारिक अनुभव, रोजगारी तथा करियर निर्माणका सम्भावना बारे महत्वपूर्ण जानकारीहरू। कार्यक्रम हुने स्थान र समय यही असोज 16 गते शुक्रबार दिउँसो 1 बजेदेखि त्रिभुवन नमुना माध्यमिक विद्यालय भरिगाउँ र दिउँसो 2:15 बजेदेखि सूर्य माध्यमिक विद्यालय पग्नाहा। अब जानकारीका लागि 98580231161 सम्पर्क गर्न सकिनेछ।
1: हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्बन्धी सूचना। हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था ठाकुर बाबा नगरपालिका एक भुरीगाउँ बर्दियाको 7 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा हुने भएकाले पासबुक सहित अनिवार्य उपस्थितका लागि सम्पूर्ण शेयर सदस्यज्यूहरूमा हार्दिक आमन्त्रण गर्दछौ।
3: केन्द्रीय सेवा केन्द्रको लागि कार्यालय परिसर, ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक भवन,
2: पर्यटन सेवा केन्द्रको लागि रातो बंगला एकाडेमी बकुवा, राधा कृष्ण सेवा केन्द्रको लागि कार्यालय परिसर, जनचेतना सेवा केन्द्रको लागि सरस्वती आवि नेउलापुर। साधारण सभा हुने मिति यही असोज 17 गते बिहान 11 बजे।
3: विरोधी सेवा केन्द्रको लागि कार्यालय परिसर, उत्सव सेवा केन्द्रको लागि भेरी माध्यमिक विद्यालय ललितापुर, सक्रिय सेवा केन्द्रको लागि कार्यालय परिसर, छारी सेवा केन्द्रको लागि नेपाल राष्ट्रिय प्राथमिक विद्यालय दौलतपुर,
2: प्रेरणा सेवा केन्द्र को लागि कार्यालय परिसर।
3: साधारण सभा हुने दिन यही असोज 18 गते बिहान 11 बजे
2: र केन्द्रीय साधारण सभा त्रिभुवन नमुना मावि भुरीगाउँ।
1: अध्यक्ष हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ।

0: जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न एफएम स्टेशनहरूबाट समेत सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा पनि सुन्न सक्नुहुन्छ। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारको साथमा नाटक प्रलोभन प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको शुरूमा भने प्रहरी समाचार।
1: विभागीय समाचार। गत भदौ 10 गते रसुवा जिल्ला स्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका क्रममा कर्तव्य पालनमा खटिएका नेपाल प्रहरीका प्रभावित कर्मचारीहरू तथा परिवारजन प्रति लक्षित गर्दै नेपाल प्रहरीले विशेष राहत तथा कल्याणकारी निर्णय गरेको छ। असोज 12 गते बसेको नेपाल प्रहरी नीति निर्माण समितिको उच्चस्तरीय बैठकले बाढ़ीबाट प्रत्यक्ष प्रभावित 28 जना नेपाल प्रहरी कर्मचारीका सन्ततिहरूलाई प्राथमिक तहदेखि स्नातकोत्तर तहसम्मको शिक्षा पूर्ण रूपमा निशुल्क प्रदान गर्ने निर्णय गरेको छ। यसका साथै समितिले प्रभावित प्रहरी परिवारका अन्य सदस्यहरूको जीविकोपार्जन तथा दीर्घकालीन पुनस्थापनाका लागि विशेष ध्यान दिँदै उनीहरूलाई आवश्यकता अनुसारका सिपमूलक तथा व्यावसायिक तालिमहरू प्रदान गरी रोजगारीको समेत उचित व्यवस्था मिलाउने ऐतिहासिक निर्णय गरेको छ। जोखिमपूर्ण अवस्थामा पनि राष्ट्र र जनताको सुरक्षामा समर्पित प्रहरी कर्मचारीहरूको त्याग र समर्पणको उच्च मूल्याङ्कन गर्दै यो कदम चालिएको हो।
0: अपराध समाचार। अवैध लागू औषध अफिम 2 किलो 970 ग्राम सहित रौतहट जिल्ला चन्द्रपुर नगरपालिका 3 का 45 वर्षीय आयता सिंह जिम्बा र उनकै श्रीमती 45 वर्षीय रोशनी राईलाई 12 जिल्ला जितपुर सिमारा उपमहानगरपालिका 2 बाट प्रहरीले पक्राउ गरेको छ। यसै गरी अवैध लागू औषध पोलेन 2 किलो 627 ग्राम गाजा 1 किलो 92 ग्राम र डिजिटल तराजु 1 थान सहित ललितपुर जिल्ला कोन्जोस्योम गाउँपालिका 5 का 18 वर्षीय किशोरलाई ललितपुर जिल्ला गोदावरी नगरपालिका 3 बाट असोज 14 गते प्रहरीले पक्राउ गरेको छ। त्यसै गरी नियन्त्रित लागू औषध ट्रामाडोल 14,500 ट्याब्लेट नाइट्राजेपाम 850 ट्याब्लेट डाइजेपाम 1,450 एम्पुल र प्रोमेथाजाइन 990 एम्पुल सहित महोत्तरी जिल्ला पिपरा गाउँपालिका 5 बस्ने 43 वर्षीय विजय कुमार शाहलाई धनुषा जिल्ला जनकपुर धाम उपमहानगरपालिका 23 बाट असोज 13 गते प्रहरीले पक्राउ गरेको छ। त्यसै गरी नियन्त्रित लागू औषध ट्रामाडोल 192 ट्याब्लेट र डाइक्लोमाइन 185 ट्याब्लेट सहित मोरङ जिल्ला बेलबारी नगरपालिका 4 बस्ने 32 वर्षीय योगेश लिम्बुलाई उनकै घरबाट असोज 11 गते प्रहरीले पक्राउ गरेको छ। यस्तै नियन्त्रित लागू औषध ट्रामाडोल 100 ट्याब्लेट सहित सुनसरी जिल्ला धरान उपमहानगरपालिका 16 बस्ने 35 वर्षीय निकेश रितेश तामाङलाई सोही ठाउँबाट असोज 13 गते प्रहरीले पक्राउ गरेको छ। त्यस्तै अवैध लागू औषध गाँजा जस्तो देखिने पदार्थ करिब 57 किलो 600 ग्राम सहित पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका 8 बस्ने 68 वर्षीय चम्पा गुप्ता तेलीलाई असोज 12 गते प्रहरीले पक्राउ गरेको छ।
1: करिब 422 ग्राम 400 मिलिग्राम तौलको सुन जस्तो देखिने पहेँलो अर्धठोस पदार्थ सहित मुम्बईबाट काठमाडौँ आएका भारतीय नागरिक 46 वर्षीय असलम शोकतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट असोज 11 गते प्रहरीले पक्राउ गरेको छ।
0: वैदेशिक रोजगारीको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै 15 जना पीड़ितहरूबाट 1 करोड़ 1 लाख रूपियाँ रकम ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका 5 बस्ने निम एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेडका संचालक रामेछाप जिल्ला लिकु तामाकोशी गाउँपालिका 1 का 26 वर्षीय दीप बहादुर तामाङलाई ललितपुर महालक्ष्मी नगरपालिका 5 बाट असोज 12 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी वैदेशिक रोजगारीको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा लमजुङ जिल्ला दोर्दी गाउँपालिका 8 का 45 वर्षीय खरवा तामाङ र धादिङ जिल्ला नेत्रावती डबजोङ गाउँपालिका 5 का 31 वर्षीय हरि तिमिल सिन्हा भन्ने ईश्वर खतिवड़ालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका मध्ये खरवाले जापान पठाइदिन्छु भन्दै 1 जना पीड़ितबाट 9 लाख रूपियाँ र ईश्वरले स्लोभेनिया र मालदिव्स पठाइदिन्छु भन्दै 25 जना पीड़ितहरूबाट 85 लाख रूपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीड़ितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले खरवालाई काठमाडौँको सिन्हा मंगलबाट असोज 10 गते र ईश्वरलाई काठमाडौँ महानगरपालिका 26 बाट असोज 8 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी वैदेशिक रोजगारीको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 4 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काभ्रेका 32 वर्षीय वीरेन्द्र तामाङ, मकवानपुरका 38 वर्षीय कमल प्रसाद गौतम, अछामका 33 वर्षीय गणेश बहादुर बुढा र रामेछापका 44 वर्षीय बद्री कुमार तामाङ रहेका छन्। पक्राउ परेका मध्ये वीरेन्द्रले बेलायत पठाइदिन्छु भन्दै 1 जना पीड़ितबाट 9 लाख रूपियाँ, कमलले रोमानिया पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 1,00,000 रूपियाँ, गणेशले अस्ट्रेलिया र क्यानाडा पठाइदिन्छु भन्दै 2 पीड़ितहरूबाट 3,00,000 रूपियाँ र बद्रीले पोल्याण्ड पठाइदिन्छु भन्दै 5 पीड़ितहरूबाट 21,89,000 रूपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीड़ितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले उनीहरूलाई ललितपुर र काठमाडौँको विभिन्न स्थानबाट असोज 13 र 14 गते पक्राउ गरेको हो।
1: खुन डाँका तथा ज्यान सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा पर्सा जिल्ला धोबिनी गाउँपालिका 5 बस्ने 18 वर्षीय 3 किशोरहरूलाई प्रहरीले पक्राउ गरेको छ। सोही ठाउँ बस्ने 62 वर्षीय लखरजिया देवीको गत असोज 5 गते हत्या भएको घटनाको अनुसन्धानको क्रममा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले लखरजियाको घरमा चोरी गर्ने योजना बनाई घरभित्र प्रवेश गरी दराजभित्र राखिएको पैसा र गरगहनाहरू चोरी गरिरहेको अवस्थामा लखरजियाले देखेपछि उनीहरूले लखरजियाको हत्या गरी गरगहना र नगद समेत चोरी गरी फरार भएको अनुसन्धानको क्रममा खुल्न आएको छ।
0: कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका 9 60 वर्षीय राजकुमार श्रेष्ठलाई असोज 13 गते प्रहरीले पक्राउ गरेको छ। उक्त मुद्दामा 20 वर्ष कैद सजाय ठहर भई केन्द्रीय कारागार कार्यालय जगन्नाथ देवल सुन्धारा काठमाडौँमा कैद भुक्तान गरिरहेकोमा 2082 भदौ 24 गतेको आन्दोलनमा भागी फरार रहेका उनलाई काठमाडौँ महानगरपालिका 31 प्रहरीले पक्राउ गरेको हो। यसै गरी बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरू सर्लाही जिल्ला हरिवन नगरपालिका 11 47 वर्षीय राम जी ठाकुर र चितवन जिल्ला भरतपुर महानगरपालिका 11 40 वर्षीय सन्तोष पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत भक्तपुरको 2082 वैशाख 7 गतेको फैसलाले उक्त मुद्दामा 2 वर्ष कैद सजाय ठहर भई फरार रहेका रामजीलाई काठमाडौँ महानगरपालिका 13 र जिल्ला अदालत चितवनबाट उक्त मुद्दामा पक्राउ पूर्जी जारी भई फरार रहेका सन्तोषलाई ललितपुर महानगरपालिका 3 प्रहरीले पक्राउ गरेको हो। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार, पूरा भयो।
2: नमस्ते सर, आपको बधाई हो, आप व्हाट्सएप ऑनलाइन लॉटरी जीते हैं। लाखों लोगों के नंबर से आपका यही नंबर सेलेक्ट हुआ है और आप 50,00,000 जीत गए हो।
3: ओ वाह, 50,00,000 जितिएछ भन्छ त होइन? आज राशिमा ठूलो सफलता लेखेको थियो। हाजी हाँ, अब क्या करना होगा? अब के गर्ने हो?
2: अभी आपको कुछ फॉर्मेलिटीज पूरी करने होंगे। मेसेज में दिए हुए अकाउंट में 5,00,000 जमा करना होगा।
3: अरे वाह, हुन त हिजो भर्खरै विदेशको लागि भनेर घरबाट ल्याएको पैसा छ, त्यही हालिदिउँ कि के हो? 50,00,000 आउँछ अनि 3 दिनमा नि आऊ। हाजी, कैसे करना है, कसरी दिने?
2: इसके लिए आपके पास सिर्फ 8 के समय है, नहीं तो हम और किसी नंबर को मौका देंगे।
3: ओहो, जम्मा 8 रहेछ, पैसा हाल भन्छ त। यति धेरै पैसा खेर त जान दिनु भएन नि त, हालिदिन्छु या जसरी होस्। होइन, पैसा हालेर आएको कति समय भइसक्यो, न हालेको पैसा आउँछ न जितेको, के भएको हो यो? लौ न फोन लाग्छ, होइन म डुबे कि क्या हो?
0: देख्नु भयो त, यसरी कसैको विश्वास गर्दा र लोभमा पर्दाको परिणाम के भयो। त्यसैले यसरी व्हाट्सएप लगायतका सामाजिक सञ्जालमा आएका चिट्ठा परेको मेसेजहरूको विश्वासमा परि पैसा जम्मा गर्दा ठगीमा पर्नु हुनेछ। यस्तो भएमा तुरन्त नजिकको प्रहरीमा खबर गरिहाल्नुहोस्।
1: तपाई यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा प्रस्तुत गर्छौ नाटक प्रलोभन।

0: तपाईँले ब्याङ्कमा खाता खोल्नु भएको छ कि छैन?
1: छैन भाइ, छैन। पैसा भएको खाता खोल्नु, दिनभरि कमायो बेलुका खाँदा सकिन्छ।
0: त्यो त हो दाई, त्यसो भए अब एउटा खाता खोल्नु पर्यो क्या दाईले, कहिले काहीँ आवश्यक पर्छ नि दाई।
1: आ के झन्झट गर्नु भाइ, पैसा कमाइएछ भने पछि खोलौंला नि।
0: ल दाई, तपाईँलाई थाहै छैन रहेछ, ब्याङ्कमा खाता खोले मात्रै पनि पैसा आउँछ नि।
1: भाइले पनि हँसाउनुहुन्छ भने, ब्याङ्क खाता खोल्दैमा मलाई कसले पैसा देला र?
0: पहिला खाता खोल्नुहोस् न, अनि थाहा हुन्छ पैसा आउँछ कि आउँदैन भनेर।
1: पैसा आउँछ भने त म र मेरो परिवार सबैको खाता खोलिहाल्छु नि। बरु पैसा चाहिँ कति आउँछ भाइ?
0: एउटा खाताको 10,000 आउँछ भाइ।
1: ओहो, 10,000 आउँछ, त्यसो भने त म आजै खोलिहाल्छु नि। तर खाता खोल्न के गर्नुपर्छ, के चाहिन्छ, त्यो त केही पनि थाहा छैन फेरि भाइ मलाई।
0: त्यति सानो कुरा पनि के चिन्ता गर्नुभएको हौ दाई? म थाहैछु नि, तपाईँको नागरिकता र फोटो लिएर आउनु होला, बाँकी सबै काम मेरो भयो दाई।
1: हुन्छ भाइ हुन्छ, यो त म ल्याइहाल्छु नि।
0: अनि भाउजूको पनि ल्याउनु होला है दाई।
1: ए हुन्छ भाइ हुन्छ, म ल्याउँछु।

0: दाई ल दुईवटा खाताको 20,000 रुपियाँ लिनुहोस्।
1: ओहो, पैसा त यसरी पो कमाइने रहेछ। दिनभर गिट्टी कुट्दा हजारको नोट देख्न गाह्रो हुन्छ भने।
0: हो नि दाई, बरु तपाईँसँगै काम गर्ने अरू पनि कोही छन् भने मलाई भेटाइदिनुहोस् है। मान्छे खोजे बापत तपाईँलाई अरू कमिसन पनि आउँछ।
1: हुन्छ भाइ, हुन्छ, म खोजौला नि। अनि यति धेरै खाता खोलेर के गर्नुहुन्छ भाइले?
0: एकजना मान्छेलाई एक भन्दा बढी खाता खोल्न ब्याङ्कले मान्दैन हेर्नुहोस् है। मैले फेरि पैसाको कारोबार अलि धेरै नै गर्छु होइन, त्यही भएर हो दाई तपाईँहरूको प्रयोग गरेको।
1: ए कुरा यसो पो हो, हाम्रो पैसा छैन खाता छ, तपाईँको पैसा छ खाता छैन, गाह्रो छ।
0: दाई पनि हँसाउनुहुन्छ भने
1: ल भाइ, ल कोही भयो भने म भेटाइदिइहाल्छु भाइलाई।

0: ए सुमित्रा, तेरो बैङ्क खाता छ कि छैन?
1: किन चाहियो त दाइ बैङ्क खाता? पैसा न कौडी खोइ के भन्थे त्यस्तै, पैसा भए त म घरमै राख्थे दाइ।
0: छ कि छैन भनेर सोधेको नि, छैन भने खाता खोल है, पैसा आउँछ।
1: बैङ्क खाता खोल्दैमा पैसा आउने भए त म 10 खोल्थेँ हो दाइ।
0: तैले विश्वास गरे घर नगरे नगर है, मैले त बैङ्कमा खाता खोलेर 20,000 जम्मा गरे नि।
1: होइन, के भन्दै हुनुहुन्छ, कहाँबाट जम्मा गर्नुभयो 20,000?
0: हो के, मेरो र भाउजूको खाता खोलेर त्यो चिया पसलमा जहिले भेटिने सुरेश छ नि, हो तिनलाई दिएको, उनले एउटा खाता बराबर 10

0: प्रति एकदम बढेको छ। हेर्नुहोस्, यसरी किनेका वा भाडामा लिएका ब्याङ्क खातामा पार्सल पठाइदिने, सस्तोमा आइफोन बिक्री गर्ने, ब्याङ्क खाता ह्याक गरेर पैसा ट्रान्सफर गर्ने लगायतका काममा दुरूपयोग हुने गरेका छन्।
1: हो रहेछ सर, आफै परेपछि बल्ल थाहा भयो।
0: अलिकति पैसा वा कमिसनको लोभमा परेर आफ्नो ब्याङ्क खाता अरूलाई दिँदा आफूले नगरेको अपराधमा मुसिने जोखिम हुन्छ। हेर्नुहोस्, त्यसैले यस्ता कुरामा सदैव सचेत रहनुपर्छ। अपरिचित व्यक्तिलाई ब्याङ्क अकाउन्ट, एटीएम, सिम कार्ड कहिले पनि दिनु हुँदैन। चिनेकै वा भेटेकै मान्छे भए पनि यस्ता विवरण दिनु हुँदैन। हेर्नुहोस्, कसैले ब्याङ्क अकाउन्ट वा सिम कार्ड माग्यो भने शंका गर्नुपर्छ।
2: हो, त्यही शंका लागेर सर अनि मैले दाइलाई यहाँ लिएर आएकी।
1: हो, यो घटनाबाट ठूलो पाठ सिकियो। अब कहिल्यै पनि यस्तो लोभमा परेर आफ्नो व्यक्तिगत विवरण अब कसैलाई पनि दिन्न।
2: सर, त्यो ठगलाई त त्यसै नछोड्नु होला, त्यसले गर्दा धन्न दाइ फस्नु भएको।
0: अब यसो गर्नुहोस्, त्यो मान्छेलाई हामीसँग थप ब्याङ्क खाता छ भनेर बोलाउनुहोस् अनि तपाईँहरूसँग हामी पनि जान्छौँ।
1: हुन्छ सर, त्यसै गरौँ।
0: तपाईँ दिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटक प्रलोभन। यस नाटकका लेखक अम्बिका केसी, नाटकमा भाग लिने कलाकारहरू अम्बिका केसी, भानुभक्त खड्का र दीपक राज विश्वकर्मा।
2: हवस् त, यिनै सामग्री सँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिहर नाथ योगी, प्राविधिक मित्र सुलोचना भट्टाचार्य, सहकर्मी दीपक राज विश्वकर्मा र म अम्बिका केसी पनि विदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।
3: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बात छैन।

0: होइन बाघै आयो चाहिँ लौ आयो आयो भन्दैछौ त के आयो
1: हो त नि रेडियो टाइगर आयो
2: यो हो रेडियो टाइगर 79.2 मेगाहर्ज गर्जन सस्नदै बाघ झैं।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछ नि त।
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुरिकाउ बर्दिया।
3: प्रोपराइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482974।
4: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम।
5: यति बेला साँझको 7 बजेको छ। विश्वासी रूप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना। विश्वासी रूप बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका वडा नम्बर 8 मडेलाको गत भादौ 9 गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार 31 औं वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति, समय र स्थानमा हुने भएकाले यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थित भइदिन हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौं। साथै 31 औं वार्षिक साधारण सभामा प्रस्तुत गरिने साधारण सभाको प्रस्ताव सहितको वार्षिक प्रतिवेदन संस्थाका सेवा केन्द्रबाट लैजानु हुन तथा संस्थाको पेज वा वेबसाइट विश्वासिलो.com.np डाउनलोड गरी अध्ययन गर्न हुन तथा साधारण सभामा सुझाव प्रदान गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। यही असोज 17 गतेका लागि बाँसगढीमा वनस्पति देवी सामुदायिक वनको भवन बाँसगढी 5, बाँसगढीका लागि सामुदायिक वन समितिको भवन बाँसगढी 8 हार्दिक संकलन केन्द्रका लागि र श्री ज्ञान ज्योति मावि पढियाताल 4 खैरणी मैना पोखरका लागि।
6: बनियाभरका लागि जोगी गाउँ हाट बजार 12 बर्दिया 2 बनियाभर।
7: मानपुर टपरा मिरमिरेको लागि श्री नेपाल राष्ट्रिय गणेश माध्यमिक विद्यालय गेरुवा 6 टपरा। राजापुरका लागि दुर्गा तथा राम जानकी मन्दिर।
6: बिहानी बजारका लागि श्री कालिका प्रावि थापापुर गेरुवा 1 बिहानी बजार।
7: पारिजात संकलन केन्द्रका लागि त्रिभुवन माध्यमिक विद्यालय मधुबन 1 सूरी पटुवा। ठाकुरद्वाराका लागि सामुदायिक वनको भवन ठाकुर बाबा 9 ठाकुरद्वारा।
5: यही असोज 17 गते बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म प्रतिनिधि भेला केन्द्रीय कार्यालय मडेला बर्दिया। यही असोज 23 गते अध्यक्ष विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका 8 मडेला बर्दिया।
8: पढ्दै सिक्दै कमाउँदै आफ्नो भविष्यको सही योजना बनाउने समय आएको छ। के तपाईँ पर्यटन तथा होटल म्यानेजमेन्टको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने लुम्बिनी बौद्ध विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सिद्धार्थ एकाडेमी अफ टुरिज्म एन्ड हस्पिटालिटी म्यानेजमेन्ट नेपालगंज बाँकेको विशेष करियर काउन्सिलिङ कार्यक्रममा सहभागी हुनुहोस्। जहाँ तपाईँले पाउनुहुनेछ पर्यटन तथा होटल म्यानेजमेन्टमा अध्ययनका अवसर, व्यवहारिक अनुभव, रोजगारी तथा करियर निर्माणका सम्भावना बारे महत्वपूर्ण जानकारीहरू। कार्यक्रम कुनै स्थान र समय यही असोज 16 गते शुक्रबार दिउँसो 1 बजेदेखि त्रिभुवन नमुना माध्यमिक विद्यालय भरिगाउँ र दिउँसो 2:15 बजेदेखि सूर्य माध्यमिक विद्यालय पग्नाहा। अब जानकारीका लागि 98582311 सम्पर्क गर्न सकिनेछ।
9: अन्त कहाँ हुनु नि? नमन सपिङ सेन्टरमा हो।
10: अरे अरे सपना, तिमी कता जान लागे कि?
11: कहाँ हुनु? नमन सपिङ सेन्टरतिर।
10: ए रमेश पर्ख न, कता हेरेको के?
12: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारस है। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
10: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
12: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
10: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98570-29017 र 98570-33582।
9: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
13: कृषि सम्बन्धी जानकारी, सफल कृषकका कुरा।
14: के हुन् त समस्या, के हुन् त विकल्प?
13: कृषि प्रधान मुलुकमा कृषिलाई व्यवसायीकरण गर्ने हाम्रो जिम्मेवारी।
14: कृषि तथा पशुपालन सम्बन्धी सम्पूर्ण जानकारी
13: कार्यक्रम हाम्रो खेती हाम्रो कृषि हरेक महिनाको 1 र 15 गते, समय 7:00 र बिहान पुनः प्रसारण 7:00 रेडियो टाइगर FM बाट सुन्न नभुल्नुहोला।
14: कार्यक्रम हाम्रो खेती हाम्रो कृषि।

0: हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्बन्धी सूचना। हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था ठाकुरबाबा नगरपालिका एक भुरी गाउँ बर्दियाको 7 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थान नहुने भएकाले पासबुक सहित अनिवार्य उपस्थितका लागि सम्पूर्ण शेयर सदस्यज्यूहरूमा हार्दिक आमन्त्रण गर्दछौ।
1: केन्द्रीय सेवा केन्द्रको लागि कार्यालय परिसर, ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक भवन,
2: पर्यटन सेवा केन्द्रको लागि रातो बंगला एकेडेमी बकुवा, राधा कृष्ण सेवा केन्द्रको लागि कार्यालय परिसर, जनचेतना सेवा केन्द्रको लागि सरस्वती आबी नेउलापुर। साधारण सभा हुने मिति यही असोज 17 गते बिहान 11 बजे।
1: वृद्धि सेवा केन्द्रको लागि कार्यालय परिसर, उत्सव सेवा केन्द्रको लागि भेरी माध्यमिक विद्यालय ललितापुर, सक्रिय सेवा केन्द्रको लागि कार्यालय परिसर, छारी सेवा केन्द्रको लागि नेपाल राष्ट्रिय प्राथमिक विद्यालय दौलतपुर,
2: प्रेरणा सेवा केन्द्रको लागि कार्यालय परिसर।
1: साधारण सभा हुने दिन यही असोज 18 गते बिहान 11 बजे
2: र केन्द्रीय साधारण सभा त्रिभुवन नमुना मावि भुरी गाउँ।
0: अध्यक्ष हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था ठाकुरबाबा नगरपालिका एक भुरी गाउँ बर्दिया।
3: होइन पाकै आयो चाहिँ लौ आयो आयो भन्दै छौ त के आयो
4: हो त नि रेडियो टाइगर आयो।
5: यो हो रेडियो टाइगर 79.2 मेगाहर्ज गर्जन सधैँ बाघ झैं।

0: मेडिकल हल घुरी गाउँमा तपाईँहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिसा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिसा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1 घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
1: यो हो रेडियो टाइगर 910.2 मेगाहर्ज।

0: सूचना समाचार अनि मनोरञ्जन को साथी रेडियो टाइगर रेडियो टाइगर स्टूडियो टाइम यति बेला रात्रिको 8 बजेको छ। यस टाइमसेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली परिगाउँ बजार बर्दिया।
1: विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना। विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका वडा नम्बर 8 मडेलाको गत भादर 9 गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार 31 वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति समय र स्थानमा हुने भएकाले यस्तै सूचनालाई आधार मानि अनिवार्य उपस्थित भइदिन हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। साथै 31 वार्षिक साधारण सभामा प्रस्तुत गरिने साधारण सभाको प्रस्ताव सहितको वार्षिक प्रतिवेदन संस्थाका सेवा केन्द्रबाट लैजानु हुन तथा संस्थाको पेज वा वेबसाइट विश्वासिलो.com.np बाट डाउनलोड गरी अध्ययन गर्न हुन तथा साधारण सभामा सुझाव प्रदान गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। यही असोज 17 गतेका लागि बाँसगढीमा वनस्पति देवी सामुदायिक वनको भवन बाँसगढी 5 बाँसगढीका लागि सामुदायिक वन समितिको भवन बाँसगढी 8 हार्दिक संकलन केन्द्रका लागि र श्री ज्ञान ज्योति मावि पढिया ताल 4 खैरणी मैना पोखरका लागि
2: बनियाभरका लागि जोगी गाउँ हाट बजार 12 बर्दिया 2 बनियाभर
3: मानपुर टपरा मिरमिरेको लागि श्री नेपाल राष्ट्रिय गणेश माध्यमिक विद्यालय गेरुवा 6 टपरा राजापुरका लागि दुर्गा तथा राम जानकी मन्दिर
2: बिहानी बजारका लागि श्री कालिका प्रावि थापापुर गेरुवा 1 बिहानी बजार
3: पारिजात संकलन केन्द्रका लागि त्रिभुवन माध्यमिक विद्यालय मधुवन 1 सूरी पटुवा ठाकुरद्वाराका लागि सामुदायिक वनको भवन ठाकुर बाबा 9 ठाकुरद्वारा
1: यही असोज 17 गते बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म प्रतिनिधि भेला केन्द्रीय कार्यालय मडेला बर्दिया यही असोज 23 गते अध्यक्ष विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका 8 मडेला बर्दिया।

0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कूल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
1: त्यो सँगै सिरक, डचना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-086-93।
4: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
5: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हातखुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृग सम्बन्धी फिजिसियन सेवा, नाक, कान, घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुर बाबा नगरपालिका 1, फुरीगाउँ, बर्दिया। सम्पर्क फोन नम्बर 084-40-30-82।

0: हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्बन्धी सूचना। हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था ठाकुरबाबा नगरपालिका एक भोरी गाउँ बर्दियाको 7 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा हुने भएकाले पासबुक सहित अनिवार्य उपस्थितका लागि सम्पूर्ण शेयर सदस्यज्यूहरूमा हार्दिक आमन्त्रण गर्दछौ।
1: केन्द्रीय सेवा केन्द्रको लागि कार्यालय परिसर, ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक भवन,
2: पर्यटन सेवा केन्द्रको लागि रातो बंगला एकेडेमी बकुवा, राधा कृष्ण सेवा केन्द्रको लागि कार्यालय परिसर, जनचेतना सेवा केन्द्रको लागि सरस्वती आबी नेउलापुर। साधारण सभा हुने मिति यही असोज 17 गते बिहान 11 बजे।
1: वृद्धि सेवा केन्द्रको लागि कार्यालय परिसर, उत्सव सेवा केन्द्रको लागि भेरी माध्यमिक विद्यालय ललितापुर, सक्रिय सेवा केन्द्रको लागि कार्यालय परिसर, छारी सेवा केन्द्रको लागि नेपाल राष्ट्रिय प्राथमिक विद्यालय दौलतपुर,
2: प्रेरणा सेवा केन्द्रको लागि कार्यालय परिसर।
1: साधारण सभा हुने दिन यही असोज 18 गते बिहान 11 बजे
2: र केन्द्रीय साधारण सभा त्रिभुवन नमुना मावि भुरी गाउँ।
0: अध्यक्ष हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था ठाकुरबाबा नगरपालिका एक भुरी गाउँ बर्दिया।
3: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।
4: पुत्र आ तेरा दूल्हा नहीं है, ऐसा खिलौना है?
5: नहीं, यही है मेरा दूल्हा।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा संसद अधिवेशन अन्त्य हुँदै गर्दा विपक्षीको निशानामा सरकार, प्रधानमन्त्रीलाई उत्तरदायी बन्न सुझाव।
1: सबै परम्परा तोड्छु र भत्काउँछु भनेर अगाडि बढ्दा आफैलाई कहीँ कतै बुमर्याङमा पार्ने अवस्था सिर्जना पनि आफैले नबनाउनुहोस्, त्यो हाम्रो सुझाव पनि।
0: भोलिबाट अन्त्य हुन लागेको अधिवेशन समग्रमा कति प्रभावकारी रह्यो?
2: विगतमा जसरी प्रश्न र प्रस्तावमा अलिकति सजग हुन्थ्यो, त्यो खालको सजगता चाहिँ पाइएन।
0: पत्रकार हरिबहादुर थापासँगको कुराकानी र फ्लाई दुबई विमान प्रकरणमा इरानको सम्भावित संलग्नताबारे अहिले नै केही भन्न नसकिने नेतन्याहुको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिङ र दाहालबाट सुन्नुहोस्। संयुक्त राष्ट्रसंघको मानवाधिकार निकायका प्रमुखले दुईवटा घातक सुई दिँदा पनि बाँच्न सफल भएकी एक महिलालाई पुनः मृत्युदण्ड दिने प्रयास नगर्न संयुक्त राज्य अमेरिकाको टेनेसी राज्यलाई आग्रह गरेका छन्। भोल्कर टर्कले मृत्युदण्ड दिने असफल प्रयासले निम्त्याएको शारीरिक र मानसिक पीड़ा अत्यन्त निन्दनीय र क्रूर रहेको बताए। हत्याको अभियोगमा 30 वर्ष अघि दोषी ठहर गरिएकी क्रिस्टा पाइकलाई अस्पताल लगिएको छ, तर उनको अवस्थाबारे केही भनिएको छैन। टेनेसीका गवर्नरले यसै वर्षको अन्त्यका लागि निर्धारण गरिएका सबै मृत्युदण्डलाई अस्थायी रूपमा स्थगन गरिएको घोषणा गर्दै घटनाको पूर्ण अनुसन्धानका लागि आदेश दिएका छन्। दुबईबाट इजरायलतर्फ उड़ान भरिरहेको विमान एकजना सहचालकले दुर्घटना गराउने प्रयास गरेको भनिएको घटनाबारे यूएईले औपचारिक अनुसन्धान थालेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संदिग्धलाई यूएई लगिने र अनुसन्धानमा इजरायल पनि सहभागी हुन पाउने विश्वास व्यक्त गरेका छन्। नेतन्याहुले अहिले नै इरानको संलग्नता रहेको कुनै संकेत रहे या नरहेको टिप्पणी गर्नु हतारो हुने बताएका छन्। इजरायलका राष्ट्रपति आइजाक हेर्जोगले बीबीसीसँग भने, ककपिटको ढोका खुला थियो किनभने साहसी भारतीय पाइलट आफूलाई धारिलो हतियार प्रहार गर्ने सह पाइलटसँग लड़िरहेका थिए। सह पाइलट विमान खसाल्न चाहन्थे। एक मिनटमै विमान नाटकीय रूपमा धेरै तल खसेको थियो। इजरायलीहरूले दौड़िएर आतंकवादीलाई बाहिर निकाले, उसको हात बाँधे, पाइलटलाई पनि बाहिर निकाले र उनको हेरविचार गरे। यो मिलेर परिस्थिति अनुसार चल्न सक्ने व्यक्तिहरूले गरेको गजबको साहसिक काम हो, इजरायली राष्ट्रपतिको भनाई। दोषी ठहर नभई लगभग 9 वर्ष थुनामा राखिएका एकजना ब्रिटिश सिख अभियानकर्तालाई भारत स्थित एउटा जेलबाट रिहा गरिएको छ। स्कटल्याण्डका जगतार सिंह जोहाललाई भारतमा उनको विवाह भएको केही साता लगतै कथित आतंकवादी कसुरसँग जोडेर सन् 2017 पक्राउ गरिएको थियो। धार्मिक र राजनीतिक व्यक्तिहरूको श्रृंखलाबद्ध हत्यामा उनको भूमिका रहेको भारतीय अधिकारीहरूले आरोप लगाए पनि उनले त्यसलाई अस्वीकार गर्दै आएका थिए। बुडापेस्टले 10 रूसी कूटनीतिज्ञलाई देश छाड्ने आदेश दिएको एक महिनापछि मस्कोले केही हंगेरीका कूटनीतिज्ञहरूलाई निष्कासन गर्दैछ। त्यसलाई जवाफमा चालिएको कदम भन्दै रूसी विदेश मन्त्रालयले हंगेरीका मस्को, सेन्ट पिटर्सबर्ग र कजान स्थित मिशनका स्टाफहरूले 2 हप्ताभित्र देश छाड्नुपर्ने उल्लेख गरेको छ, तर तनाव चर्काउने पक्षमा नरहेको हंगेरीले बताएको छ। र अफगानिस्तान स्थित राष्ट्रसंघ मिशनले कुनार र हेलमन्द प्रान्तमा गरिएका हवाई हमलामा कम्तीमा 10 गैर सैनिक मारिएको र त्यसमा अधिकांश बालबालिका रहेको जनाएको छ। पाकिस्तानले आफ्ना सुरक्षा निकायले गरेको हवाई हमलामा कम्तीमा 22 जना विद्रोही मारिएका र हतियारहरू नष्ट भएको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य हुँदै गर्दा प्रतिपक्षी दलका सांसदहरूले सरकारको शासन शैली र संसदप्रतिको जवाबदेहिताप्रति चर्को असन्तुष्टि जनाएका छन्। प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठकहरूमा विपक्षी सांसदहरूले सरकारका कतिपय काम कार्यवाहीबारे प्रश्न गर्दै संसदलाई पर्याप्त जानकारी दिनुपर्ने र उठेका सवालप्रति थप जवाफदेही हुनुपर्ने माग गरेका हुन्। दुवै सदनका चालू अधिवेशन भोलि मध्यरातीबाट अन्त्य हुँदैछ। सरकारका विभिन्न मन्त्रीहरूले संसदमा उठेका प्रश्नहरूको जवाफ दिने गरेका देखिए पनि प्रधानमन्त्री वालेन्द्र शाहको न्यून उपस्थितिलाई लिएर भने चालू अधिवेशनका बैठकहरूमा प्रश्न उठ्दै आएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्ने क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संसदप्रति प्रधानमन्त्रीको व्यवहारप्रति तीव्र असन्तुष्टि व्यक्त गरे। उनले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जानु अघि र फर्किएपछि प्रधानमन्त्रीले संसदलाई त्यसबारे कुनै जानकारी नगराएकोमा विमति जनाए।
1: संसदलाई जानकारी दिएर महासभामा उपस्थित भनेको परम्परा मात्रै होइन, आफैले उठाउने विषयवस्तुहरूको संसदीय वैधता पनि हो। यसरी नै संसदीय जवाबदेहिता र अन्तर्राष्ट्रिय कूटनीतिक जिम्मेवारी बीच सन्तुलन कायम गरिन्छ। महासभाबाट फर्केर आइसके पछाडि त्यहाँ भएका गरिएका गतिविधिहरू संसदलाई जानकारी गराइएको भए राम्रै हुन्थ्यो, तर त्यस्तो पनि भएन। सबै परम्परा तोड्छु र भत्काउँछु भनेर अगाडि बढ्दा आफैलाई कहीँ कतै गुमर्याङमा पार्ने अवस्था सिर्जना पनि आफैले नबनाउनुहोस्।
0: अङ्गेन्द्रले शाह नेतृत्वको सरकारको छ महिने कार्यकाल उत्साहजनक हुन नसकेको टिप्पणी पनि गरे। स्पष्ट जनादेश पाए पनि सरकारले अपेक्षित शासकीय कौशल प्रदर्शन गर्न नसकेको उनको भनाई थियो। राष्ट्रिय सभामा पनि सरकारका विभिन्न निर्णय र काम कार्यवाहीहरूबारे प्रश्न उठेका छन्। नेकपा एमालेकी रामकुमारी झाँक्रीले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रणमा लिइएको घटनाबारे सरकारले संसदलाई जवाफ दिनुपर्ने बताइन्।
4: यो भनेको के हो भने राज्यका तीनटा अङ्ग मध्ये एक्जिक्युटिभसँग भएको असीमित पावरलाई जुडिसियरी र व्यवस्थापिका दुवैले राज्यका अङ्गमाथि चाहिँ अप्रत्यक्ष यो प्रहारको तरिका हो कि सम्माननीय अध्यक्ष महोदय मार्फत यो सरकारलाई प्रधानमन्त्री र गृहमन्त्रीलाई नै कठघरामा उभाएर यसको बारेमा प्रश्न सोध्नुपर्छ, आउने सेसनमा भए पनि सोध्नुपर्छ भन्ने चाहन्छु।
0: संसदप्रति सरकारको दृष्टिकोणलाई लिएर प्रश्न उठिरहेका बेला सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले भने प्रधानमन्त्रीको बचाउ गर्दै आएका छन्। प्रधानमन्त्री शाह भाषणभन्दा सरकारको काम र त्यसको परिणाममा केन्द्रित रहेका उनीहरूको तर्क रहने गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालू अधिवेशन भोलि मध्यरातीबाट अन्त्य हुने सूचना जारी गरिसकेका छन्। यो अधिवेशनबाट कुल 11 विधेयक पारित भएको संसद सचिवालयले जनाएको छ। यसै सन्दर्भमा हामीले संसदीय मामिलाका जानकार पत्रकार हरिबहादुर थापालाई टेलिफोन सम्पर्क गरी शुरूमा संसदको चालू अधिवेशनको काम कार्यवाही समग्रमा कस्तो रह्यो भनेर सोधेका छौं।
2: जटिल प्रश्न भए प्रधानमन्त्री र मन्त्रीहरूले संसदप्रति चाहिँ अलिकति उपेक्षा गरेर देखिन्छ। प्रधानमन्त्री र मन्त्रीहरूले संसदलाई जसरी विश्वासमा लिएर अगाडि बढ्नु पर्थ्यो, हरेक कुराको जानकारी संसदमा गराउनु पर्थ्यो, त्यो प्रचलन चाहिँ एकदम नाजुक अवस्था जस्तो देखिन्छ यसपालि। तर सांसदहरूमा चाहिँ जस्तो कतिपय विषयहरूमा छलफल गर्ने उत्साहकै देखिन्छ। जस्तो सैद्धान्तिक विषयहरू आउँदाखेरि विधेयकमा पनि अलिकति सैद्धान्तिक बहस गर्न चाहिँ रुचाएको देखिन्छ। अर्को एकदम कमजोरी भएर प्रश्न र प्रस्तावको हकमा चाहिँ संसदमा त्यति धेरै उत्साहजनक अवस्था देखिँदैन। विगतमा जसरी प्रश्न र प्रस्तावमा अलिकति संसद सजग हुन्थ्यो, त्यो खालको सजगता चाहिँ पाइएन।
5: त्यसको कारण के देख्नुहुन्छ?
2: एउटा चाहिँ सत्तारूढ दल धेरै ठूलो भएको होइन, दुई तिहाई नजिक भएको कारणले गर्दा स्वाभाविक रूपमा सत्तारूढ दलले संसदमा प्रश्न पनि कम गर्छन्। किन प्रश्न गर्यो भने सरकारले उनीहरूलाई अलिकति फरक दृष्टिकोणले हेर्छ, कति त्यही बेलामा सत्तारूढ सांसदहरूले मन्त्री हुने पदहरू पाउने लोभ हुन्छ। एउटा चाहिँ अब डर हुनसक्छ अथवा एउटा अनुभवको कमी पनि हुनसक्छ भर्खर नै हेर्छन्। बिस्तारै सत्तारूढ दलमा अब अलिकति एउटा देखिएदेखि सत्तारूढ दलमा प्रधानमन्त्रीले चाहिँ जवाफ नदिएको कुरा सत्तारूढ दलबाट नै संसदमा नै उठेको हो, त्यसको चाहिँ त्यो सांसदहरूमा चाहिँ आक्रोश बढ्दै गएको चाहिँ देखिन्छ। अर्को चोटिबाट अलिकति फरक हुन्छ कि अर्को अधिवेशनमा चाहिँ अलिक परिपक्व जनतामा जे कुराहरू उनीहरूका प्रश्न छन् ती प्रश्न चाहिँ आउँदो अधिवेशनमा चाहिँ ल्याउँछन् कि भन्ने लाग्छ।
5: प्रतिपक्षीको भूमिका कस्तो देखियो?
2: प्रतिपक्षबाट त्यति धेरै सतर्क भूमिका देखिएन। अब तपाईँ प्रतिपक्षतिर पनि धेरै अब नयाँ सांसद नै हुनुहुन्छ, उहाँहरूलाई पनि नयाँ भएको कारणले गर्दा उहाँहरू पनि सिक्दै हुनुहुन्छ होला। र अनि अर्को चाहिँ प्रतिपक्षतिर रहेका शीर्ष नेताहरू हुनु जस्तो पुष्प कमल दाहाल, रामबहादुर बादल, यी पनि उपस्थितिहरू एकदम कम न्यून देखिन्छ। संसदमा चाहिँ जसरी त्यो उनीहरूले माहौलका लागि काम गर्नुपर्ने हो, विपक्षको पनि खास त्यसरी उत्साहित भएको चाहिँ पाइँदैन।
5: संसदप्रति जसरी उत्तरदायी जवाफ दिइ हुनु पर्थ्यो त्यो चाहिँ देखिएन भने त्यो चाहिँ व्यवस्था गरे हो वा खासै त्यो गर्नु नगर्नुको औचित्य छैन भने के हुन सक्छ?
2: प्रधानमन्त्रीले सुरुदेखि नै संवाद गर्न जनतासँग पनि त्यति रुचाएको देखिँदैन र संसदसँग नै संवाद गर्न चाहेको देखिँदैन। खालि प्रधानमन्त्री फेसबुक र सामाजिक सञ्जालमा मात्रै मुहित बढी हुनुभएको छ। अब अहिले प्रारम्भिक चरण छन्, प्रधानमन्त्री एकदम लोकप्रिय हुनुहुन्छ, त्यो कारणले कम प्रश्न उठ्दै गएको छ। तर बिस्तारै जुन मुलुकमा समस्याहरू बढ्दै गएका छन्, महँगीले चर्को रूप लिँदै गएको छ, त्यसरी बढ्दै गएपछि भोलि चाहिँ प्रधानमन्त्रीले जनतालाई विश्वासमा लिन्छु भनेर संसदै बोल्दा पनि पत्याउन नसक्ने दिन पनि आउन सक्छ। जवाब दियो भने शङ्का कम हुन्छ, जब जवाब दिँदैन, जब प्रधानमन्त्री संवाद गर्दैन, त्यो चाहिँ शङ्का आशंका चेताएर चाहिँ एकदम बाँकिँदै जान्छ। त्यही कारण शङ्का आशंका बढ्नु पूर्वै प्रधानमन्त्रीले संवादमै आउनुपर्छ।
5: भनेपछि संसद गइराख्दा उनलाई नै फाइदा हुन्छ।
2: संसद त प्रधानमन्त्रीको लागि हरेक कुरा व्यक्त गर्ने अवसर हो। प्रधानमन्त्री राज्य संयन्त्रमा भएका सबै काम कारवाहीहरू आफ्नो पारदर्शी ढङ्गले औचित्य फुलाउँदै आम जनतालाई विश्वासमा लिने माध्यम भने संसदै हो। भोलि त त्यो इतिहास पनि हो, प्रधानमन्त्रीले संसदको गोष्ठमा गएर बोल्नु भनेको प्रधानमन्त्रीकै लागि हितकर हो। आम नागरिकले त उहाँले नदे प्रधानमन्त्री दिनु भएन भने अनेक तवरले सुइएका सूचनाहरूबाट पनि आफ्नो एउटा मान्यता बनाउने ठाउँ हुन्छ। त्यो सुइएका सूचनाबाट मान्यता बनाउनु भन्दा प्राथमिक सूचना यो हुन् भनेर संसदको गोष्ठमा प्रधानमन्त्रीले भन्नुभयो भने उहाँकै लागि फाइदा हो।
0: उनी थिए पत्रकार हरिबहादुर थापा, साथी गनी अन्सारीसँग कुरा गर्दै। अब अर्को प्रसंग, भोटेकोशी बाढ़ीमा घरसँगै रोजगारी समेत गुमाएका कतिपयलाई अहिले जीविकोपार्जनको चिन्ता थपिएको पाइएको छ। होल्डिङ सेन्टरमा आश्रय लिइरहेका उनीहरूले गर्दै आएको काम समेत गुमेपछि आमदानीको स्रोत बन्द भएको बताएका हुन्। नुवाकोटबाट शक्ति माया तामाङको रिपोर्ट।
6: विनाशकारी बाढ़ी पहिले अपर त्रिशुली 216 जल विद्युत आयोजनामा काम गरी जीविकोपार्जन गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिका मैलुङका कृष्ण बहादुर तामाङका अनुसार जल विद्युतमा काम गरेर परिवारको पालन पोषण, बालबालिकाको शिक्षादेखि सबै धानेको थियो। तर विनाशकारी बाढ़ीले कार्यस्थलमा क्षति पुर्याएसँगै काम विहीन हुँदा आमदानी टुटेको उनले बताए।
7: न घर हुने, न जमिन हुने, घर भएको ठाउँमै खोला छ। पहिला पो काम गर्दाखेरि कमाएर बसेको थियो, कमाई समय केही छैन, अब कहाँ कमाउने, बस्ने ठाउँ पनि छैन, हाम्रो बच्चाहरूलाई कसरी पढाउने, हामीलाई चाहिँ पिर चिन्ता छ, रोजगारीहरू पाए भने हुन्थ्यो हामीलाई चाहिँ।
6: त्यस्तै त्यही जल विद्युत आयोजनामा काम गर्दै आएका तुलु तामाङलाई आगामी दिन कसरी चलाउने भन्ने चिन्ताले सताउँछ।
8: बाढी आउनु भन्दा पहिले त ठिकै चलिरहेको थियो र अहिले चाहिँ हामीलाई धेरै समस्या छ। यो रात भने धेरै सधैँ त आउँदैन, यो पछि पछि हामी के गर्ने, कसरी कमाउने, कसरी चलाउने, सबैजना
6: बिदुर नगरपालिका वडा नम्बर 1 ढुङ्गेमा फर्निचर व्यवसाय गर्दै आएका रामबाबु श्रेष्ठलाई पनि उस्तै पीड़ा छ।
9: त्यो भए भरको अब काम गर्ने औजारहरू सबै बाढ़ीले लग्यो, कहाँ गएर के गरेर कसरी जीवन चलाउने, के गर्ने, अलिकति सामान मात्रै पाए पनि धेरै हामीलाई राहत हुन्थ्यो। काम गर्ने औजार सौजार यताउति
6: विनाशकारी बाढ़ीले पुर्याएका क्षतिको विवरण संकलन गरी छिटै सुरक्षित स्थानमा पुनस्थापनासँगै जीविकोपार्जन कार्यहरूमा सामेल गर्न श्रमिकहरूले माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। यो साताबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौ। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दुबईबाट तेल अभिव जाने क्रममा पाइलटलाई सह पाइलटले धारिलो हतियार प्रहार गरी विमानलाई नियन्त्रणमा लिने प्रयास गरेको घटनामा इरान संलग्न थियो या थिएन अहिले नै भन्न हतारो हुने बताएका छन्। फ्लाई दुबईको उक्त विमान उडान थालेको 2 घण्टापछि 17,000 फीट तल खसेको थियो। यात्रु र चालकहरूले हमलाकारीलाई काबूमा लिएपछि विमानलाई सुरक्षित अवतरण गराइएको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट फणीन्द्र दाहालबाट।
3: धारिलो हतियार प्रहार गरिएका पाइलट क्याप्टन स्मिथ मचार रहेको र उनी भारतीय नागरिक रहेको अधिकारीहरूले बताएका छन्। अस्पतालमा उपचार गराइरहेका उनको अवस्था स्थिर रहेको जनाइएको छ। इजरायली प्रधानमन्त्रीले ती पाइलटलाई वास्तविक नायकको संज्ञा दिएका छन्। साउदी अरेबियामा पक्राउ गरिएका संदिग्ध हमलाकारीलाई संयुक्त अरब एमिरेट्स हस्तान्तरण गरिने अपेक्षा गरिएको नेतान्याहुले फक्स न्यूजलाई बताएका छन्। उनलाई उक्त घटनामा इरानको संलग्नताको कुनै संकेत देखिएको थियो भन्ने प्रश्न गरिएको थियो। अहिले नै जवाब दिनु हतारो हुने बताएका नेतान्याहुले पक्राउ पाइलटमाथि साउदी अरेबियाले अनुसन्धान गरिरहेको बताए। यूएईका प्रमुख अभियोजकले बिहिबार अनुसन्धान थालिएको बताउँदै सो घटनासँग कुनै आतंकवादी गतिविधिको सम्बन्ध रहे या नरहेको पनि जाँच गरिने बताएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोरयाब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।

0: नमस्कार, म सञ्जय ढकाल
1: र म प्रतीक्षा खनालको
0: बीबीसी नेपालीबाट उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालोमा आज हामी बाढी प्रभावित क्षेत्रमा स्कूलहरू सञ्चालन हुन थाल्दा विद्यार्थीहरूलाई उपलब्ध सहयोग बारे कुरा गर्छौ।
2: हरेक विद्यार्थीहरूलाई एजुकेसन किट भनेर एउटा प्याकेजै बनाएर उपलब्ध गराउने कुराहरू भएको।
1: डीएनए म्याचिङ के हो र कसरी सपहिचान गर्न यसको उपयोग गर्न सकिन्छ?
2: बुवा आमा छोरा छोरी दाजुभाइ आइपर्ने जिल्ला प्रहरी कार्यालयमा गएपछि हस्पिटलसँग समन्वय गरेर उहाँको ब्लड स्याम्पलिङ निकाल्ने काम गर्छ।
0: र विपदमा परेकाहरूका निम्ति अन्य जीवन उपयोगी सामग्रीहरू।
1: भोटेकोशी त्रिशुली बाढी आएको एक महिनापछि त्यहाँका स्कूल विस्तारै शुरू हुन थाल्दा भौतिक पूर्वाधार, यातायातदेखि विद्यार्थीको मनोविज्ञान र शिक्षकहरूको पीड़ा जस्ता विविध चुनौती देखा परिरहेका छन्। कापी कलम र पढ़ने ठाउँको जुहो मात्र होइन, यातायात सम्पर्क विच्छेद भएका ठाउँका विद्यार्थीलाई व्यवस्थापन गर्न विभिन्न उपायहरू गरिएका देखिन्छन्। यस विषयमा निरञ्जन राजवंशीले तयार पारेको एक रिपोर्ट।
3: झण्डै महिना दिनपछि स्कूल जान पाएकोमा विद्यार्थीहरू खुशी देखिन्छन्। एक आपसमा भेटघाट हुने, मनोवैज्ञानिक रूपमा सहज वातावरण सृजना गराउने र आवश्यक सामान वितरण गरिने काम भइरहेको छ। रसुवा शिक्षा विकास तथा समन्वय इकाई अन्तर्गत शिक्षा विभागका सूचना अधिकारी जीवन दाहाल भन्छन्,
2: एउटा शिक्षा समूह भनेर गठन गर्यो, जुन चाहिँ पीडीसीयूको नेतृत्वमा जो विद्यार्थीहरूले अभिभावक गुमाए, आफ्नो सामग्री गुमाए, उनीहरूलाई चाहिँ हरेक विद्यार्थीहरूलाई एजुकेसन किट भनेर एउटा प्याकेजै बनाएर उहाँहरूलाई उपलब्ध गराउने कुराहरू भएको।
3: विद्यालय प्रवेश गर्ने यो पहिलो चरण मात्रै हो। समस्याका थुप्रोहरू अझै धेरै देखिएका छन् र भिन्न भिन्न प्रकारका पनि। नुवाकोटको देवीघाट स्थित जगत प्रकाश जङ शाह संस्कृत माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर डंगोल, स्कूल सञ्चालन गरिए पनि पुल बगाएकोले खोला पारेको विद्यार्थीको पढ़ाई छुट्ने चिन्तामा छन्। त्यसको लागि छात्रावास आवश्यक रहेको उनी बताउँछन्।
4: यो दक्षिण तार, पिपल डाँडा, कोमल तार, मूलथला, बोमिदेशी बाढा आउनुपर्ने विद्यार्थी 170 जना जति छन्। ती विद्यार्थीहरूलाई चाहिँ अब यतापट्टि आउनलाई चाहिँ समस्या भयो र त्यो समस्याको लागि चाहिँ हामीले चाहिँ अब के पहल गरिरहेको छौँ भने होइन, अब कुनै संस्थाले चाहिँ अलिअलि त्यो ओली यो चाउनी जो व्यवस्था पनि गरिरहेका छौँ। चाहिँ अब मुख्य एउटा समस्या चाहिँ अहिले हामीले त्यो यतापट्टि एउटा होस्टेल राखेर चाहिँ चलाउने भनेर हामीले आयोजना गरेको राख्नु पनि राखेर चाहिँ त्यसले राख्नु चाहन्छन्।
3: पूर्ण रूपमा विद्यालय क्षति पुगेका कतिपय स्थानका विद्यार्थीहरूलाई नजिकको विद्यालयमा पढ़ाईको व्यवस्था गरिएको छ, तर त्यहाँ नयाँ विद्यार्थीहरू समायोजन गर्न कठिनाई भइरहेको देखिएको छ। विद्यार्थीका मात्र होइन, शिक्षक शिक्षिकाहरूको समस्या पनि उत्तिकै देखिन्छ। त्रिभुवन त्रिशुली उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शर्मिला श्रेष्ठ,
5: म नै भक्कानेर आउँछु कि कसरी गर्ने, अनि कतिजनाको घरै छैन, कतिजना रुममा बस्नु भएको छ, रुममा भएको नि अब मैले यति वर्ष काम गरेको मेरो सबै गयो भने त्यो त माइन्डमा त एकदमै छ नि, सिर त आफ्नो पीडा छ, त्यो भएर नि भित्र पीडा चाहिँ जुटाएर बच्चाहरूलाई चाहिँ ल है नआत्यो है अब हुन्छ है हाम्रो स्कुल हुँदैछ हामी पढाउँदैछौँ अब आँटिनु पर्दैन भनेर अब बच्चाहरूलाई सान्त्वना दिएर बस्नु परेको कि तर आफ्नो मनभित्रको पीडा चाहिँ आफै झुन्छ।
3: ठूलो उमेर भइसकेका विद्यार्थीहरूको पढ़ाई विगतमा भन्दा फरक तरिकाले गरिनुपर्ने कतिपयको सुझाव छ। शिक्षाविद विद्यानाथ कोइराला,
6: एकदम छिटै सिकाउनु पर्ने अवस्था छ, किनभने अब कति कता सहारहीन नै भएको छन्। त्यो अर्ध सहारहीन केटाकेटीहरूको निम्ति चाहिँ कमसे कम गरी खाने सिपहरू चाहिँ के सिप, अनि उनले जे उत्पादन गर्छन् त्यो चाहिँ किन्ने नेपालीकाले ग्यारेन्टी गर्ने किसिमको तरिका गरिदियो भने अनि यिनीहरूलाई चाहिँ के हुन्छ, एकसाथ पढाइ पनि हुन्छ अनि उनले कमाउने कुरा गर्ने पनि कमाइ र पढाइ जोड्ने किसिमको तरिका पनि हुन्छ अनि आश्वस्त हुनको निम्ति मास काउन्सिलिङ भनेर प्रविधिबाट काउन्सिलिङ पनि गर्न सकिन्छ। यो उपाय चाहिँ जरुरी हो भन्ने लाग्छ मलाई।
3: बाढीबाट रसुवादेखि धादिङसम्मका 42 विद्यालयमा क्षति पुग्दा झण्डै 14,000 विद्यार्थीको पठन पाठन प्रभावित भएको सरकारी तथ्याङ्क छ। त्यसमा 200 विद्यार्थी र 8 शिक्षक पनि हराइरहेको बताइएको छ।
0: तपाईँ बीबीसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो सुनिरहनु भएको छ। बाढ़ीको कारण धेरै मानिसहरूले आफ्नो आफन्त तथा साथीभाइ गुमाए। भेटिएका कैयन शवको पहिचान गर्न सरकारले डीएनए परीक्षण गराइरहेको छ। डीएनए परीक्षण कसरी गराउने अनि त्यसको परिणाम कति समयमा आउने हो भन्ने विषयमा हामीले नदीले बगाएर पुर्याएको धेरै शव भेटिएको चितवन जिल्लाका प्रहरी उपरीक्षक रामेश्वर पौडेलसँग कुराकानी गरेका छौं।
2: यो सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा जसको चाहिँ मिसिङ मान्छे आफन्त मिसिङ हुनुभएको छ, उहाँको आफन्त अब विशेष गरेर क्लोज रिलेटिभ भन्छ त्यसलाई, बुवा आमा छोरा छोरी दाजुभाइ आफ्नो चाहिँ पाइ पर्ने जिल्ला प्रहरी कार्यालयमा गएपछि जिल्ला प्रहरी कार्यालयले त्यहाँको चाहिँ सरकारी हस्पिटलसँग समन्वय गरेर उहाँको चाहिँ ब्लड स्याम्पलिङ निकाल्ने काम गर्छ।
7: डिएनए परीक्षण गर्न कति समय लाग्छ अनि यो परीक्षणको रिजल्ट कति दिनसम्म आउँछ अनि यो बाढी प्रभावितहरूको गुनासो के छ भने लामो समयसम्म लागेको भन्ने गुनासो छ।
2: रिपोर्ट कहिले आउँछ भन्ने कुरामा हामी प्राविधिक टेक्निकल कुरो भयो, यसमा हाम्रो नेपाल प्रहरीको विधि विज्ञान परीक्षालाई र कुमलटामा रहेको विधि विज्ञान परीक्षालाई दुईटाले परीक्षण गरिरहेको छ, अरूलाई प्रायोरिटी छोडेर यसलाई अहिले डिएनलाई प्रायोरिटी दिएर काम भइरहेको छ, सफरमा काम भइरहेको छ। जति मान्छेले हामीलाई फोन गरेर सुन्नु भएको छ हामीले पनि यो चाँडो आउँछ भनेर चाहिँ ठ्याक्क काम प्रोसेसमा भइरहेको छ र डिएनए प्रोफाइलिङ म्याचिङ भइसकेपछि क्लोज रिलेटिभको ब्लड स्याम्पलिङ र डिएनए जुन डेड बडीको डिएनएको म्याचिङ भएपछि सुरक्षित राखिएका सबैलाई हामीले हस्तान्तरण गर्न हामी तयार।
7: यो आफन्तहरू गुमाएका यो बाढीबाट कतिजना चाहिँ वैदेशिक रोजगारीमा पनि हुनुहुन्छ होइन, उहाँहरू चाहिँ केही कारणहरूले गर्दाखेरि नेपाल आउन नपाउनु भएको अवस्था पनि छ, त्यस्तो अवस्थामा डिएनए परीक्षण कसरी गर्न सक्छन् होला, कस्तो व्यवस्था छ?
2: जो विदेशमा हुनुहुन्छ उहाँ विदेशमा भएको व्यक्तिले पनि डिएनए क्लोज रिलेटिभसँग डिएनए प्रोफाइल डिएनए ब्लड स्याम्पलिङ दिन पाउनुहुन्छ, उहाँले उहाँ जुन देशमा हुनुहुन्छ उहाँले चाहिँ नजिकको हस्पिटलमा गएर उहाँले रिपोर्ट चाहिँ नेपाल प्रहरीको वेबसाइटमा मेल गर्न सक्नुहुन्छ, उहाँले नेपाल प्रहरीको वेबसाइटमा मेल गर्न सक्नुहुन्छ, त्यो मेल गरेको रिपोर्टलाई चाहिँ हामीले चाहिँ त्यसलाई आधिकारिक मानेर हाम्रो चाहिँ सर्भरमा राख्नेछौँ।
7: यो डिएनए परीक्षण गर्दाखेरि यो जुनसुकै जिल्लाबाट गर्न पाउँछन् कि कहाँ कहाँ गएर गर्नुपर्छ, अनि अघि हजुरले भन्नुभएको जस्तै यो जिल्ला प्रहरी कार्यालय नजिकमा जाने भन्नुभएको थियो तर रसुवामा त कार्यालयहरू पनि पानीले बगाएको अवस्थामा छ, त्यस्तो अवस्थामा बालबालिका गर्भवती महिला ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाहरू उहाँहरूले चाहिँ जहाँ बसोबास छ त्यहीबाट डिएनए परीक्षण गर्न पाउँछन् कि?
2: आफूलाई जहाँ हुनुहुन्छ तपाईँहरू त्यही ठाउँको जिल्ला प्रहरी कार्यालयमा जानुभयो भने तपाईँहरूलाई हामीले हेल्थ डेस्क तयार गरेका छौँ, त्यो हेल्थ डेस्कमा गएर तपाईँहरूले चाहिँ ब्लड स्याम्पलिङ दिन सक्नुहुनेछ, त्यही भएर आफ्नो सहायक पर्ने जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्दैन अनुरोध गर्दछौँ।
7: बालबालिकाहरू गर्भवती महिला ज्येष्ठ नागरिकहरूलाई चाहिँ कसरी तपाईँहरूले म्यानेजमेन्ट गरेर डिएनए टेस्टको लागि चाहिँ कसरी गर्नुभएको छ?
2: उहाँले हामी आउन नसक्ने अवस्था छ भन्यो भने हामी पनि त्यही जान सक्दैछौँ, डिएनए प्रोफाइललाई हामी समस्या छ यस्तो छ भनेर चाहिँ यदि कसैले भन्नुभयो भने हामी उहाँ घरमै गएर पनि हामी उहाँलाई चाहिँ ब्लड स्याम्पलिङ लिन सकिन्छ, हामी चाहिँ अवस्थामा छौँ। उहाँले जानकारी दिनुभयो म मेरो बच्चा आउन सक्ने अवस्था छैन, म गर्भवती छु, तपाईँ घर आइदिनु पर्यो भने हामी जनस्वास्थ्यको चाहिँ के अरे डक्टरलाई लिएर गएर ब्लड स्याम्पल चाहिँ निकालेर हामी ल्याउन निकाल्न तयार छौँ, नेपाल प्रहरी तयार छ, त्यो जानकारी गराइदिनु होला हजुर।
7: कतिजनाको त्यस्तो अवस्थामा चाहिँ डिएनए गर्दाखेरि पनि म्याच नभएको अवस्था छ, यस्तो बेलामा चाहिँ उहाँहरूले चाहिँ के गर्नु पर्ला त, कसरी उहाँहरूले चाहिँ आफ्नो परिवार आफन्तहरूको सब पहिचान गर्न सक्छन् त?
2: अबको अन्तिम विकल्प भनेको डिएनए प्रोफाइल हो, डिएनए म्याच नै हो, अब त अरू विकल्प केही पनि छैन। हामीले जति पनि फोटाहरू चाहिँ उहाँहरूको मिसिङ भएको आफन्तको चाहिँ जति पनि फोटाहरू छन् त फोटो हामीले नेपाल प्रहरीको वेबसाइटमा राखिरहेका छौँ, त्यो वेबसाइटमा हेर्न सक्नुहुन्छ। वेबसाइटमा हेरेपछि चाहिँ उहाँले त्यो पनि भएन भने चाहिँ अब डिएनए प्रोफाइलिङ सबै ठाउँ गर्न होला, हाम्रो चाहिँ त्यो डिएनए प्रोफाइलिङको आधारमा चाहिँ हामीले घरेवाला चाहिँ सब हस्तान्तरण गर्नेछौँ, नत्र अरू डिएनए प्रोफाइलिङ नै अन्तिम अवस्था चाहिँ डिएनए म्याचिङै हो अब आफन्त भन्नुहुन्छ।
0: सबको डिएनए परीक्षणको प्रक्रिया बारे बोल्दै थिए चितवन जिल्लाका प्रहरी उपरीक्षक रामेश्वर पौडेल साथी मनिका विश्वकर्मासँग कुरा गर्दै।
1: अब पहिरोका बेला जोगिने विषयमा एक जानकारी।
8: बर्खामा घर वरपरको पर्खाल ढलानहरू तथा भूइँमा चिरा पर्ने, रूखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आउने संकेतहरूलाई गम्भीरतापूर्वक लिनुपर्छ। समुदाय स्तरमा समन्वय, पूर्व सूचना प्रणाली र नियमित पूर्व अभ्यासहरूले आपतकालीन अवस्थामा सुरक्षा सुनिश्चित गर्छ।
1: पूर्व तयारी जरुरी छ। पहाड़ी वा हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसहरूले मौसम सम्बन्धी आधिकारिक सूचनामा ध्यान पुर्याइरहनुपर्छ।
8: आफ्नो घर, कार्यालय वा विद्यालय नजिक पहिरो आउन सक्ने स्थानहरूको पहिचान गर्नु आवश्यक छ। कुनै ठाउँ जाँदा सुरक्षित हुन्छ भनेर पहिले नै तय गरियो भने आपत परिहालेको खण्डमा अलमल हुँदैन।
1: झट्ट जानुपर्दाका लागि आपतकालीन झोला तयारी गर्नुपर्छ, जसमा खाद्यान्न, पिउने पानी, प्राथमिक उपचार सामग्री, कपड़ा टर्च बैटरी महत्वपूर्ण कागजातहरू र संचार उपकरणहरू समावेश हुनुपर्छ।
8: पहिरो आउन लागेको वा आइरहेको छ भने तत्काल र शान्तिपूर्ण तरिकाले कार्य गर्नु आवश्यक हुन्छ।
1: जीवनलाई सम्पत्ति भन्दा पहिलो प्राथमिकता दिनुहोस् र सम्झनुहोस् कि एक पहिरोपछि अर्को पहिरो पनि हुन सक्छ।
8: अधिकारीहरूले सुरक्षित भनेपछि मात्र आफ्नो घर फर्किनुपर्छ।
1: घर फर्किँदा घरको संरचना राम्ररी जाँच गर्नुपर्छ। समुदाय स्तरमा क्षतिको यथोचित मूल्याङ्कन गर्नुपर्छ। सुरक्षित स्थानमा पुननिर्माण गर्नुपर्छ र भविष्यमा अझ राम्रो तयारीका लागि जनचेतना अभिवृद्धि गर्नुपर्छ। तपाईँ बीबीसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो सुनिरहनु भएको छ।
9: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।

पढ्दै सिक्दै कमाउँदै आफ्नो भविष्यको सही योजना बनाउने समय आएको छ। के तपाईँ पर्यटन तथा होटल म्यानेजमेन्टको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने लुम्बिनी बौद्ध विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सिद्धार्थ एकाडेमी अफ टुरिज्म एन्ड हस्पिटालिटी म्यानेजमेन्ट नेपालगंज बाँकेको विशेष करियर काउन्सिलिङ कार्यक्रममा सहभागी हुनुहोस्, जहाँ तपाईँले पाउनुहुनेछ पर्यटन तथा होटल म्यानेजमेन्टमा अध्ययनका अवसर, व्यवहारिक अनुभव, रोजगारी तथा करियर निर्माणका सम्भावना बारे महत्वपूर्ण जानकारीहरू। कार्यक्रम हुने स्थान र समय यही असोज 16 गते शुक्रबार दिउँसो 1 बजेदेखि त्रिभुवन नमुना माध्यमिक विद्यालय फरिगाउँ र दिउँसो 2:15 बजेदेखि सूर्य माध्यमिक विद्यालय अग्नहा। अब जानकारीका लागि 98580 2311 मा सम्पर्क गर्न सकिनेछ।